दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: गरौ दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। कटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
3: सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गरेको हो।
2: नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सिर्जना गर्नु तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको छ। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाडादर अनुगमन, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था समेत मिलाइएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लुकबहादुर पौडेल छेत्रीले गृह कार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइ छ।
2: पार्टीबाट कार्यवाहीमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिष्ट पार्टी नेकपाले तत्काल कार्यवाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ। शुक्रबार पेरिस डाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थितिबारे छलफल भएको थियो। अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी खनालले गराएको बैठकमा बताइएको छ। उनको विषयमा अर्को बैठकबाट निर्णय गरिने समेत बताइएको छ।
3: मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब 2,000 रिंगिट बनाउने भएको छ। जून 2027 श्रमिकले न्यूनतम तलब 2,000 रिंगिट पाउने प्रधानमन्त्री दत्तुक सिरी अनवर इब्राहिमले बताएका छन्। मलेसियामा यसअघि न्यूनतम तलब 1,700 रिंगिट थियो। तलब बढ़ाउने निर्णयबाट 40 लाख भन्दा बढ़ी श्रमिक लाभान्वित हुने मलेसिया सरकारले जनाएको छ।
2: कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। करिब 6:30 बजेतिर माछ थानाबाट कालिका इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थी लिएर जाँदै गरेको G2 खत 1417 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको रियाद विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ। साउदी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छनृ।
3: अब खेल खबर। सरकारले जापानको आइची नागायोमा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापनलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको हो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 1979 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था छ।
2: अब विचार विश्लेषणको पालो। मासुमा आत्मनिर्भरताको सवाल शीर्षकमा स्वादेश मणि पोखरेलको विचार कान्तिपुरमा छापिएको छ। नेपालमा खसी बोका उत्पादन बढ़ेर आयातमा भारतमाथिको निर्भरता घटे पनि दशैंका बेला आन्तरिक उत्पादनले माग धान्ने विषयमा अझै चुनौती कायम छ। उत्पादक किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मासु किन्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउने भएकाले सहकारी व्यवस्थित बजार पशु स्वास्थ्य बीमा र बजार सूचना प्रणाली आवश्यक छ।
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 24 गते शनिबार अक्टोबर 10 तारीक सन 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको औंसी तिथि विश्व मानसिक स्वास्थ्य दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पादिङको गलौदीमा सड़क भाँसिदा 100 यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौँडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
1: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
0: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान, मध्य पूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
0: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
1: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा 100 यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा, लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौड़ा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ। काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो 2 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई भने उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला जिल्ला अधिकारी वसन्त अधिकारीले मुकलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यस्तै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा सानो सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरले आग्रह गरेको छ। ट्राफिक प्रहरले 103 र नेपाल प्रहरले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
0: सरकारले दुई जल विद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले दुईवटा जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानो भेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
1: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
3: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्ध वृद्धामा देखिने स्वास्थ्य जोखिम
4: हामीले सिधै इमर्जेन्सीबाट आईसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
0: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रजन्ममा जोड्ने वातावरण बनाउने लगायतका खबर, कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सर सल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट।
9: भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।

0: काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश सुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्वसँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्री पृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्री पृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनी को खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
0: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह, 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क
2: पहिरो ल्याए।

0: हुने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू। यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकूट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्। त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
1: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रबन्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपति संघको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको विश्वौं एसियाली खेलकूदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकूदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकूदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नु भएको हो र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
1: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा. मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ. पानी परेसँगै चिसो बढ़दै जाँदा बाल बालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ. मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं.
8: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ. उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन. निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ. हामीले होइन हजुर, यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्. सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ. हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँले कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ. ओके, उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र. अब यसमा हामीले के बुझ्नुपर्छ भने, बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग. सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ. सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्. किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ. उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ. त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ, कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ. तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुगाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ. त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने, साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि, ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने, ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु, सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ, हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने, एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ.
0: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी. बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाण्डु सड़क खण्डमा आलोपालो प्रणाली लागू.
0: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने. मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन. नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने.
1: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत. तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने. मौसम फेरिँदै गर्दा बाल बालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह.
0: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान. मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव. चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति.
1: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने पारा यति एसियाली खेल्ने नेपाली टोलीको विदाई आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ, लाज नमानी तक नमानी लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर बाँदरको व्यवस्थापनको बारेमा अनि ज्येष्ठ नागरिकका सवालहरू पाका पुस्ताका सवालमा कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि यो दुईटै क्षेत्रमा विज्ञ हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सुप्रसिद्ध जीव वैज्ञानिक, प्राणी शास्त्री, वन्यजन्तुका आनी बानीको अध्येता अनि धेरैले चाहिँ बाँदर विज्ञ भनेर पनि चिन्नुहुन्छ। उहाँ प्राणी शास्त्रमा र विभिन्न अनुसन्धानमा मात्र नभएर पछिल्लो समय चाहिँ पाका पुस्ताहरूको बारेमा, उहाँहरूको साहित्य लेख्ने, उहाँहरूका विभिन्न आवश्यकताहरूका बारेमा लेख्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ र थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ र आफ्नो समयलाई चाहिँ सक्रिय, मान्छेले आफ्नो जीवनका हरेक पललाई चाहिँ सक्रिय रूपमा बिताउनुपर्छ भन्ने एउटा शिक्षा दिने, प्रेरणा दिने व्यक्तित्व हुनुहुन्छ। डाक्टर मुकेश कुमार चालिसे, यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: सबैभन्दा पहिले अहिले पछिल्लो समय बाली नाली लाउँदाखेरि बाँदरले नाश गरिदियो भनेर देशैभरि धेरै समस्या छ, यो बाँदरको व्यवस्थापन हुन नसक्दा। यसको व्यवस्थापन चाहिँ कसरी गर्ने होला?
1: अब यो धेरै अघिदेखिको समस्या हो र प्रमुख गरेर बाँदर र मानव जातिको इन्ट्रेस्ट अथवा त्यसको इच्छा र उपयोगका चीजहरू उस्तै भएका हुनाले उनीहरूको बीचमा प्रतिस्पर्धा हुन्छ। अब पहिला वासस्थान राम्रो हुन्जेलसम्म त्यो खालको समस्याको रूपमा देखा परेको थिएन। अब वासस्थानको विखण्डीकरण पनि भयो, क्षयीकरण पनि भयो, अनि फेरि मानिसले एकताका खेती नै सर्वथोक हो भनेर जंगली इलाकासम्म, त्यसका किनारी भागसम्म खेती गरेको हुनाले बाँदरले मान्छेले रोप्ने बाली बारेमा थाहा पाए अनि उनीहरू त्यो खाना हुन्छ कि भनेर उपयोग गर्ने क्रममा कुनै खाना हुने, कुनै खाना नभए नाश गरिदिने, खाना हुन्छ कि हुँदैन भनेर जाँचेर नाश गरिदिने, यसरी गर्ने क्रममा बाली नालीको बढी नाश भएको भयो। तर यसको पछाडि हाम्रो सामाजिक बनोट पनि के भयो भने, हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो, युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा सहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने र खेतीबाट खासै आमदानी नहुने भन्ने मान्यतामा ती खेती प्रणाली बिस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर, आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए। अब फेरि तपाईँ हामीलाई थाहा नै छ, पछिल्लो खेप हाम्रो देशमा अरू चीजको, राम्रो चीजको विकास नभए पनि मोबाइल अथवा यो संचारको राम्रो विकास भएछ। अब अहिले नै भनौँ न, काठमाडौँ बसी बसी दार्चुलामा के भयो अथवा इलाममा के भयो, झापामा के भयो, कैलालीमा के भयो, हामी एकै मिनटमा थाहा पाउँछौ। त्यो थाहा पाइसकेपछि एउटा अनौठो घटनालाई अथवा एउटा उल्लेखनीय घटनालाई सबै संचार माध्यमबाट आयो, त्यसले हुँदाखेरि यो भएको क्षति र दुःख भन्दा बढी प्रचार भएर पनि हो
0: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
1: हो? पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने, संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि, तपाईँले त्यो आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो, होइन मृगहरूका विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। र मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले अनि त्यसले गर्दा के भइदियो भन्नुहोला भने यो संरक्षणै गर्न नपर्ने
0: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो स्यालका मासुहरू होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने अब ती सबै रोकिए अहिले
1: ती सबै रोकिए र सबै सामान्य भन्दा सामान्य जललाई अहिले पनि नियम कानूनले विशेष अनुमति लिएर अथवा भनौं कि एउटा वन अथवा निकुञ्जको अनुमतिबाट मार्न सकिने जनावर पनि बढ्न थाले तर एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन हिजोसम्म घर घरमा सुँगा पालेर गोपी कृष्णको भन्ने अब पाल्नु हुँदैन समाज छ भनेर मान्छेहरूले चाहिँ प्रयोग गर्न छोडे त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे चराचुरुङ्गी पनि बढे तपाईँ देख्दै हुनुहुन्छ नि काठमाडौँमा अथवा पहाड़ी भागका सहरहरूमा पनि तराईतिर पाइने अचेल यो के अरे सुगाहरू प्रशस्त पाइन्छन् काठमाडौँ उपत्यकामा तराईमा हुने ती खैरा खालका सुगाहरू तपाईँ बिहान बेलुका हेर्नु भने उत्तर दक्षिण उडिरहेको देखिन्छ यसको मतलब के हो भने संरक्षणको उनीहरूले गलत प्रयोग भनौं अथवा संरक्षणको सदुपयोगमा बढ्नु नपर्ने जनावर पनि बढेको हुनाले मान्छेलाई दुःख भयो सँगसँगै खेती प्रणाली कम भयो मान्छेका श्रम बजारहरू बाहिर खुले अनि गाउँतिर नभएको हुनाले नोक्सानी थोरै भए पनि धेरै हल्ला हुन थाल्यो त्यो हुनाले यो चाहिँ नि भएको भन्दा बढी चाहिँ नि हल्ला भएकै हो तर नोक्सानी पनि भएको छ कहीँ कहीँ चाहिँ नि भनौँ न घरबासै उठ्नुपर्ने अथवा त्यो गाउँ नै छोडेर हिँड्नुपर्ने पनि नोक्सानी भएका छन्
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
1: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला किनभने हाम्रो देश त जैविक विविधता मात्रै होइन हावापानीको विविधता पनि छ त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ एक किसिमको जात नोक्सानी गरेको छ भने अब धनकुटा इलामतिर अर्को जातको छ होइन मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ तब यो हिसाबले सम्बन्धित ठाउँको कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ आय आर्जन हुन्छ जसले गर्दा त्यो यदि दैनिक खाद्यान्न रहन्छ भने त्यसलाई बेचेर फेरि खाद्यान्न किन्न सक्ने व्यवस्थापन गर्नु पर्यो एकातिर अर्कोतिर बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर उनीहरूले उनीहरूको साँच्चीकै संख्या कति हो वृद्धि भएको हो कि होइन स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकड़ा सहित त्यहाँ चाहिँ नि हामीले एक किसिमको रिकमेन्डेशन गर्न सकियो भने र आँकडा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ। अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यो विभिन्न खालका औषधिको अनुसन्धान, जस्तो तपाईँ हाम्रा बाबा आमाले खाइरहनु भएका प्रेसरका औषधि, सुगरका औषधि अथवा अरू किसिमका मृगौलाका औषधि, सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। अझ त्यसमध्ये नै हाम्रो देशमा पाइने रातो बाँदर जसले सबभन्दा बढ़ी दुःख दिएको छ त्यो चाहिँ नि सबभन्दा राम्रो हो। त्यसकारण नै हामीले आफ्नै प्रयोगशाला मार्फत त्यसलाई समातेर प्रयोग गर्ने, हामीले नसक्ने जति व्यवस्थापन विदेशीहरूको लागि, यो विदेशी भनेको हामीले विज्ञानमा सकेको सहयोग लिने हो। अहिले त नास्टहरू लगायत विधि विज्ञान प्रयोगशालाहरू पनि अगाडि आएका छन्, डीएनए का कामहरू गर्दैछन्, त्यसले गर्दा औषधिको फाप अफाप पनि त्यतातिर परीक्षण गर्ने मौका मिल्यो भने नेपालमा खुलिरहेका यी औषधिका कारखानाहरू र यिनीहरूका प्रयोगशालाहरूले काम पनि पाउँछन्। यो काम पाउने दौरानमा त्यो बाँदरलाई परीक्षण गर्ने क्रममा पाल्नुपर्ने हुनाले दाउरा घाँसदेखि लिएर अन्नसम्मको उत्पादन र सप्लाई गर्नुपर्ने हुन्छ, जसले गर्दा हामी सामान्य भन्दा सामान्य मानिसदेखि लिएर विज्ञहरूसम्मले काम पाउँछन्। त्यसले गर्दा एकातिर मान्छेको आय आर्जन हुने, अर्कोतिर नोक्सानी गरिरहेका बाँदरलाई संकलन गरेर परीक्षण गर्ने, र तेस्रो कुरा यदि हाम्रो देशमा सम्भव नभएका परीक्षण विदेशी मित्र राष्ट्रहरूसँग देश देशको सम्बन्धबाट, राष्ट्र राष्ट्रको सम्बन्धबाट त्यसलाई अनुकूलन गरियो भने विदेशी मुद्रा आर्जन गर्ने। यसरी यसलाई यो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ, जनताले फाइदा लिन सक्छन्, र यो खालको कोको होलो गर्नुभन्दा यसरी उपयोग गर्नेतिर जानु राम्रो हुन्छ।
0: हजुर, अब तपाईँले थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ, अनि अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
1: होइन, अहिलेसम्म यस्तो छ, तपाईँलाई म छोटकरीमा भन्छु, हाम्रो देशमा आजभन्दा 80-90 वर्ष अगाडि 2007 सालमा एकतन्त्रीय राणा शासन गयो, त्यसपछि विभिन्न खालको बहुदलीय व्यवस्था भयो, पञ्चायत व्यवस्था भयो, सुधारिएको पञ्चायत भयो, फेरि संसदीय व्यवस्था आयो, अनि फेरि अहिले त गणतन्त्र, अब संघीयता के भन्छन्। मैले देख्दाखेरि मैले पञ्चायतदेखि नै बेहोरेको हो, पञ्चायतदेखि नै म जान्दछु। पञ्चायतभन्दा अलि अगाडिको अलिअलि मात्र थाहा छ, अलिक केटकेटी थिए, तर पञ्चायतदेखि सबै कुरा थाहा पाउँदा मैले के पाएको छु भने, पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि, त्यसबाट केही नोक्सान होला, अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने, अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। र मेरो त त्यसरी काम पाउने इच्छा पनि होइन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले म करिब करिब भनौँ न 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको, तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। बेला बेलामा यो अब बर्खा बेलामा विशेष गरी हाम्रो देशमा यो मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ, तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोच्छन्। अब त्यसरी विज्ञानका कुरालाई, जीवका कुरालाई, अझ त्यसमाथि पनि वन्यजन्तुमा पनि सबभन्दा चलाक, हामीभन्दा सबभन्दा नजिकको बाँदरलाई त्यस्तो मुखको भरले अथवा सुनेको भरले तलाउन सकिँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिँदैन। तर यहाँ यो चलन फेरिएको छैन। यसको मतलब देशमा नेतृत्व गर्ने शक्तिहरू अथवा व्यक्तिहरू फेरिए, संस्कार फेरिएको छैन, जसले गर्दा यहाँ विज्ञहरू, वैज्ञानिकहरू र साँच्चीकै इमान्दार मान्छेहरूलाई अझै पनि मान गर्नुपर्ने, म अरू त भन्दै भन्दिनँ, सामान्य मान गर्नुपर्ने पनि संस्कार विकास भइसकेका छैन।
0: हजुर, अब यो यति धेरै प्राणी विज्ञानमा तपाईँको दक्षता थियो, सबै थियो, र पछिल्लो समय चाहिँ अब हुन त तपाईँको उमेर पनि पाको हुँदै गयो होइन,
1: हजुर,
0: अलिकति बढी बुढ्यौली साहित्य, पाका पुस्ताका लागि पुस्तकहरू लेखेको देखिन्छ,
1: हजुर,
0: त्यसमा चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो अथवा किन त्यसमा तानिनुभयो?
1: ए, यो वन्यजन्तुकै अध्ययन गर्ने क्रममा त्यहाँ पनि त्यो पाको पुस्ता अथवा बुढो भनौँ, चलन चल्तीको भाषामा बुढाबुढी पुस्ता, जवान पुस्ता र केटाकेटी अथवा बच्चा बच्चीहरू भएको थियो र मलाई त्यसको अनुभव अलिअलि थियो। तर त्यतिखेर मैले अध्ययन अनुसन्धान गर्ने क्रममा सबभन्दा अगाडि जुन बढेका थिए तिनैको पक्षमा अथवा तिनीहरूकै आनी बानी बेहोरा र वातावरण बारेमा बढी अध्ययन गरे र विशेष गरी नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरू कहाँ पाइन्छन्, कस्ता छन् भन्ने हिसाबमा बढी गरे र त्यस क्रममा म आफै पनि शारीरिक हिसाबले, अब उमेरले त म त्यति भए जस्तो लाग्दैन, तर पनि शारीरिक हिसाबले मलाई नसा सम्बन्धी रोग भएपछि म धेरै हिँड्न सकिनँ। यो हिँड्न नसकेपछि मैले फिल्ड बेस अथवा ठाउँमै गएर, वासस्थानमै गएर जुन अध्ययन गर्ने गरेको थिएँ त्यो चाहिँ नि छुट्यो। त्यो छुटिसकेपछि अब के गर्ने त भन्दा, मैले जनावरलाई एउटा उदाहरण लिँदै मान्छे जातिमा पनि पाको पुस्तालाई कसरी हेरिँदैछ त, जबकि अहिले हरेक युवा पुस्ताहरू विभिन्न नाममा, चाहे श्रम बेच्ने नाममा होस्, चाहे अध्ययन अध्यापन गर्ने नाममा होस्, विदेश दौडिरहेछ, आफ्नो देशमा केही पनि गर्न खोजिरहेको छैन, हुँदैन भन्छ। म चाहिँ 2000 साल अर्थात आजभन्दा 26 वर्ष अगाडि नै अमेरिकामा फुलब्राइट प्रोफेसर भएर जाँदाखेरि बस भन्दाखेरि ग्रीन कार्ड दिन्छु भन्दा र त्यस्तो भन्दाखेरि नि आफ्नो देशमा जे सकिन्छ गरौं, अर्काको देशमा बसेर के गर्ने, हामी आफै त काठमाडौँमा हेर्ने हो भने तराईतिरका साथीहरू आउनुभयो भने झन्डै झन्डै भारतीय हुन् कि जस्तो गरेर व्यवहार गर्छन् भने मलाई अमेरिकामा पनि त 2 नम्बरको हो भनेर सोच्दै थिएँ। साँच्ची नै मलाई पनि त्यस्तै भयो कि, म हुन चाहिँ नि युनिभर्सिटी वासिङटनको अब वैज्ञानिक फेलो थिएँ, रिसर्च फेलो थिएँ, तर उहाँहरू के गर्नुहुन्थ्यो व्यवहारमा भने सामान्य मिटिङहरू सबै एकदम खुल्ला हुन्थ्यो। अब नेपालमा मान्छेलाई भन्दाखेरि छक्क लाग्छ, अब सबभन्दा प्रजातन्त्र र सबभन्दा स्वतन्त्र भएको देश अमेरिका भन्छन्, तर त्यहाँ पनि पहिलो चरणको मिटिङ भइसकेपछि जब निर्णयको अन्तिम बिन्दुमा पुगिन्थ्यो अनि ओके नाउ फिनिस मिटिङ इज ओभर डाक्टर चालिसे भनेर, मतलब मिटिङ सिद्धिएको सूचना गर्थे, अब म त आफ्नो कोठामा फर्किनु पर्यो, त्यो फर्किसकेपछि उनीहरू मात्रै बसेर अर्को निर्णय गर्दोरहेछन्। यसको मतलब त मलाई त उनीहरूले दुहुनी मात्रै काम गरे र उनीहरूको प्रस्ताव पनि के थियो भने यो दक्षिण पूर्वी एसिया र नेपाल विशेष गरी हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययनको लागि तिमी यहीँ बस, हामी तिमीलाई फन्डिङ गर्छौं, तिम्रा सन्तानलाई, तिम्रा श्रीमतीलाई, सबैलाई गर्छौं, हामी सबै सुविधा दिन्छौं, तिमीलाई चाहिन्छ भने ग्रीन कार्ड पनि दिन्छौं, यो सबै मिलाउने हाम्रो काम, तिमी चाहिँ यहाँ बसेर कम्तीमा 10 वर्ष बस, होइन भने तिमी शकुन्जेल बस भनेको थियो। मैले एक दुई दिन त सोचे, पछि मलाई लाग्यो ओहो म त जे भए नि 2 नम्बरको नागरिक, म बस्दिनँ, यो 2 नम्बरको भएर म यहाँ बस्दिनँ भनेर फर्केर आए। अब यहाँ रहँदा बस्दा अब म बिस्तारै यहाँ त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकबाट अब सेवानिवृत्त भएँ अनि त्यसपछि मलाई त्यही बेलामा नसाको रोग पनि लाग्यो, म धेरै हिँड्न सकिनँ। नसकेपछि म उमेरका आधारमा नेपालमा जुन युवा पुस्ताको खुब चकचकीको कुरा गरिन्छ उसमा पाको पुस्ता के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गएँ जापान पढाउन जाँदाखेरि अनि त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो त्यो दुःख भौतिक मात्रै होइन मानसिक रूपले पनि दुःख रोगको हिसाबले पनि दुःख यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ त्यो लेख्ने क्रममा अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो मलाई खुसी पनि लाग्यो र त्यसबाट के बुझ्छु म भने मैले चाहिँ तथ्यपरक ढंगले एउटा जैविक हिसाबले विज्ञानसम्मत हिसाबले पाको पुस्तालाई अब गीत गाएर बिलौना गाएर बस्ने होइन बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु अथवा बाँचिरहेको छु र अझै काम गर्छु म अन्तिम अवस्थासम्म नै काम गर्छु आफ्नो काम आफै गर्छु नसक्ने भएमा सक्नलाई व्यवस्था गर्छु भनेर आफ्नै मानसिकता बनाएको कारणले गर्दा मेरा लेखहरू पनि विभिन्न हिसाबले व्यवहारजन्य र यो पाका पुस्तालाई मनपर्ने भएको छ र मेरो
0: हजुर यो जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा
1: हो यो गलत हो यो फरक हो र यो चाहिँ नि त्यो चाहिँ नि खोकिलामा सुन राखेर रा, अथवा नोट राखेर रा, भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो मान्छेले डिग्री लिइरहनु पर्दैन उसले अनुभवले गर्न सक्छ तपाईँ हामीलाई थाहा छ नि नेपालका गाउँघरमा खोलालाई थुनेर आफ्नो 4-5 किलोमिटर 10 किलोमिटर पर आफ्नो खेतमा पानी लैजानको लागि त्यतिखेर कोही इन्जिनियर थिएन इन्जिनियर सब्जेक्ट नै थिएन तर मान्छेले यहाँनेरि थुनेर यसरी तेर्सो पारेपछि यो कुलोको पानी त्यहाँ पुग्छ भनेर थाहा पाउने भनेको त अनुभवको ज्ञान हो नि त्यस्तै नेपालमा ठाउँ ठाउँमा माटो कहाँको माटोले चाहिँ गाग्री बनाएको छ भने त्यो गाग्री राम्रो हुन्छ माटोको गाग्री त्यो चलन थियो त्यस्तै नेपालमा कहाँको सुन्तला मिठो कहाँको फलाम खानी छ कहाँ चाहिँ यो धातुहरू छन् कहाँ तामा खानी छन् देख्नुहुन्छ नि तपाईँ नेपालमा नामै छ नि तामा खानी खानी खोला होइन अब त्यस्तै फलाम खानी अथवा कोइलाबास यी नामहरू त्यसै आएका होइनन् त्यो बेलामा डिग्री नै नभएका मान्छेहरूले पनि त्यो अनुभवले ल्याएका हुन् हो मेरो मान्यता के हो भने हाम्रा समाजका हरेक पाका मान्छे हो सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ त्यसलाई हामी सेवानिवृत्त भन्छौं अनि त्यो सेवानिवृत्त भइसकेपछि हाम्रो देशमा के देखियो भने अलिकति भनौँ न यो जंगी तिर अथवा सुरक्षातिर छ भने काहीँ गाड साड बस्न जाने होइन भने कसै घरमा पियो बसदिने पालो बसदिने होइन भने हरे राम जप्ने बस्ने मतलब कुनै उत्पादनै नगर्ने तर उसले त 50-60 वर्षको अनुभव छ जस्तो अहिले नै भनौ तपाईँभन्दा म धेरै जेठो हुँला मैले 2015 सालको त्यो संसदीय व्यवस्थाको अनुभव छ मलाई केटाकेटीमा के भयो भन्ने त्यस्तै 17 सालमा पञ्चायत लाग्दा के भयो र त्यतिखेर शिक्षा के थियो खानेपानी के थियो पाटनका यो पालुङ्गो र काउली कस्ता थिए होइन काठमाडौँको कहाँ कहाँ नुहाउन मिल्थ्यो बागमतीमा मजाले नुहाउने ठाउँ थियो यो अनुभव र किन थियो भन्ने अनुभव त हाम्रो पुस्तालाई पो थाहा छ त हिजो कसरी सिंहदरबार बनेको भन्ने त पाको पुस्तालाई थाहा छ अहिले जलाउनेलाई त थाहा हुँदैन नि त किन हुरहुरी बल्यो त त्यहाँभित्र चाकु त्यहाँभित्र त्यो भुस लिउनहरू कतिको छ भने हिजो त्यो प्रविधिले पनि त गुमोज बनाउने चलन थियो त्यो कसरी बन्यो पाटनमै पनि यहाँ सप्तपाताल पोखरी जुन ऐतिहासिक भनिन्छ त्यो त टिका भैरवदेखि ल्याएको पानी पानी हो नि, अनि टीका भैरवमै बाँध बाँध्नुपर्ने, नखुमा किन बाँध्न नहुने, अथवा उतातिर हेरौँ भने सुन्दरी जलमा माथि कसरी बाँध्नुपर्ने अनि तल जम्मा गरेर काठमाडौँ सप्लाई गर्नुपर्ने, हिजो इन्जिनियरै नहुँदाखेरि नि यो भयो थियो। हिजो किसानहरू खेतीका बिके नहुँदाखेरि पनि कुन बाली राम्रो, छोटे मार्सी राम्रो कि थाप्सिनिया राम्रो थाहा पाउँथे, तर आज त विकासको नाममा ती सबै नोक्सानी पनि भए र हामी अहिले अन्तर्राष्ट्रिय विभिन्न खालका बजारको जीएमओ भन्छन्, यो चाहिँ जेनेटिकल्ली मोडिफाइड जिन भएका बाली नालीमा फँसेका छौं, जसले गर्दा किरा पनि बेपत्तै लाग्छ अनि खाना पनि पुग्दैन, स्वाद पनि हुँदैन। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ। त्यस्तै काठमाडौँमा तपाईँ हामी जहाँ घुमिरहेका छौं पाटनमा, त्यहाँ चाहिँ बढीमा अब त्यही 5,000 रोपनीको पर्थ्यो, आज आनाको लाखौं पर्छ, करोड पर्ने भयो। र हिजो यी स्याल कराउँथ्यो, बट्टाई कराउँथ्यो, हाँसहरू देखिन्थे, आज छैनन्। त यो हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै, वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन। अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, शेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्, स्कूलबाट भाग्दैनन्, चोरी चकारी नराम्रो काम गर्दैनन् र सामान्यतया समाजका असल मान्छे बन्छन् भन्ने देखिएको छ। जो एकल परिवारमा बसेका छन् तिनीहरूको बाउ आमाले हेर्नलाई नभ्याउने अथवा त्यो समय नपुगेको अथवा थोरै सामाजिक नभएको कारणले गर्दा उनीहरूमा नै बढ़ी लागु पदार्थ सम्बन्धी दोष भेटिएको, स्कूलहरू कलेजहरूबाट ड्रप आउट बढ़ी भएको अनि समाजमा अपराध फैलिएको देखिन्छ। यो सबैमा लागू हुँदैन, तर यो एउटा कन्क्लुजनलाई हामीले सोच्नुपर्छ, किनभने हाम्रो देशमा पनि हजुरबा हजुरआमासम्म हुर्केका नाति नातिनाहरू निकै समय
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रंगबहार रंगबहार
4: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: वर्ष पेन्स।
5: आँखामा चोट लाग्यो अब के गर्ने?
6: चोट लागेमा आँखा मिस्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
5: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
6: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
5: अनि साना बालबालिकाहरूलाई?
6: नवजात तथा स्कूले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
5: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज सेभ यो साइट विश्व दृष्टि दिवस 2083
7: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
8: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
9: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
9: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49, वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05 र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
11: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
8: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
12: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनीर खुवा घिउ आइसक्रीम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
12: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान:
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316181, 9844316189।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरूद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430998 0485430998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
10: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
10: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नजिक नै मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा
2: हजुरको रेडियो

0: केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छ्योटेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
1: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ छ्योटेनमा हुनेछ।
0: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन्छ सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छ्योटेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्देल लाछेवा रामेछाप।
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेंट।
0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का सम्पर्क नम्बर 9840-64-96-05 र फ्याकुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन सम्पर्क नम्बर 9767-95-77-71।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: आँखामा चोट लाग्यो, अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई?
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आइज सेभ यो साइट। विश्व दृष्टि दिवस 2083।
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
5: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

0: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता संचालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
0: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
0: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रू 2500, उत्कृष्ट स्ट्राइकरलाई रू 2000, बेस्ट लिब्रोलाई रू 2000 र बेस्ट सेटरलाई रू 2000 रूपियाँ प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियमानुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान:
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844316081, 9844316089।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित। आश्विन कृष्ण प्रतिबद्धदेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी समापन गरिँदै। इजरायल ठगी प्रकरणमा रामेछापकी कंग्रेस नेत्री विनिता खड्का महाधिवेशन स्थलबाटै पक्राउ। रक्तचन्द तस्करीको पुरानो मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ। सिन्धुलीमा म्याद गुज्रिएका 21,000 का खाद्य सामग्री नष्ट, चार व्यवसायीलाई 23,000 जरिवाना। सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कड़ा सुरक्षा, 45 मेट्रो स्टेशन बन्द र नेपाली क्रिकेट टोली लीग 2 को शीर्ष 4 मा नपर्ने पक्का।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692 65998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आश्विन कृष्ण प्रतिबद्धदेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिबद्धदेखि शुरू हुने पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी आज समापन गर्न लागि आश्विन शुक्ल प्रतिबद्धताका दिन गरिने माता मह आमाको बाको श्राद्ध भने आइतबार गरिन्छ। पितृपक्षका 15 तिथि र आश्विन शुक्ल प्रतिबद्धताको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ। कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। यो समयमा पनि कारणवश 16 श्राद्ध गर्न नसकिएकामा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औंसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ। नेपाली कंग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। 54 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले ओडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसाडामा हिजो बसेको केन्द्रीय संयोजन समितिको बैठकले ओडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो पुस 11 गते देशभरका सबै ओडामा एकै दिन ओडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभएको छ। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ। जीवन्त अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्याप्रतिको सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूप्रति जनचेतना जगाउने, सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि 3 दशक अघिदेखि यो दिवस मनाइँदै आएको हो। मानसिक स्वास्थ्य समस्याले व्यक्तिको सोचाई, भावना, व्यवहार, दैनिक कामकाज र सामाजिक सम्बन्धमा असर पार्न सक्छ। तनाव, चिन्ता, अवसाद, निन्द्रामा समस्या, निराशा, एक्लोपन महसुस हुनु, पहिले मन पर्ने काममा रूचि घट्नु, अत्याधिक रिस उठ्नु, एकाग्रता कमजोर हुनु र भोकमा परिवर्तन आउनु मानसिक स्वास्थ्य समस्याका सम्भावित लक्षण हुन्। त्यस्तै निरन्तर थकान महसुस हुनु, आफूलाई मूल्यहीन ठान्नु, भविष्यप्रति निराश हुनु, सामाजिक गतिविधिबाट टाढिनु तथा दैनिक जिम्मेवारी पूरा गर्न कठिनाई जस्ता लक्षण लामो समयसम्म रहिरहेमा वा दैनिक जीवनमा असर पारेमा स्वास्थ्य कर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कार्यवाही भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दाहाललाई यही असोज 23 गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। दाहाल 4 वर्ष पदावधिका कारण यही असोज 27 गते अवकाशमा जाँदै हुनुहुन्थ्यो। यसअघि इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि दाहाललाई निलम्बन गरिएको थियो। मुगलिन काठमाडौँ सडकखण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमन व्यवस्थित गर्न नयाँ कार्य समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडाबाट काठमाडौँतर्फ छुट्ने गाड़ी यसअघि गए राति 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाडौँबाट हेटौडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडा तर्फ गाड़ी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाड़ी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ भित्र नै मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। भोटेकोशी बाढ़ीमा 1457 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान 6 बजेसम्मको विवरण हो। बाढ़ीमा गम्भीर घाइते भएका 2 जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको बताएको हो। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेका छैन। बाढ़ीपछि 4720 जना बेपत्ता छन्। यसैगरी बाढ़ीबाट विस्थापित 1231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा आर्थिक वर्ष 2082-83 संचालित आयुर्वेद कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी शुक्रबार सिन्धुलीमा समापन भएको छ। आयुर्वेद संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामा प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर अभिषेक ताम्राकार विशेष अतिथिका रूपमा सहभागी हुनु गोष्ठीमा जिल्लामा सञ्चालित आयुर्वेद सेवाको प्रभावकारिता, हालसम्म हासिल भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा चुनौतीहरूबारे समीक्षा गरिएको थियो भने आगामी दिनमा आयुर्वेद सेवालाई थप गुणस्तरीय प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दीपक तिमल सिन्हाले जानकारी दिनुभएको छ। बाल बालिकाको सर्वाङ्गीण विकास, सकारात्मक पालन पोषण र गुणस्तरीय प्रारम्भिक शिक्षालाई समुदाय तथा विद्यालय स्तरमा प्रभावकारी बनाउने उद्देश्यले सिन्धुलीमा सञ्चालित 2 छुट्टा छुट्टा क्षमता विकास कार्यक्रम मध्ये अभिभावक शिक्षा सम्बन्धी 4 दिने तालिम सम्पन्न भएको छ भने बाल विकास सहजकर्ताका लागि 5 दिने तालिम शुरू भएको छ। प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज एम्स नेपालको साझेदारीमा सञ्चालित थ्राइभिङ गर्ल्स परियोजना अन्तर्गत असोज 20-23 गतेसम्म सिन्धुलीमाढीको धुरा बजारमा आयोजित तालिममा सुनकोशी गाउँपालिका र कमलमाई नगरपालिकाका 12 महिला स्वास्थ्यकर्मीसहित परियोजनाका कर्मचारी सहभागी थिए। एम्स नेपालका वरिष्ठ कार्यक्रम संयोजक रामानन्द बैठाको सहजीकरणमा सम्पन्न तालिमले सहभागीलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका सुपरभाइजर तथा प्रशिक्षकीय सहयोगीका रूपमा सक्षम बनाउने लक्ष्य राखेको थियो। चाडपर्व लक्षित बजार अनुगमनका क्रममा सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिकामा म्याद गुज्रिएका 21,240 रूपियाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको छ। अनुगमनका क्रममा कैफियत भेटिएका 4 व्यवसायीलाई कुल 23,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, सुनकोशी गाउँपालिका तथाको सहजीकरणमा सम्पन्न तालिमले सहभागीलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका सुपरभाइजर तथा प्रशिक्षकीय सहयोगीका रूपमा सक्षम बनाउने लक्ष्य राखेको थियो।

0: को संयुक्त टोलीले बीपी राजमार्ग क्षेत्र का होटल रेस्टुरेन्ट खाना तथा खाजाघर र खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा बिक्री तथा वितरणका लागि राखिएका म्याद गुज्रेका खाद्य सामग्री फेला परेपछि ती सामग्री नष्ट गरिएको थियो। कैफियत भेटिएका व्यवसायी मध्ये बाल मिकेश्वर सप्लायर, सुनकोशी गाउँपालिका छ सीता खाद्य स्टोर्स र सुदीक्षा किराना पसल सुनकोशी गाउँपालिका चारमा रहेका छन्। अनुगमन टोलीका अनुसार कार्यवाहीमा परेका चार व्यवसायीलाई कुल 23,000 रूपियाँ जरिवाना गरिएको। त्यस्तै गोलन्जर गाउँपालिका सात स्थित होटल त्रियुगाले पटक पटक दिएको निर्देशन पालना नगरेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्री तथा वितरण गरेको र सरसफाईको अवस्था सन्तोषजनक नराखेको पाइएको छ। उक्त होटलमाथि थप अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउने प्रक्रिया शुरू गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख तथा अनुगमन समितिका सदस्य दिनेश सुवेदीले जानकारी दिनुभएको छ। अनुगमन टोलीले खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र व्यवसाय सञ्चालन स्थलमा उचित सरसफाईको व्यवस्था गर्न व्यवसायलाई निर्देशन दिएको छ। साथै खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी मापदण्ड पालना गर्न सचेत गराइएको छ। चरीकोटले ठेक्का सम्झौता गरी वर्षदेखि काम अलपत्र पार्ने 22 निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क डिभिजन चरीकोटले विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता 23 असोजबाट लागू हुने गरी तोडेको हो। कार्यालयले पटक पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढ़ाएपछि ठेक्का सम्झौता तोड्ने निर्णय गरेको कार्यालय प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। ठेक्का तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी काम कायम हुने रकम 30 दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकी सर असुल गर्ने सूचनामा उल्लेख छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लड़ेकी विनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। खुला महिलातर्फबाट उम्मेद्वार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको, वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेको खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभएको छ। सो प्रकरणमा प्रहरीले यसअघि 4 जनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरूपयोग गरेर ठगेको आरोपमा यसअघि कंग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाई, बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम

श्रेष्ठ पक्राउ परेका थिए। कियर गिबरको रोजगारीका लागि इजरायलमा पठाउँछौ भनेर आरोपीहरूले 2,50,00,000 ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। दोलखाको कालिन्चोक गाउँपालिका 8 घर भएकी 32 वर्षीय बालिका शिवाकोटीले आफूले संकलन गरेको रकम मध्ये 1.5 करोड़ रूपियाँ नगद भरत चौलागाईलाई दिएको बयानमा खुलाएकी छन्। अर्की आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताउनु भएको छ। चौलागाई असोज 1 रामेछापको मन्थलीबाट पक्राउ परेका थिए। वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् 2024 परीक्षा लिएको थियो। लकी ड्र मार्फत 2,099 जना छानिएका थिए। त्यति बेला लकी ड्रमा नपरेका 156 जनालाई हामी पठाइदिन सक्छौ भनेर चौलागाईको समूहले रकम असुलेको हो। प्रहरीले व्यवसायी नवीन बस्नेतलाई पक्राउ गरेको छ। सीआईडीको टोलीले शुक्रबार राति बस्नेतलाई पेप्सिकोला स्थित उनको घरबाट पक्राउ गरेको। 13 वर्ष अघिको रक्तचन्दन तस्करीको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो। बस्नेतलाई ब्यूरोले कार्यवाहीका लागि जिल्ला प्रहरी परिषद काठमाडौँमा पठाएको छ। दोलखा घर भएका बस्नेत अहिले ठेक्कापट्टा सम्बन्धी व्यवसाय गर्छन्। रक्तचन्दन तस्करी सम्बन्धी कसरमा ठेगाना नखुलेको भन्दै पेन्डिङ रहेका मुद्दामा बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषद काठमाडौँको एसएसपी दिलीप मेरोले जानकारी दिनुभएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बस्नेत सहित पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा, नवराज थपलिया, दीपक तिमल सिन्हा र नारायण दाहालको घरमा छापा मारेको थियो। बस्नेत चोलेन्द्रको पनि निकस्त मानिन्छन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दा मिलाउन झापाका इनाम सापकोटा मार्फत चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई पनि पक्राउ गरेर छाडेको थियो। इनाम विरूद्ध काठमाडौँ प्रहरीले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारी विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी पदमा नियुक्ति लिएको र बढ़ुवा भएको आरोपमा विशेष अदालतमा हिजो आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार स्वास्थ्य निर्देशनालय धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको भने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर राजपत्र अलंकित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद पटनाबाट जारी भएको भनिएको आईए तहको झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको आयोगले जनाएको छ। उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढ़ुवा हुन समेत पटक पटक सोही प्रमाणपत्र पेश गरेको र त्यसबाट राष्ट्र सेवा कर्मचारीका रूपमा पद ओहदा लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टीले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुर लगायतका सीमा क्षेत्रमा निगरानी बढ़ाइएको छ भने विभिन्न स्थानमा अवरोधक राखेर सवारी साधन तथा यात्रुको जाँच भइरहेको छ। अमर उजालाका अनुसार प्रदर्शनका कारण दिल्लीका 45 मेट्रो स्टेशन बन्द गरिएका छन्। दिल्ली आउने केही रेल रद्द गरिएका छन् भने केहीको मार्ग परिवर्तन गरिएको छ। प्रदर्शन प्रभावित क्षेत्र वरपर इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको समाचारमा उल्लेख छ। दिल्ली प्रहरीले प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी हुन सक्ने अनुमान गरेको छ। यसले यातायात र शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै नयाँ दिल्ली जिल्लाका प्रभावित मार्गमा दिल्ली परिवहन निगम डीटीसीका बस संचालन नियन्त्रण गर्न र आवश्यकता अनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिएको छ। दिल्ली प्रहरीकी उत्तरी जिल्ला उप आयुक्त निहारिका भट्टले जिल्लाका प्रवेश तथा निकास बिन्दुमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भएको छ। उहाँका अनुसार भारतीय नागरिक सुरक्षा संहिताको धारा 163 लागू रहेको र प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिएको छ। प्रहरीले असामाजिक तत्वलाई दिल्ली प्रवेश गर्नबाट रोक्ने र दैनिक जनजीवन सामान्य राख्ने प्रयास भइरहेको जनाएको छ।
र समाचारको अन्त्यमा खेल समाचार। नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग दुईको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग दुई अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्लेअफ खेल्नेछ। क्यानाडालाई हराएपछि ओमानले 29 खेलबाट 33 अङ्क भएको छ। नेपालको 25 खेलबाट 24 अङ्क मात्रै छ र नेपालले अब बाँकी खेल जित्ता पनि 32 अङ्कसम्म मात्र पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अङ्कसहित लिग दुईको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अङ्क छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अङ्क छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33 अङ्क छ। पाँचौंको नामिबियाको 35 खेलबाट 31 अङ्क, छैटौंको क्यानाडाको 33 खेलबाट 25 अङ्क छ। नेपाल 32 खेलमा 24 अङ्कसहित सातौंमा छ भने युएई 31 खेलबाट 19 अङ्कसहित आठौंमा छ। नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कंग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गरी समापन गरिँदै इजरायल ठगी प्रकरणमा रामेछापी कंग्रेस नेत्री विनिता खड्का महाधिवेशन स्थलबाटै पक्राउ। रक्तचन्द तस्करीको पुरानो मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ। सिन्धुलीमा म्याद गुज्रिएका 21,000 खाद्य सामग्री नष्ट, चार व्यवसायीलाई 23,000 जरिमाना। सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कड़ा सुरक्षा, 45 मेट्रो स्टेशन बन्द र नेपाली क्रिकेट टोली लीग दुईको शीर्ष चारमा नपर्ने पक्का। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत्व समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

मुलुकीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मनछुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनछुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता संचालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
1: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम संचालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता संचालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल संचालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
1: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-64-96-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
2: आँखामा चोट लाग्यो, अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई?
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम श्री गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083।
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 0-48-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
9: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटरबोट, रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत पाइल्स फिसर तथा

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याएँ त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्री डे।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: Bye. पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा तातलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज शनिबारको बसाइ छ। आजको बसाइमा रहेर हामीले तपाईँकै आवाजमा बिछाएर माइला मनसुनी लोकगीतहरू सुन्नेछौ भने तपाईँले 0848 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ यो समय उकाली उराली रिग्रेस गर्दै हुनुहुन्छ, साथी भन्थ्यो चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा दशैंका मिठा रमाइला मनसुनी लोकगीतहरू राख्दै तपाईँसँग यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याद तमाको सेफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाउनुहोस्। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। यो कार्यक्रम चाहिँ साताको सातै दिन आउने गर्छ। तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाइमा के गर्ने भन्ने कुरा थाहा भइसकेको छ। फटाफट तपाईँ फोन डायल गर्दै आउनुहोला 0848 40 0026 नम्बरमा। आफ्नै आवाजमा गीत तपाईँले सुनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो एउटा इस्पाली दशैंमा भन्ने बोलको गीत छ। रामजी खाँडको आवाजमा रहेको गीत त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में हमें राख्यौ एकदम मीठो रमाइलो गीत ते हम फिर आईसा छो पालो तपाई को अब क्योंकि आज को व्यवसाय में तपाईले आफूलाई मन पर्ने नै चाल लोकगीतहरू गाउन सक्नुहुन्छ। तपाईको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ। तपाईले विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा लिएका छौं। यति बेला चाहिँ म तपाईको फेसबुक कमेन्ट भाषण गर्ने तर्फै लाग्न चाहन्छु। पहिलो कमेन्ट प्राप्त छ सुमित सोनवारकी राताजीको। वहाँ लेख्नुहुन्छ, नमस्ते हजुर, म रानीसापको देउराली हाल चाहिँ काठमाडौँको बौद्ध चुरपाटीबाट सुमित सोनवार किरात कार्यक्रम सुन्दैछु है, धेरै मन पर्छ। अब बस्ने गीत हजुरको लागि मेरो घर परिवार लगायत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ भन्दै थिए, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी रामजी घिमिरेजीले पनि बागमती प्रदेश तीनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ कृष्ण सुनवारजी, उहाँ पनि लेख्नुहुन्छ, दिदी नमस्ते, कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट हाल चाहिँ काठमाडौँबाट, म कृष्ण सुनवार कार्यक्रम सुनेको छु सबैलाई सम्झे है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, नमस्कार, गुड मर्निङ दासीले कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? डुलमाझीको खबर के छ भन्नुहोस् न। मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ, राम्रै छ। अब पानी पर्या छ, मौसम चिसो भन्दा नि चिसो छ, समग्रमा सबै ठिकठाक नै छ भन्नुपर्छ है। ल पक्कै पनि हामी हाम्रो स्वास्थ्यको ख्याल गर्छौँ, हाम्रो डोलमाझीले पनि ख्याल गर्नुहोला। अब चिसो मौसम सुरु भइरहेको छ, चिसो मौसम सुरु भएर साथसाथै चाडपर्वहरू नजिकै रहेका छन्, हामीले खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ है। मेरो भइसकेको छ, डोलमाझीले भयो भन्नुभयो कि छैन भन्नुभयो? अनि तपाईँकोतिर पानी परेको छैन डोलमा
1: चाहिँ?
0: भर्खरसम्म नै पानी पर्दै थियो है हाम्रोतिर चाहिँ। ल अब हामी कार्यक्रमतर्फै लागौँ त्यसो भए। डोलमाझीले मिठो लोकगीत गाउनुहुन्छ है त,
1: सुरु गर्नुहोस्।

ne dönme azile eti madre gidi almanca. Lahun se karikam manu bu gidi gamu boy hala bisiz tanı bad bekte görüşü karikam şun de görünüş şundi başın apni almas sahile kulağı çözüşüm ayda. Namaste, bakır için parkamayın under dolma sir bazı mahalle mete gidi gayşa konu boy gülse talo tabayın kırayı gülse avuk balama. Kini ki azami deri onda deri saatir ko avaz ma git sengit sunne tarafını lagiroy gelsem yo e ganda sanamle sunsam. Deri saatilay sametne zamar ko hamro zari nirvay gülse. कार्यक्रम लोकोस्तली को विषयमा छौं तपाईले हामीलाई हरेक दिन बिहान 10 बजे देखि 11 बजे सम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ आज पनि तपाई सँगै छौं यति बेला धनुजी कमेन्टमा लेख्नुहुन्छ नमस्कार है दिदी भन्दै हुनुहुन्छ जनक रोजाली मगरजीले पनि अब बस्ने गीत सबैको लागि विशेष गरी सोडिम राईलाई भन्दै हुनुहुन्छ उहाँहरुले विशेष धन्यवाद व्यक्त गरे यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो

0: नमस्ते नमस्कार दनुजी, के छ खबर? मिठो गीतको साथमा आउनुभयो त।
1: हजुर हजुर, एकदमै भन्नुपर्छ। अनि एकदमै ठिकै छ, पानी परिरहेछ है यतातिर त। अनि त्यता कस्तो मौसम, कस्तो छ? हजुर सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु। अब समग्रमा ठिकै छ भनौँ, पानी पर्या छ, बाटो हिलो हिलो छ, हेर्नुहोस् हिँड्न पनि गाह्रो छ। अनि मौसम एकदम धेरै चिसो छ, पानी परेर चिसो बढिरहेको महसुस गर्दैछु मैले। सायद अरूले पनि मौसम चिसो नै मान्नु भएको होला। अब बिस्तारै सबैजनाले बाहुले लुगा साथसाथै ज्याकेटहरू लगाएर हिँडेको देखिन्छ। त्यो हुँदा त मलाई मात्र नभएर सबैलाई चिसो लागिरहेको हो कि जस्तो लाग्छ है धनुजी।
1: एकदम एकदम मन खाली जस्तो। अब रामेछापतिर त त्यस्तो, यहाँ ओखलढुङ्गामा त झन् हाम्रो त झन् अब ज्याकेट नभए हुँदैन, एकदमै ज्याकेट लाएर हिँडेको छ। अनि पानी पनि परेको छ, चिसो पनि छ, त्यस्तै त्यस्तै ठाउँमा।
0: ल, समग्रमा सबै ठाउँमा पानी परेको छ, चाडबाड नजिकिरहेको छ। अब नजिकिँदाखेरि पनि पानी पर्छ, अब हिले दसैँ होला जस्तो छ।
1: हजुर एकदमै
0: ठिक छ, दसैँ आइरहेको जस्तो लाग्दैछ धनुजीलाई।
1: हजुर आइरहेको जस्तो, पानीले गर्दाखेरि हिजो अस्ति चाहिँ परे दसैँ आइरहेको जस्तो थियो। अब अस्तिको दिनदेखि फेरि पर्न सुरु गरेपछि कस्तो भएको छ क्या, दसैँ चाहिँ आयो भनेको छ तर खोइ कस्तो कस्तो है। घाम लागेपछि दसैँ आए जस्तो
0: नजिकिरहेको छ, अब नजिकिँदाखेरि पनि पानी पर्छ, अब हिले दसैँ होला जस्तो छ।
1: हजुर एकदमै
0: ठिक छ, दसैँ आइरहेको जस्तो लाग्दैछ धनुजीलाई।

0: हुँदैछ।
1: अब घरतिर सफा गर्नलाई होइन, अब सपिङहरू गर्नलाई पनि कस्तो गाह्रो, अब लाई पनि सपिङ गरिदिनु पर्यो नि त होइन। छैन छैन के सकाउनु,
0: म त सकाइसक्नु भयो होला भने दसैँ त लाग्यो त, सबै साथीहरूले सपिङ सकाउनु भयो होला, आफ्नो घर आएपछि काममा चाहिने सामानहरू पनि सबै तयार गर्नुभयो होला जस्तो लाग्दैछ। अब धनुजीले सपिङ नै गरेर सकाएको छैन भन्नुहुन्छ?
1: हजुर, मैले त सकाएको छैन दिदी यसपालि त खै।
0: ल ठिक छ, अब बिस्तारै भइहाल्छ, केही छैन, राम्रोसँग दसैँ मान्नु होला, मनाउनु होला। अब अग्रिम शुभकामना व्यक्त गर्छु धनुजीलाई।
1: शुभकामना भन्न चाहन्छु है हाम्रो हजुरको रेडियो अल स्टाफहरू सबैजनालाई, दिदी दाईहरूलाई सबैलाई ह्याप्पी विजय दशमी भन्न चाहन्छु है त।
0: ल ठिक छ, यहाँलाई पनि छ। अब विशेष झन् भोलिदेखि दसैँ झन् आगमन भित्रिँदैछ, भित्रेको छ है। अब आजसम्म त ठिकै छ, भोलिदेखि चाहिँ झन् विशेष दसैँ लाग्दैछ।
1: हजुर एकदमै एकदमै, अब अब पाहुनाहरू अब काठमाडौँबाट आउने सबै अब घर परिवारहरू आउँदै हुनुहुन्छ, दुईटा दुईटा सुपर लिएर होइन, एकदमै आउनु भएको छ। खिजी फलाटीतिर पनि हिजोदेखि चाहिँ दुई दुईवटा सुपर गाडीहरू आइरहेका छन्, रमाइलो छ भनौँ न।
0: ल रमाइलोको साथमा आफ्नो घर परिवारदेखि लिएर सबैसँग रमाइलो सुख शान्तिले मनाउनु होला, तयारी गर्नुहोला। ठिकै छ, कार्यक्रम आउनुभयो, मिठो गीत पनि धनुजीले गाइसक्नु भएको छ। अब चाहिँ हामी के कार्यक्रमबाट छुटौँ त?
1: ओके हुन्छ, नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो धनु कश्मीरजी, खिजी फलातेबाट उहाँले दसैँको मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छु, तपाईँलाई पनि लोकगीत गाउन आउँछु म, कार्यक्रममा सहभागिता जनाउँछु भन्ने साथीले चाहिँ फोन गर्न सक्नुहुन्छ। जो साथीलाई गीत गाउन आउँछ उहाँ साथीले फोन गर्न सक्नुहुन्छ। गीत गाउन नआउने साथीले कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ। तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा यदि हुनुहुन्छ भने फेसबुक कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते, नमस्कार, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु दिदी रिकुबाट, खत्री।
0: के खत्री भन्नुभयो?
2: एलिना।
0: के छ हाम्रो एलिनाजीको खबरलाई भन्नुहोस्।
2: मेरो खबर त एकदमै ठिक भन्नुपर्छ है दिदी, अनि दिदीलाई के रामेछाप डाँडाको खबर के छ?
0: मेरो पनि एकदम ठिकै छ, रामेछाप डाँडामा पानी परेको छ, हिलो छ, अब घाम लाग्दा धुलो हुन्छ, पानी पर्दा हिलो हुन्छ, हिँड्न गाह्रो छ, मौसम चिसो छ। अहिलेको नयाँ तातो खबर यस्तै छ, अब समग्रमा अब दसैँ लाग्ने र लागिरहेको छ होला। अब मेरो लागि दसैँ अब ठिकै छ भन्नुपर्छ, यस्तै छ। खाना खाइसक्नु भयो कि बाँकी छ?
2: मेरो खाना भइसक्यो दिदी, हजुरको पनि भइसक्यो होला?
0: मेरो पनि भइसकेको छ, ठिकै छ। हामी अब कार्यक्रमतर्फ लाग्यौँ, आज कुन चाहिँ गीत सुनाउनु हुन्छ त हामीलाई?
2: हुन्छ दिदी, म थोरै प्रयास गर्छु नि है।
0: सुरु गर्नुहोस् त्यसो भए।

गाउन भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, सुन्ने बसेमा पनि आउनुहोस्। अहिलेको लागि छोड्छु म। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिना खत्रीजी, उहाँले पनि एकदमै मिठो रमाइलो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँ पनि फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। आजको विषयमा मात्रै तपाईँकै आवाजमा गीत संगीत सुनिरहेका छौं। 0840400026 नम्बर खुल्ला छ। तपाईँ कार्यक्रम लोकोशैलीको विषयमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ। यदि तपाईँ कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने जानकारी गराए मैले फेरि पनि फोन गर्नुहोस् र आफ्नै आवाजमा गीत सुनाउन सक्नुहुन्छ। नियमित सुन्ने साथीहरूलाई त कार्यक्रमको बारेमा थाहा नै छ, हामीले भनिराख्न पनि पर्दैन। यति बेला चाहिँ हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो दशैंकै गीततर्फ लाग्न चाहन्छौ। त्यसपछि चाहिँ हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

हाम्रो एरिनाजीले मिठो गीत गाउनु भयो, तिमी छोरा मुटुको यो ढोक ढोकी चल्छ भन्दै हुनुहुन्छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेंट।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
6: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
0: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9054045575, 9141906669, 9064417188।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्री डे।
7: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869722544,
9: 9840378793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
10: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलो माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
4: उज्यालो नेपाल पार्टी रामेछाप।

0: कार्यक्रम लोकशैलीमा राखेको एकदमै मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँकै आवाजमा मिठा रमाइला गीत संगीतहरू सुनिरहेका छौं। मात्रै तपाईँले सहभागिता जनाउनुहोला। देश विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई गीत सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। धेरै साथीले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, कमेन्टहरू पनि प्राप्त छन्। हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्छौं। यति बेला भने सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, हुनुहुन्न है भन्दै हुनुहुन्छ। आउने क्रम जारी भएको छ, तपाईँले पनि सहभागिता जनाउनुहोला। यति बेला चाहिँ कमेन्ट तर्फ लाग्छु भन्दै थिएँ, तर साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट बोल्दैछु, सपना तामाङ।
0: सपनाजी, के छ खबर? आज मैले सपनामा चाहिँ बिजेको थिएँ।
1: सपनामा म आज प्रोग्राममा आउने भएरै होला तपाईँले सपनामा देख्नु भएको।
0: साँच्चै भनेको, मैले सिन्धुलीको मान्छेहरूलाई सपनामा देख्यो भने फ्याट फ्याट विपणीमा पनि आइहाल्नुहुन्छ कि, मैले झुट बोले होइन?
1: ए, हुनसक्छ दिदी, हिजो मैले तपाईँलाई धेरै सम्झाएको थिएँ नि त, त्यही भएर होला।
0: हिजो के भएर चाहिँ सम्झिनु भयो कि, मेरो के याद आएर सम्झनु भयो? केही न केही कुनै कुरा, कुनै विषय प्रसङ्ग, कुनै वस्तु नभइकन, केही नदेखिकन त मान्छेहरूले फेरि त्यति धेरै याद गर्नुहुन्न पछिल्लो समय चाहिँ है फेरि।
1: हजुर दिदी, मैले तपाईँलाई भनेर सम्झेको भनेको थियो नि, अस्ति तपाईँले यता गाउँमा आएको फोटोहरू हाल्नुभएको थियो, त्यही भएर अस्ति दिदी नाकाजोली गाउँ आइपुग्नु भएको थियो, हामीलाई सम्झिनु भएन सम्झेको थियो हिजो त्यही बाटो आउँदाखेरि, त्यही भएर
0: पो सम्झनु भएको थियो। तर म यता अर्कै बाटो गएँ, तर हाम्रो सपनाजीको गाउँतिरबाट गएन नि त, अनि बाटो बन्दै छ अरे त।
1: हजुर, बाटो बन्दैछ, त्यही भएर पनि होला। त्यस्तो पनि हो दिदी, अलिकति दिदी गाउँ आउनु हुँदाखेरि कता कता कता बाटो जानुभयो होला, कतिखेर जानुभयो होला, कति आउनुभयो होला जस्तो लाग्छ नि त, त्यही भएर नि।
0: ठिक छ, अब अलिकति त्यस्तै भयो किनकि अब धेरै साथीहरूले गुनासो पनि गर्दै हुनुहुन्थ्यो, त्यहीँ आएर हामीलाई भेट्नु भएन भन्ने गुनासो त भइ नै हाल्छ होइन? जस्तो कि हाम्रो सपनाजी रामेसाप आउनुभयो तर हामीलाई नभेटी जानुभयो भनेर हामीले पनि गुनासो गर्न पाइयो, पाइन्छ पनि होइन? त्यस्तै खालको गुनासो अरू साथीहरूले पनि गर्नुभयो। अब कहिलेकाहीँ समय र परिस्थितिले छोटो समय मात्रै मिल्छ कि, त्यही भएर चाहिँ अब साथीसँगै भेटिसकेपछि आफ्नो परिवार अथवा आफन्त व्यक्तिहरू भेटिसकेपछि चाहिँ अब कि त धेरै समय जान्छ होइन, अब भेट्ने अनुहार देखाएर कुद्ने मात्र भन्दा पनि बरु भेट्दै नभेट्दाखेरि दौडिँदा चाहिँ राम्रो हो कि भन्ने लाग्यो क्या मलाई। त्यही भएर चाहिँ मैले कोही पनि साथीहरूलाई चाहिँ भेटिन आएँ त सपना चाहिँ।
1: अब यस्तो दिदी, समय अनुसार चल्नु पर्ने हुन्छ, अब समय अनुसार चल्दैन भने भोलि हामीले कसरी भेट हुने, त्यही भएर पनि हुन सक्छ। अब हिजो पनि त्यस्तै त्यस्तै भएको थियो, तपाईँले भन्नुभएको जस्तै मलाई पनि है।
0: त्यो हुन्छ नि क्या सपना, अझै भन्नेले त भनिहाल्नुहुन्छ, कति सजिलै भन्दैनहुन्छ, सकिहाल्छ, तर कुन परिस्थितिमा कहाँ कसरी के भएर भन्ने कुरा चाहिँ त्यो जसले पीड़ा अथवा त्यो कुराहरू कामहरू भोगिरहेको छ त्यो व्यक्तिलाई मात्रै थाहा हुन्छ कि, अनि त्यही भएर भन्ने कुरो सक्यो कि। अनि सपनाजीले गुनासो गर्नु हो, ठिकै छ, अब आउँदाखेरि चाहिँ म सपनाजीलाई भेट्छु है, त चिन्ता नगर्नुहोस्।
1: ओके सर, अनि खाना खानुभयो?
0: मैले खाना खाइसकेको छु, हाम्रो सपनाजीको चाहिँ भयो कि बाँकी छ?
1: मेरो हुँदैछ।
0: ल, हुँदैछ। अब चिसो चिसो छ मौसम, पानी परेको छ कि छैन?
1: रातिबाट अघि बिहान 9 बजेसम्म चाहिँ मैले पर्यो दिदी, अहिले चाहिँ परेको छैन, अहिले चाहिँ मन्द मन्द घाम लागेको कि जस्तो भइरहेको छ, तर मौसम चाहिँ चिसो छ है।
0: मौसम त यता पनि व्यापकै चिज त हेर्नुहोस्, अब चिसो महिना लागिसक्यो, चिसोबाट बच्ने पो कसरी, अब यो 3-4 महिना कटाउने कसरी भन्ने मात्रै छ।
1: हजुर, एकदम
0: ठिक छ, स्वास्थ्यको ख्याल गर्नुहोस्, दसैँ लाग्दैछ आउँदैछ, अब सपनाजीलाई पनि दसैँ लाग्दैछ होला कि, हाम्रो धनुजीले भन्नुभएको जस्तो सपिङ गर्नु भएको छैन कि, सकाइसक्नु भयो?
1: हजुर, मैले चाहिँ सपिङ सकिसकेको छु दिदी, अब दसैँ लाग्दैछ, अब पानी पर्दाखेरि चाहिँ अलिकति नरमाइलो हुन्छ, त अब बारीतिर गइयो भने फुलहरू फुलेको छ होइन, अब फुलहरू फुलेको देख्दा, कोदोहरू फुलेको देख्दा, फापरहरू फुलेको देख्दा चाहिँ साँच्चीकै दसैँ आइसकेको छ जस्तो लाग्छ। तर अलि खासै अब गाउँघरतिर कोही पनि परदेशीहरू आउनु भएको छैन त्यति धेरै, अब केही समयपछि आउनुहुन्छ होला, त्यही भएर चाहिँ अलिकति खल्लो नै छ खासै, अब धेरै लागेको छ जस्तो त मलाई पनि लागेको छैन दिदी।
0: ल ठिक छ, अब अहिलेसम्म लागेको छैन, भोलि पर्सिका दिनदेखि लाग्छ, किनकि सबै गाउँ बस्ती आउनुहुन्छ, गाउँ भरिनुहुन्छ, जता गए पनि मान्छे नै मान्छे भेटिन्छ। अहिले त हामी हरेक गाउँ हरेक बस्तीमा पुग्छौं अनि हरेकको घर घरमा पुग्छौं, तर घर सबैको सुनसान छ क्या, जस्तो हाम्रो मम्मी बाबा हजुरबा हजुरआमाहरू मात्रै भेटिन्छ, अल्ली खल्ली गर्ने गाउँ घरमा रमाइलो गर्ने मान्छेहरू नै भेटिँदैन अब त। त्यस्तै छ, ठिक छ, अब सम्भव त होला केही न केही होइन। कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो सपनालजी, अब चाहिँ हामी मिठो गीत सुन्नेतर्फ लाग्छौ नि है।
1: हुन्छ, मलाई साँच्चै गाउन त आउँदैन, म प्रोग्रामको नियमको पालना गर्छु है त, दसैँको छोटो गाउँछु ल।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ, चक्क चकमा चौका माटे काइरा रिस गर्नेलाई हिन्ने हो देखाइरा, दसैँ तिहार गाउँ मनाउने बेला छँदै कमाउने हो के रमाउने। हजुर दिदी यति खान्छु,
0: यति मात्रै गाउनुहुन्छ
1: हजुर?
0: ल ठिक छ, गाउने प्रयास गर्नुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, सुन्दै गर्नुहोस् कार्यक्रम, अघि वर्षमा पनि आउनुहोस्, अहिलेको लागि छुट्याउँदा है।
1: हुन्छ,
0: नमस्ते। नियम त नियम, नियम मात्रै पालना गर्नुभयो, तर मिठो थियो आवाज, हाम्रो सपनाजीले गीत गाउनु चाहिँ भएको भए, थोरै प्रयास गर्नुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको, अब मात्रै हामीसँग 15 मिनट समय बाँकी छ, फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ, किनकि तपाईँकै आवाजमा गीत संगीतहरू हामीले सुनिरहेका छौ। यति बेला फेरि पनि लाग्छु म तपाईँको फेसबुक कमेन्ट भाषण गर्ने तर्फ नै, मिलन गायले मोटोजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, सन्चै हुनुहुन्छ, म तिनजुरी मिडिया ग्रुपको सदस्य मिलन घाइले मोटो तेह्रथुम गर्वै आज दुहा कतारबाट, अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी विनोद बरुवालजी पनि लेख्नुहुन्छ, हेलो हजुर नमस्ते, गुड मर्निङ, म पनि कार्यक्रम सुन्दैछु, सालुबाट विनोद बरुवाल हो, अब बस्ने गीत सबै सबैको लागि समर्पण गरे हाई भन्दै हुनुहुन्छ। उर्मिला थापा मगरजीले भने नमस्ते हजुर, म दोरम्बादेखि है जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ रोशनी थापा मगरजीलाई। रोशनीजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौं। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला हिरा बहादुर लकाईजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है बुटोलबाट, मौसम चाहिँ घाम लागेको छैन भन्दै हुनुहुन्छ, घाम त यता पनि लागेको छैन है, पक्कै पानी परेको छ, मौसम चिसो छ समग्रमा, अब फेरि पानी पर्छ कि घाम लाग्छ भन्ने मात्रै छ। कार्यक्रममा धेरै साथीहरू यो समय सुन्दै हुनुहुन्छ, म तपाईँकै फेसबुक कमेन्ट वाचन गर्दैछु। यति बेलाको बसाइमा फेरि पनि अर्को कमेन्ट प्राप्त छ टिकु छेत्रीजीको, उहाँ लेख्नुहुन्छ, हजुर नानी नमस्ते, कार्यक्रम सुन्दैछु, गुड मर्निङ, विजयादशमीको शुभकामनाको साथमा हजुरलाई आरामको कामनाको साथमा सुन्दैछु है, म चाहिँ तनहुबाट अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ भने, अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते है दिजु, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँले दोलखाबाट, अब बस्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ उहाँले धेरैभन्दा धेरै साथीहरूको नाम लेख्नु भएको छ, म केही साथीहरूको मात्रै नाम वाचन गर्छु, मनिषा मगरको लागि, त्यसै गरी मायालु सावित्रा छेत्रीको लागि, प्यारे सुशीला विश्वकर्माको लागि, दाइराज कली बगर, विवश कुलिङ पृथकको लागि, तिलक विष्टको लागि, रत्न बहादुर थापा घायल, अभिरमान सुनवारको लागि, कुमार प्रजा, त्यसै गरी माया निरुता युञ्जनको लागि, कविता गथानी, अलिसा लिम्बु, हरपल रोशनी किराती, अञ्जुना लगायत सबैको लागि अब बस्ने मिठो गीत समर्पण गरे भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे भने। यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ, कमल श्रेष्ठजी लेख्नुहुन्छ, आज मलाई मोहन खड्का र अञ्जिता विश्वकर्माको आवाजमा रहेको गीत घरदेश र परदेश भन्ने बोलको गीत चाहिँ बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ, सम्भवत हामी गीत राख्नेछौ। यति बेला उहाँको कमेन्टमा एकैछिनमा फेरि पनि वाचन गर्छु, कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो
1: नमस्ते दिदी, सन्चै हुनुहुन्छ?
0: नमस्ते, हजुर म एकदम सन्चै छु। यहाँलाई कस्तो छ, के छ?
1: म पनि सन्चै छु।
0: अनि कहाँदेखि को बोल्दै हुनुहुन्छ त?
1: म सिम्पल सरिना गुरुङ बोल्दैछु, मनकाने पुष्टिबाट।
0: सिम्पल सरिना, हजुरको के छ खबर?
1: खबर एकदमै राम्रो छ, घामतिर हल्का घाम लागिरहेको छ।
0: घाम लागेको छ, न्यानो छ त्यसो भए।
1: हजुर हजुर, तपाईँहरूको ठाउँतिर के कस्तो छ नि?
0: हामी जाडोले यस्तो छौ, यहाँ बोल्दाखेरि चाहिँ अलिअलि तातो हो कि जस्तो छ, नत्र त्यतिकै बस्दा पनि चिसो पो छ त।
1: हो र, यतातिर पनि बिहान बेलुका चाहिँ अलिक जाडो जाडो छ, तर दिउँसो चाहिँ बिहान चाहिँ चिसो चिसो थियो, अहिले चाहिँ हल्का घाम लागिरहेको छ। सायद घाम लाग्छ कि भन्ने आश गरौँ, होइन?
0: पक्कै पनि घाम लागे त राम्रो नै हुन्थ्यो, हेर्नुहोस् न।
1: हजुर हजुर, अहिले पनि फेरि धेरै ठाउँतिर साथीहरूले कुरा गर्दै हुनुहुन्थ्यो, पानी परिरहेछ भन्दै हुनुहुन्थ्यो। यसपाल दसैँमा पानी पऱ्यो भने चाहिँ एकदम बेहाल हुन्छ होला जस्तो लाग्छ।
0: बेहाल हुँदैन सिम्पल, चाहिँ चिन्ता नगर्नुहोस्। अब आज दिनभरि पानी पर्यो भने पनि, तर भोलिदेखि चाहिँ सायद मौसममा सुधार हुन्छ कि भन्ने आशा छ। अब दसैँभरि त खासै त्यस्तो पानी नपर्ला जस्तो लाग्छ, किनकि अब कार्तिक महिना सुरु हुन लागिसकेको छ। अब धान काट्ने भित्र्याउने काममा चाहिँ हामीलाई साथ दिनुपर्ने हो प्रकृतिले पनि, होइन? अब पाकेका धान पानी परेका छ भन्दै राख्दै गर्दा त मुसाले पनि खान सक्ने, पाकेर फेरि त्यही झर्ने, अनि हामीले चाहिँ के खाने भन्ने हुन्छ क्या फेरि।
1: चाडबाड नजिकै नै गर्दाखेरि पानी पर्यो भने कति टाढा टाढाको यात्रा गर्न पनि असहज हुन्छ, होइन?
0: हजुर, पक्कै पनि अब असहज छ। असहजका बावजुद पनि टिकट काटिसक्ने, आउने तयारी गर्नेहरू त आउनै पर्यो। अब सम्भव त बाटो पनि अब यदि भत्किन भने अथवा त्यस्तो भयो भने, हुन त त्यति धेरै ठुलो भत्किने नि, अब बाटो नै बिग्रिने गरी त पानी परेको छैन, तर पनि बनाउँदै गरेको ठाउँहरूमा के चिप्लोहरू होला, पानी पर्दा लिदो खस्न सक्छ, त्यो भन्ने खालको समस्या चाहिँ हो, होइन? अब त्यो पनि अब दसैँमा आउनेहरूले पनि बाटोको अवस्था के छ कस्तो छ, अब कुन ठाउँमा कति पानी परेको छ, अब यहाँ सिनसिन मात्रै पानी परेको छ भने, अब काठमाडौँतिर अब जस्तो रोसी खोलातिर सिन्धुलतिर ठुलो पानी परेको छ भने त त्यताको गतिविधि के छ कस्तो छ, अब कुन ठाउँमा आउने, अब काठमाडौँबाट सिन्धुली रामेछाप चरीकोट कहाँ पुग्नुहुन्छ, उहाँहरूले त्यो ठाउँको गतिविधि बाटोको अवस्था के छ, पानी कतिको परेको छ, त्यो सबै बुझेर हेर्नु पर्यो नि त फेरि।
1: हजुर हजुर, एकदमै त्यति गरेन भने त फेरि यात्रा सहज हुँदैन नि त, होइन? बाटोमा गएर पत्र पर्नु भन्दा त
0: त्यही भएर बरु जस्तो ठाउँमा हामी सुरक्षित हौ बसौँ भन्ने उद्देश्य हो। ल ठिक छ, रमाइलो मिठो कुराकानी भयो सिम्पलजी। भोलि चाहिँ कार्यक्रमको सुरुवातमै फोन लागोस्, यहाँको कुरा धेरै गर्न मन छ है। अहिले चाहिँ समय कम छ, एउटा मिठो गीत सुनाउनुहोस् न।
1: लोक भाका मात्रै गाउन पाउने हो?
0: हजुर हजुर,
1: हस् हुन्छ, म यता थोरै थोरै गाउँछु ल।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: हाँ, cool।

0: त्यति नै होला आज
1: ल हुन्छ समय पनि कम छ यहाँले छोटो मिठो नै गीत समयको पाबन्दी हेरेर गाइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु आउँदै गर्नुहोस् अहिलेको लागि छुटौँ है
0: हस्
1: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिम्पल सरिनाजी उहाँले मिठै गीत दसैँको गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ अब चाहिँ म फोन लिन सक्दिनँ समय कम छ तपाईँ धेरै साथीको फेसबुक कमेन्ट केही कमेन्टहरू छन् वाचन गर्दै म पनि विदा हुन्छु यति बेला टेकाराम सुनवारजी पनि लेख्नुहुन्छ दर्शन नमस्कार म टेकाराम सुनवार तिन्जुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भइहाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि समर्पण गरे है भन्दै हुनुहुन्छ राजा कृष्णजीले पनि लेख्नु भएको छ नमस्ते म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउनु हुने शंका सभाकी मीडिया प्रेमी साथी उहाँले लेख्नु भएको छ उहाँको नाम सपना तामाङ मोक्तान र इलामकी साथी सरिता लोहोरुङलाई चाहिँ जन्मदिनको शुभकामना साथै सबैलाई शुभ दिन भन्न चाहन्छु भन्दै हुनुहुन्छ जन्मदिन पर्ने साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ त्यसै गरी विनिता दाहाल सुवेदीजी पनि लेख्नुहुन्छ दिदी नमस्ते के छ खबर म विनिता दाहाल तनकुटाबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ भने रूपसना योगीजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत नमस्कार है दिदी सुन्दैछु कार्यक्रम सिन्धुलीको ढुङ्ग्रीवासबाट रूपसना योगी हो अब बस्ने गीत सबैको लागि भन्ने हुनुहुन्छ त्यसै गरी भुवन रावतजीले पनि नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है राम्रो लाग्छ दाङ घोराई उन्नाइस सैघाको मान्छे हाल चाहिँ भारतबाट सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मनोज सुन्दासीले पनि दिदी नमस्ते कार्यक्रम सुन्दैछु है दा सिन्धुलीको झाँगाझोली रातमाटा बजारबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ अञ्जन मिनाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ सेरु प्रेमिका थापाजीले पनि नमस्ते भन्नुभएको छ मगरको शिशुजीले पनि सुन्दैछु है पाँच थरबाट भन्दै हुनुहुन्छ सुजन ढुङ्गेलजीले पनि कार्यक्रम सुन्दैछु दौलखा गर्वै हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ सुडेम राईले पनि सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी शिशिरी रम्तेलजीले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद मिडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु भन्नुभएको छ सिम्पल सरिनाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ वसन्त श्रेष्ठजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ तपाईँले हामीलाई दिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गरे साथै आजको कार्यक्रममा सहभागी हुने साथी डोलमा शेर्पा धनु गजमेर एलिना खत्रे सपना तामाङ सिम्पल सरिनाजी हुनुहुन्थ्यो उहाँहरू सबैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोककोशेली अवधिबर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो र माइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको सिलीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हौस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप र अन्य अनलाइनका माध्यमबाट पनि सुनिरहनु भएको छ। असोज कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज औंसीको दिन गरिने श्राद्धसँगै समापन गरिँदैछ। पितृपक्षमा दिवंगत पितृका नाममा तर्पण सिद्धदान र पिण्डदान गर्ने गरिन्छ। पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि असोज शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुहुन्छ। यो समयमा पनि कारणवश 16 श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औंसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ। 16 श्राद्धको अवसरमा काठमाण्डु उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर, उत्तर गया, नुवाकोट र रसुवाको संगम स्थल पेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा श्राद्ध गर्नेको भीड़ लाग्छ। पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात दशैं शुरू हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने सेवा प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त भएको छैन। साथै शुल्क बढ़ाउन कुनै स्वीकृति समेत प्रदान गरिएको छैन। प्राधिकरणले पूर्व स्वीकृति बिना सेवा शुल्क वृद्धि गर्न, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन तथा उपभोक्तालाई मर्का पर्ने गरी अनाधिकृत रूपमा सेवा सञ्चालन गर्न पाइने जनाएको छ। यस्ता कार्य गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमावली बमोजिम कार्यवाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ। त्यस्तो कुनै सेवा प्रदायकले तोकिएको दरभन्दा बढ़ी शुल्क लिएको वा गैर कानूनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा उजुरी गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ। उपभोक्ताको हकहित संरक्षण र इन्टरनेट सेवामा स्वच्छ प्रतिस्पर्धा कायम राख्न प्रचलित नियमअनुसार मात्रै सेवा शुल्क लिन सबै सेवा प्रदायकलाई प्राधिकरणले सचेत गराएको छ। काठमाडौँ उपत्यकाको विद्युत प्रणाली सुदृढ तथा नियमित मर्मत सम्हारका लागि नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण, रत्नपार वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शनिबार र आइतबार विभिन्न फिडर अन्तर्गतका क्षेत्रमा विद्युत सेवा रोक्न लागि हो। प्राधिकरणका अनुसार 11 केबी XLP केबल जडान प्रिभिनेटिभ मेन्टेन्स र चार्जिङ कार्यका लागि विद्युत आपूर्ति बन्द गर्नु परेको। शनिबार गैरीधारा फिडर अन्तर्गत पर्ने लैनचौर चोक, उत्तर ढोका, कैलाश चौर, खरेलटोल, नील सरस्वती स्थान, उत्तर ढोका, टुकुसा एरिया, खोला गल मार्ग, गैरीधारा चोक, सनराइज ब्याङ्क एरिया, बालुवाटार, चाइनिज एम्बेसी तथा आसपासका क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म बत्ती जानेछ। शनिबार नै हाडीगाउँ फिडर अन्तर्गत ओम अस्पतालको अपोजिटदेखि धोबी खोला करिडोर हुँदै भत्रिको पुल, हाडीगाउँ, हाडीगाउँ कृष्ण मन्दिर, नक्साल भाट बटिने टंगाल एरिया, गहना पोखरी, छाता गणेश प्रहरी हेडक्वार्टर, ज्ञानेश्वर, चारखाल, इच्छुवान रेस्टुरेन्ट तथा आसपासका क्षेत्रमा मध्याह बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुनेछ। आइतबार कालिका स्थान फिडर अन्तर्गत कालिका स्थान बरको बोट हुँदै दिल्ली बजार, चारखाल, दिल्ली बजार, पिपलबोट, घटेकुलो, दुर्गा मन्दिर, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओह्रालो, रातोपुल तथा रातोपुल हुँदै सेतोपुलसम्मका क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत बन्द रहनेछ। प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अघि नै सम्पन्न भएमा बिजुली सेवा सोही अनुसार सुचारू गरिने जनाएको छ।
नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वार पार अर्थात रसुवा र नुवाकोटतर्फ टेकाएको छ। अब त्यहाँ गाड़ी गुड्ने पाता बिछ्याउन बाँकी छ। यो काम सक्न बढ़ीमा 3 दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। त्यसैको कठ स्थापना अघि नै बेलीब्रिज संचालनमा ल्याउने तयारी छ। भदौ 10 गतेको भोटेको सिवाड़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीब्रिज संचालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवाजावत गर्न सहज हुनेछ। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीबेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरुद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एकतर्फी खुलेको सड़क खण्डलाई पूर्ण रूपमा खुलाउने काम भइरहेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 31 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ सुनसरी ललितपुर उदयपुर दाङ नवलपुर राशी पूर्व झापा मोरङ भक्तपुर बाँकी कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको। काठमाडौँ तारकेश्वर नगरपालिकाबाट खैरो हिरोइन 32 ग्राम 500 मिलिग्राम र नगद रू 30 हजार सहित 8 र सुन्दरबाट 1 जना सुनसरीको कोशी गाउँपालिका 1 भन्सा टोलबाट 1 ललितपुर महानगरपालिका 28 हरिसिद्धि स्थित तफाखल पार्कबाट 1 उदयपुरको बेलका नगरपालिका 1 आमवासीबाट गाँजा 5 किलोग्राम सहित 1 जनालाई पक्राउ गरिएको छ। यसै गरी दाङ तुलसीपुर उपमहानगर 5 रानी जरूवाबाट 1 नवलपरासीपूर्वक देवचुली नगरपालिका 16 टाँगीकोटबाट 1 झापाको दमक नगरपालिका 7बाट 4 मोरङको काने पोखरी गाउँपालिका 6 बरखाजी चोकबाट 1 भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 लोकन्थलीबाट ट्रामाडोल 1610 ट्याब्लेट नाइट्राभेट 26 ट्याब्लेट र नगद रू 67,400 सहित 1 जनालाई नियन्त्रणमा लिएको हो। बाँकीको डुडुवा गाउँपालिका 1 पिपर हवाबाट 10 किलोग्राम गाँचा सहित सोही स्थानका राम नरेश कुर्मी कास्कीको पोखरा महानगरपालिका 9 महेन्द्र पुलबाट 1 कैलालीको टिकापुर नगरपालिका 1 बनगाउँबाट 2 जनालाई बिहिबार बेलुकी पक्राउ गरिएको जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चटाङसहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशका सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमविद निष्ठा निरौलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मध्य प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गए राति काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। समाचारको क्रममा राष्ट्रिय समाचार। भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा 10 अक्टोबर 10 बजे आह्वान गरिएको सीजेपीको प्रदर्शनमा भाग लिनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय युट्युबर ध्रुव राठीलाई पक्राउ गरेको छ। युट्युबर राठीलाई दिल्लीको गुरूग्रामबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ। प्रदर्शन अघि नै दिल्ली प्रहरीले जन्तर मन्तरको 4 किलोमिटर दायरामा इन्टरनेट बन्द गरिदिएको छ भने जन्तर मन्तर वरपर धारा 163 र 144 लागू गरिएको छ। प्रहरीले बिहानदेखि संदिग्ध प्रदर्शनकारीहरूलाई पक्राउ गरी रहेको मीडिया रिपोर्ट छ। यसअघि नै 170 ट्रेन 2 रेलवे स्टेशन र 57 मेट्रो हिजो शुक्रबारदेखि आजको दिउँसो 2 बजेसम्म बन्द गरिएको छ। साथै दिल्लीको जन्तर मन्तर सहित विभिन्न क्षेत्रमा झन्डै 50,000 सुरक्षाकर्मी तैनाथ गरिएको छ। मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन पुल र सड़क लगायतका भौतिक संरचनामा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बीबीसीले जनाएको छ। मानवीय क्षति भए नभएको विवरण अहिलेसम्म आएको छैन। विद्युत आपूर्ति समेत प्रभावित भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु अजुएरो प्रायद्वीपको पितालोसा अरिवा क्षेत्रबाट झनै 9 माइल दक्षिण पश्चिममा थियो। भूकम्पपछि लगातार परकम्प आइरहेका छन्। राजधानी पानामा क्षेत्रको जनसंख्या झण्डै 20 लाख छ।
खबर कन्तमा खेल खबर जापान मुनि 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित हिजो विदाई गर्नुभयो जापानको आइची नागोयामा आउँदो कार्तिक 1-7 अक्टोबर 18-24 चौबिस तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन् तेक्वान्डो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली क्रमैसँग जापान जानेछन् नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ यस अघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ तेक्वान्डोकी पलेसा गोवर्धनले चीनको हङझाउमा भएको 4 संस्करणमा काँस्य जित्नु भएको थियो पलेसा पेरिस पारा ओलम्पिक की पनि काँस्य पदक विजेता हुनुहुन्छ। अवस्था बिहान 11 बजेको हजुरको खबर सकियो हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज पनि यस खबरबाट बिदा हुन्छु नमस्कार।

0: नजिक नै मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: आँखामा चोट लाग्यो अब के गर्ने?
3: चोट लागेमा आँखा मिस्नु हुँदैन, आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई,
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज सेभ यो साइट। विश्व दृष्टि दिवस 2083
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
5: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
5: उज्यालो नेपाल पार्टी रामेछाप।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हार्डवेयरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार
3: फाइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 0

0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0447-590-466 98692-65998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
7: हजुरको रेडियो 102।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्याम कृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। खड्गीले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दर भन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसंचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोड़िएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसरी नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास दिन गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणा सहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल सेवा पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइची नायोगमा आउँदो कार्तिक 1 7 गते अर्थात अक्टोबर 18 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिको 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा कास्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदवारा के ग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौती हुन। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: लौ आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम
2: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863023422।
5: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पताल नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान

0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: आँखामा चोट लाग्यो अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई,
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय। विश्व दृष्टि दिवस 2083
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
5: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
5: उज्यालो नेपाल पार्टी रामेछाप।

रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि यसै क्रम जारी रहेको छ। आजको व्यवसायमा तपाईँले आफूलाई मनपर्ने चलचित्र गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको रोजाइको गीत कार्यक्रममा समय अवधिभरि बस्नेछ र तपाईँले फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्ने प्रयास गर्नेछौँ भने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौँ एउटा मिठो गीतबाट। त्यसपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा

0: कार्यक्रम आइकमै मिठो गीतबाट कार्यक्रम स्नेह सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो आइपुगेको छ। आजको समयमा तपाईँको रोसाईको गीत बस्नेछ। तपाईँले फटाफट फोन गरेर आफूलाई मनपर्ने रोसाईको गीत तपाईँले रोज्न पाउनुहुनेछ र रोसाईको गीत बस्नेछ तपाईँको रोसाईको गीत। यति बेला हामीले धेरै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सन्देशहरू प्राप्त भइराखेको छ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। र तपाईँले आफूलाई मनपर्ने गीत सुन्नु मन छ भने 0840 40 0026 फोन गरेर पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ अप्सरा खड्काजीले पनि, हेलो नमस्ते दी, के छ खबर, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है, रामी छापको नामारीबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। रामजी घिमिरेजीले पनि नमस्कार, म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। सत्यकला ईश्वर राजीले पनि मिस यु अल भन्नुभएको छ। निशा ठोकरजीले पनि मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ मिलन घायल मोटुजी हुनुहुन्छ, हेलो सिस नमस्ते, सन्चै हुनुहुन्छ, म तिन्जुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु तेह्रथुमबाट घर भइहाल चाहिँ दोहा कतारबाट चाहिँ अब बस्ने कि त हजुरको रेडियो सुनेर बस्ने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। शान्ति विशीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ कृष्ण सुनवारजी, नमस्कार हजुर, म पनि सुन्दैछु प्रोग्राम फेसबुक लाइभबाट, हाल चाहिँ काठमाडौँबाट कृष्ण सुनवार हो। अब बस्ने के थियो दिदी, हजुरको लागि प्राविधिक साथीको लागि र धनुर संगीता ठकुरी अन्जिता तामाङको र बबिता मगरको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले आजको बसाइमा आफूलाई मनपर्ने गीत रोज्न पार्नुहोला। यदि सम्भव तपाईँको फोन लाग्छ भने, यदि फोन लाग्दैन भने होइन केही समस्या देखाएको छ भने कार्यक्रम सुनेर साथ दिनुलाई एकदमै मिठा गीत सङ्गीतहरू राखेर तपाईँले मनोरञ्जन दिने प्रयास गर्नेछौँ। यति बेला भने हामी कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीततर्फ लाग्नेछौँ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ। विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: परम धाम गयो।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-64-96-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
3: रामेछापको माकुण्ड गाउँपालिका 1 गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा ताङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा ताङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
5: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्तेल नाछेवा रामेछाप।

0: गाडीको बाँड एकदमै मिठो गीत राखिसकेका छौँ फेरि पनि र छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौँ। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। आजको विषयमा तपाईँको रुचाएको गीत बस्छ भनेर मैले कार्यक्रमको शुरूआती चरणदेखि नै भन्दै आइराखेको छु र तपाईँलाई जुन गीत मनपर्छ चलचित्रको त्यसको गीत चाहिँ तपाईँले रुचाइमा पार्न सक्नुहुनेछ र साथै आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार, हेलो।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीको हैबार गाउँबाट बोल्दैछु सर।
0: के भन्नुभयो, के हायु भन्नुभयो?
1: ससी हायु भनेको।
0: ससी हायु भन्नुभयो?
1: हजुर।
0: के छ नि ससीजीको खबर?
1: मेरो एकदम ठिक छ, अनि दिदी हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। अब अहिले चाहिँ घाम लागेको छैन, होइन, मन्द मन्द घाम लागेको जस्तो पनि गर्छ। र बिहानभरि चाहिँ हिजो रातिदेखि नै पानी परिरहेको थियो, अघि भर्खर चाहिँ 11 बजीसम्म पनि परिरहेको थियो। अहिले चाहिँ छिटो छिटो पानी पनि छिटाउँछ, घाम लागेको जस्तो पनि गर्छ। यस्तै छ यताको मौसम, अनि त्यताको के कस्तो छ?
1: हाम्रो पनि त्यस्तै हो दिदी, मन्द मन्द घाम लागिरहेको छ। बिहानतिर चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ।
0: ठिक छ, त्यताको जस्तो मौसम छ यता पनि त्यस्तै रहेछ। अनि अब हाम्रो ससीजीको खाना त भइसक्यो होला, कार्यक्रम सुनिराख्नु भएको छ नि?
1: हजुर, म सुनिरहेको छु, मेरो खाना भइसक्यो। अनि दिदी हजुरको त?
0: हजुर, मेरो पनि खाना भइसकेको छ, खाना खायो अरे। हजुरसँग मिठा कुराकानीको साथमा हामी उपस्थित भइसकेका छौँ र आज तपाईँहरूको रोजाईको गीत बज्ने छ। तपाईँलाई कुन चलचित्रको गीत सुन्नु मन छ? दसैँको गीत रोज्नुहोस् न, अब दसैँ आउँदैछ होइन। ठिकै छ, दसैँको गीत रोज्नुहोस्।
1: मलाई रातो टिका सिरैमा जमरा भन्ने गीत बजाइदिनुहोस् न।
0: रातो टिका सिरैमा जमरा माया नमार, होइन?
1: हजुर,
0: ठिक छ, हामी गायकमा राख्छौँ। साथीसँगलाई सम्झनु सायद
1: सर्वप्रथम चाहिँ सिन्धु भोइसमा कार्यक्रम चलाउनु हुने दिदीहरूको लागि र टेक्निकलमा उहाँको लागि र साथीहरू हेर्नु पर्दा चाहिँ विशेष गरी त देवनाली दादा, धेरै पर्ने दादाहरूलाई पनि धेरै सम्झिरहेको थिएँ। दादाहरू फोन गर्न नपाए पनि र साथीहरू धेरैभन्दा पनि धेरै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दैछु दिदी। नमस्ते।
0: हजुर, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो ससी हायुजी हुनुहुन्थ्यो सिन्धुली हाइबारदेखि। अहिले गीत रोजाइमा पार्नु भएको छ, अब ठिकै छ, दसैँ पनि नजिकैदेछ होइन। हामीले चाहिँ अब जुनसुकै गीत भए पनि दसैँको गीत हामीले राखिरहेका छौँ, राख्ने नै छौँ। यति बेला भने ससीजीको रोजाइको गीत कार्यक्रममा बस्छौँ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत ससे हायुजुले रोजाइमा पार्न भएको थियो। निधारमा सिरेमा जमरा यस्तो मिठो गीत रहेको थियो। तपाईँहरूले पनि मनपर्ने गीत रोजाइमा पार्न भन्छौ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। कृष्णजी बोल्नुभयो?
1: हजुर हजुर।
0: के छ हाल? काठमाडौँतिर हुनुहुन्छ कि गाउँतिर फर्किनु सक्नुभयो?
1: म काठमाडौँतिरै छु, अब गाउँतिर अब केही दिन पछि फर्किन्छु।
0: केही दिन पछि चाहिँ फर्किनुहुन्छ है?
1: हजुर
0: हजुर। नयाँ खबर, अनि दसैँको लागि सपिङ कतिको गर्नुभयो?
1: दसैँको लागि सपिङ त भएको छैन, अब सपिङ पनि अब केही दिन पछि नै हुन्छ भन्नुभएको छ। अनि काठमाडौँतिर चाहिँ घाम लागिराखेको छ, चिसो चाहिँ त्यति छैन, अलिअलि नै छ है त। अनि के छ रामी साथतिर?
0: रामी साथतिर पनि त्यस्तै ठिकै छ। हिजो बेलुकादेखि पानी परिरहेको थियो होइन, बिहानसम्म परिरहेको थियो, 11 बजेसम्म चाहिँ परिरहेको थियो। अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ। अरू समग्रमा सबै ठिकै छ, यताको खबर अनि हाम्रो पनि खबर एकदम ठिक छ। अरू सुनाउनुहोस् त।
1: अरू त सबै ठिकै छ, दसैँ लागेको लागेको जस्तो भइराखेको छ काठमाडौँ चाहिँ। अनि रामे सापतिर चाहिँ कतिको लागिरहेको छ दसैँ?
0: यता पनि अब ठिक ठिकै छ, त्यस्तो पहिला पहिला जस्तो भेटभाड छैन होइन, ठिक ठिकै भेटभाडहरू रहेको छ। प्राय जस्तो अब सहरतिर बस्नुहुने आफन्तजनहरू बिस्तारै बिस्तारै घरहरू फर्किने क्रम जारी नै रहेको छ। अरू त खासै त्यस्तो केही छैन भन्नुपर्छ है त। ठिक छ। कार्यक्रममा आजको समयमा फोन गरेर हामीलाई साथ दिनुभयो, एकदमै खुसी पनि छौँ। र रोजाइको गीत पनि बज्नेछ आजको बसाइमा। तपाईँहरूलाई कुन गीत सुन्न मन छ?
1: मलाई रातो के अरे रातो टिका निधारमा टलक्की टल्कियो भने गीत राखिदिनु न।
0: रातो टिका निधारमा टलक्क टल्कियो।
1: हजुर
0: ल, हामी राख्छौँ साथी सङ्गीलाई सम्झन सही त।
1: हुन्छ। फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक मित्रलाई अनि साथीले सम्झिनु पर्दा धन्यवाद। सङ्गीता ठकुरी, अनिता तामाङ, अनि बबिता मगर, अनि जसले कृष्ण शर्मा भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दैछु तिमी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो कृष्ण सुनवारजी हुनुहुन्थ्यो। आज काठमाडौँदेखि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर सुटिसक्नु भएको छ। यति बेला भने उहाँको रोजाइको गीत चाहिँ भन्दै थिए, अब समय पनि कम छ, तपाईँले पठाउनुभएका सन्देशहरू पनि भाषण गर्नुपर्ने हुन्छ। कोही साथी आउनुहुन्छ भने यस गीतमा हामी समर्थन जनाउनेछौँ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार। गुड आफ्टरनुन दिदी।
0: नमस्कार। गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खोटाङबाट सहयात्री उमेश राई।
0: खोटाङदेखि सहयात्री उमेश सम्झान राई।
2: हजुर दिदी।
0: के छ अनि अञ्जानजीको खबर?
2: सब ठिकै छ, अनि हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। अब यता चाहिँ बिहान हिजो बेलुकादेखि अघि बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ मौसम अलिक खुलेको छ होइन, मन्द मन्द घाम लागिरहेको छ। अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ। अनि हाम्रो अञ्जानजीको खबर सुनाउनुहोस्, यताको खबर के छ?
2: हाम्रोतिर पनि सेम भन्नुपर्छ, भर्खर भर्खर पानी रहिरहन्छ। हाम्रोतिर पनि त्यस्तै छ, सेम हो।
0: सबै अरू त ठिक छ है?
2: हजुर।
0: अनि दसैँ कतिको लागिरहेको छ त?
2: अब बिस्तारै बिस्तारै लाग्छ,
0: बिस्तारै बिस्तारै, अब लगभग लगभग नजिकै आइसकेको छ है, धेरै समय पनि छैन। अब बिस्तारै बिस्तारै रमझम पनि सुरु हुन्छ दसैँको, रमाइलो गर्नुपर्छ होइन। वर्ष दिनमा यहाँ एकचोटि आउने चाडबाड रमाइलोसँग मनाउनु पर्छ। अनि अरू के छ त?
2: सब ठिकै छ दिदी, अनि तपाईँको के छ?
0: मेरो पनि सबै ठिकै छ। त्यसो भए हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। साथीले गीत चाहिँ रोजाइमा पार्नुभयो, सो गीतमा हजुरले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: हवस्। फर्स्टमा त तपाईँलाई अनि हजुर रेडियो अल फ्यामिलीलाई अनि मेरो साथीहरू भन्नु पर्दा खोटाङ हुनुहुन्छ मेरो एकदमै मनमुटुको साथी मिलन समर्पणलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु। अनि सपना मगर, बिमला मगर, अनि कञ्चन मगर जो लुखुम्बुतिर हुनुहुन्छ, प्रेम पासङ्कलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु। पासङ शेर्पा, दावा शेर्पा, प्रेम दावा शेर्पा अनि उदयपुरतिरै हुनुहुन्छ, बिमला मगर अनि कञ्चन मगर, अनि ओखलढुङ्गातिर हुनुहुन्छ दाई मिनबहादुर मगरलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु। अनि एकदमै पुरानो साथी हुनुहुन्छ जीवन चन्दिङ राईलाई पनि धेरै धेरै मिस गरिरहेछु भन्न चाहन्छु, भाइ सुजन गिरीलाई पनि धेरै धेरै मिस गरिरहेछु भन्न चाहन्छु, अनि धरानतिरै छ रोशन पुलाङ दाई, गगन तेरा थुम्ने काम छ, अनि सम्पूर्ण साथीहरूलाई बिर्सेको छैन। ओके बाई।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो खोटाङदेखि सहयात्री उमेश सम्झान राईजी हुनुहुन्थ्यो। उहाँले पनि साथीसँगलाई सम्झना राखेर चलिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, समय कम छ, धेरै साथीहरूसँग कुराकानी गर्नु मन हुँदाहुँदै पनि समयले नेटो काटिसकेको छ र तपाईँले पठाउनुभएका सन्देशलाई पनि स्थान दिनुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ शिशिर रम्तेलजी हुनुहुन्छ। नमस्कार, म यता खुलकोटबाट सुन्दैछु है, शिशिर रम्तेल हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी मेरो लम्तरी मगरजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी राम कुमार लिम्बूजीले पनि हेलो सिस्टर गुड आफ्टरनुन सेवारो, म तेरसुम्बाबाट राम कुमार लिम्बू अपङसङ डेडिकेट सुनिता लिम्बू मिडिया प्रेमी राई अनिसा जुनिता सामिङ राई हर्पल रोशनी रमिला राई कविता घतारी रोसा भोटिया मुना बस्नेत आयुष राई राजेश कुलुङ सतीकला ईश्वरा रञ्जना पाहिङ राई जुनु दिवानी तिगेला त्यसै गरी हुनुहुन्छ अञ्जली श्रेष्ठ सानो सम्झना लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अम्बिका मगरजी हुनुहुन्छ, उहाँले पनि हेलो दि गुड आफ्टरनुन जोरले इट्स मे अम्बिका मगर फ्रम उदयपुर नाउ युएबाट चाहिँ प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट अपकमिङ सङ डेडिकेट डियर रमेश मगर भूमिका राई अङ्कल अञ्जान थुलुङ विमला राई सिन्धुली अञ्जना लोकेन्द्र राई लिम्बू त्यसै गरी अस्मी मगर उषा किरण मुस्कान बान्तवा दिलसा राई अनिता नखोक एण्ड अल माई फ्रेन्ड स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्णमा मेरो घर परिवारमा मिठो माया सम्झना छ भन्दै टेक केयर भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनोद बरुवालजी हुनुहुन्छ, हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट भनिदिनुहुन्छ। रमिला राईजीले पनि मिस यु अल भन्नुभएको छ। राजु सुनामजीले पनि लेख्नु भएको छ, उहाँले पनि नमस्ते नमस्कार हजुर म पनि सुन्दैछु भन्दैनुहुन्छ। मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार, म बाबुराम मगर हो, कोलटुङ्गा पोकली घर भए हाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गी सबैमा धेरै धेरै माया छ भन्नुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हिरा बहादुर लखाईजी हुनुहुन्छ, नमस्ते शिष भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र बेली आसामीजीले पनि हाई भन्नुभएको छ, हेलो नमस्ते हजुरलाई पनि भन्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। र अब चाहिँ हामी पनि छुट्टिनुपर्ने हुन्छ। यतिसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी फेसबुक पेजबाट कार्यक्रम सुन्ने साथी आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि बर बजेका मिठा र माइला दशैंका गीतका सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा हाम्रो साथीले रसाईमा पार्नुभएको रातो टीका निधारमा टलक टल्कियो भन्ने गीत छोड्दै आजको साई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0 48 45 100 6 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
5: 9840-3738-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 9869965998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150 मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स,
13: कटहर बोर्ड छेउ मन्थली रामेछाप।
14: आँखामा चोट लाग्यो अब के गर्ने?
15: चोट लागेमा आँखा मिस्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
14: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
15: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
14: अनि साना बालबालिकाहरूलाई?
15: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
14: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ योर आइज सेभ योर साइट। विश्व दृष्टि दिवस 2083
16: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
6: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
17: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
6: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
17: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवार रामेछाप।
6: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
18: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
18: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-9577-71।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथीतामाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढ़ी व्यवहारिक र मानवीय मूल्यमा आधारित बनाउनु पर्ने बताउनु भएको छ। आज पशुपति भित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रपति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समय सापेक्ष सुधारको खाँचो रहेको बताउनु भएको छ। शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अंक ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न उहाँले आग्रह गर्नुभएको छ। उहाँले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरकारवालाहरूले ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ। विगतका उपलब्धिहरूलाई जग बसाउँदै आगामी दिनमा नीति निर्माता शिक्षक र अभिभावकले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ। बागमती प्रदेश प्रशासन सेवाका 46 जना वरिष्ठ उपसचिव तथा उपसचिवहरूको सरूवा तथा पदस्थापन भएको छ। बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको असोज 23 को निर्णय अनुसार प्रशासन सामान्य प्रशासन समूहका वरिष्ठ र उपसचिव र उपसचिवहरूको सरूवा तथा पदस्थापना गरेको हो। सरकारले मन्त्रालय र कार्यालयहरूको पूर्ण संरचनापछि ती कर्मचारीहरूको सरूवा तथा पदस्थापना गरेको छ। उनी उपसचिवहरूलाई विभिन्न मन्त्रालय निर्देशनालय आयोग तथा कार्यालयहरूमा सरूवा तथा पदस्थापन गरिएको छ। जस अनुसार उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय दोलखामा विनोद प्रधान आउने हुनुभएको छ। प्रधानलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट दोलखामा सरूवा गरिएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय पेकोप लिडक्स इभेन्टमा सहभागी भएर स्वदेश फर्कनु भएको छ। उक्त इभेन्टमा सहभागी हुन आउँदा परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाको औपचारिक भ्रमण पनि गर्नुभएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको परराष्ट्र मन्त्री खनालको सचिवालयले प्रेस वक्तव्य मार्फत जानकारी गराएको छ। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नु, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनु भएको छ। आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको 31 सम्मेलन COP31 का लागि राजनैतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेण्डालाई अघि बढ़ाउने उद्देश्यले अस्ट्रेलिया फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नुभएको हो। सिराहाका दुई छुट्टा छुट्टै स्थानमा विद्युत सर्ट सर्किटका कारण आग लागि हुँदा पशु चौपाई सहित घर र गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट घर र गोठ अन्नपात भाँडाकुँडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ। गोल बजार नगरपालिका 3 स्थित नेवार हुने चोर पाउने निवासी गंगा बहादुर सुनवारको घर गोठमा शुक्रबार राति करिब 12 बजे विद्युत मिटरमा सर्ट सर्किट भई आगलागी भएको हो। आगलागीमा परि
एउटा गोरुको मृत्यु भएको छ भने करिब 5 क्विन्टल अन्न बाली भाँडा बर्तन सहित घरको पूर्ण रूपमा जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय गोलबजारले घटनास्थलमा पुगेर क्षतिपूर्ति विवरण सहितको मसुलका गर्न पुगेको प्रहरी निरीक्षक दीपक खरेलले बताउनु भएको छ। उहाँले भने प्रहरी घटनास्थलमा पुगेर मुजुल्का उठाइरहेको बताइएको छ भने त्यसै गरी विष्णुपुर गाउँपालिका 4 स्थित थलहा बथान टोलमा पनि विद्युतको तार सर्ट भएर आग लागि हुँदा 3 पशु चौपाई जलेर मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बिहिबार राति करिब 1:30 बजे स्थानीय 47 वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एक तले गाईगोठ तथा भन्सा घरमा आगलागी भएको थियो। आगलागीमा परि एउटा भैँसी र 2 गोरुको मृत्यु भएको छ भने घरभित्र रहेका अन्नपात भाँडा कुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका थिए। आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी सौके बिलहबाद खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विष्णुपुरको घटनामा मात्र करिब 5 लाख रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुवै घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलुदीमा भाँचेको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए बेलुकासम्म सड़क पूर्ण रूपमा खुल्ने सड़क विभागले जनाएको छ। गलुदीमा नदीतर्फ त्रिशुलीले कप्चान गर्दा सड़क भाँचिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेको सिको बाढ़ी पछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँचिएको थियो। भाँचिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। कक्रोच जनता पार्टी सीजेपीले अभिजित दीपके सौरभ दास र आशुतोष राकालाई प्रहरीले हिरासतमा लिएको दावी गरेको छ। सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमान भित्रीबाट उनीहरूलाई नियन्त्रणमा लिएको दावी गरेको छ। सीजेपीका अनुसार तिनी जनता नेता मुम्बईबाट दिल्ली आएका थिए। त्यसै क्रममा अभिजित दीपिका सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए। त्यसपछि उनीहरूलाई हिरासतमा लिएको पार्टीको दावी भएको छ। दिल्ली प्रहरीको कदमलाई सीजेपीले तानाशाही पूर्ण भन्दै तिनीजना नेताको तत्काल विनाशर्त रिहाईको माग गरेको छ। यो कार्यवाही मानिसहरूको आवत जावत गर्ने स्वतन्त्रताको खुल्ला उल्लंघन हो। सीजेपीले भनेको छ यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानूनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फिने गाड़ी चलिरहेका छन्। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लिदो तथा ग्रेगानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गइराती परेको पानीले रोसी खोलामा लिदो र ग्रेगान थपिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फिने खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। भारतमा कक्रोच जनता पार्टीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठी सहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र
हजरत निजामुद्दिन स्टेशनहरूबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल सेवाहरू पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोध राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाउ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
1: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
2: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
2: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
2: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540 40239।
2: कति रे 98540 अनि
0: 98540 40239, फोन नम्बर चाहिँ 048-540-239
2: 048-540-239।
3: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
2: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।

0: खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खानेको थालेर उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँबाट रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज शनिबारको बसाई, आजको बसाईमा गाउँघानी कथाको प्रश्नहरू लिएर आएका छौं। तपाईँले मिलाउनु भयो भने साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ र कार्यक्रममा अवधिभरि मिठा र माइला गीत संगीतहरू बस्नेछ र तपाईँले फटाफट फोन गर्नुहोला। यो दिउँसोको समय छ, उकाली र आली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम कार्यक्रमको शुरूआतमा हामीले एकदमै मिठो गीत राखेर गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 40 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउनुहोस् र गाउँ खाने कथाको प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। आज हामीले सजिला प्रश्नहरू लिएर आएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु र फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ हामीले एकदमै सजिला प्रश्नहरू लिएर आएका छौँ, फटाफट फोन गर्नुहोला। यो दिउँसोको समय छ, तपाईँ एकदम व्यस्त पनि हुनुहुन्छ होला, यो समय व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गर्नुभएको छ होला। कतिपय साथीहरूले फोन ट्राई गर्दै हुनुहुन्छ होला, फोन लाग्छ तपाईँले प्रयास गर्न सक्नुहुनेछ। समय अवधिभरि एकदमै मिठा गीत सङ्गीतहरू बस्नेछ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौँ। फटाफट फोन गर्नुहोला भन्ने भन्न चाहन्छु भन्दै यति बेला हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौँ र तपाईँसँग कुराकानी गर्न फेरि उपस्थित हुने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: के भूल भयो प्रिया बस्न नखोज्दैन नरेन्द्र प्यासीको आवाजमा रहेको मिठो गीत हामीले राखिसकेका छौँ। भारत तपाईँको रहेको छ, तपाईँले पनि फोन गरेर सहभागिता जनाउनुहोस्। आज चाहिँ हामी गाउँ खाने कथाको प्रश्न लिएर आएका छौँ। तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ 048 40 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। आज चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा के समस्या हो या साथीहरूकै मोबाइलमा के समस्या देखाएको साथीहरू आउने क्रम जारी रहेको छ। उहाँको फोन चाहिँ अनियर भइसक्दाखेरि डिस्कनेक्ट भइसकेको छ। ठिकै छ, यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, हजुर, धेरै दिन पछिको है त।
0: नमस्कार देवजी, धेरै दिन पछिको मेरो पनि के हो हजुर, सन्चो भएन कि के हो?
1: हजुर हजुर, त्यस्तै भनौँ न,
0: के भयो हजुरलाई?
1: अलिअलि अब जराउने यस्तै भनौँ, त्यस्तै हुँदो रहेछ
0: भन्नुहोस् त। जराउने, अब टाउको दुख्ने, घाँटी दुख्ने, त्यस्तै हो समस्या? ल, अब ठिक ठिकै छ भन्दै हुनुहुन्छ। अहिले चाहिँ अझै पनि आफ्नो केयर गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको कामना छ हजुरलाई। आफ्नो स्वास्थ्यको राम्रोसँग केयर गर्नुहोला, कार्यक्रममा पनि आउनु भएको छ, खुसी लाग्यो। अरू के छ, त्यताको मौसम अहिले कस्तो छ?
1: घाम लागेको दिदी अहिले त भन्नुपर्छ है त।
0: यता पनि अहिले त मजाले घाम लागिरहेको छ र हामी सात डाँडातिर पनि समग्रमा सबै ठिकै छ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त। ठिक छ, एकदम सजिलो रहेको छ। रातो गुदी हरियो छाला घाममा खाँदा शीतल होला, के हो? रातो गुदी हरियो छाला घाममा खाँदा शीतल होला, यसको चाहिँ उत्तर अर्कै छ है देवजी। यसको चाहिँ यसले चाहिँ पानीको प्यास पनि मेट्छ। हामीले खाइराखेका हुन्छौँ, सधैँभरि भन्दा पनि मौसम अनुसार पाइन्छ यो, त्यही भएर चाहिँ पुरै रातो हुन्छ नि गुदी त। रातो गुदी हरियो छाला घाममा खाँदा शीतल होला, एकदम शीतल महसुस हुन्छ यो खाँदाखेरि। देवजी हुनुहुन्थ्यो, उहाँको फोन कटेको छ। ठिकै छ, एक प्रश्न अर्को साथीलाई पनि जानेछ, र यदि तपाईँ नै आउनुहुन्छ भने हामी राख्नेछौ। फटाफट फोन गर्नुहोला 048 40 40 00 26 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। फटाफट फोन गर्नु पनि होला र मेसेज पनि गर्नुहोला भन्न चाहन्छु। र यति बेला हुनुहुन्छ हिरा बहादुरलाई काइजीले पनि नमस्ते सुन्दै सुबुटोलबाट भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है। बाबुराम मगर हो, कोलडुङ्गा पोपली घर भइहाल्छ, साउदी अरेबिया रियादबाट सुन्दैछु। मेरो घर परिवार साथी सङ्गीमा धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ। त्यसै गरी निमा एस पिल्लामा भन्नुभएको छ, मिस यु अल फ्रेन्ड, ओखलढुङ्गा चर्नालुबाट निमा शेर्पा हो भन्दै हुनुहुन्छ। निमाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै यति बेला हामी कार्यक्रममा अर्को गीत राख्छौँ भन्दै थिए, साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु उहाँलाई। नमस्कार।
2: हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन हजुर, शुभ नाम।
2: दिपुबाट बोल्दैछु दिदी, एलिना खत्री।
0: एलिना हजुर, के छ, आराम हुनुहुन्छ नि?
2: म आराम्रो छु दिदी, कस्तो छ?
0: म पनि, मेरो खबर पनि ठिक छ, अनि तारामिसाको खबर पनि एकदम ठिक छ। अहिले मजाले घाम लागिरहेको छ, अरू सबै ठिक छ। अनि खाजा लिनुभयो कि बाँकी छ?
2: मेरो खाजा बाँकी नै छ, अनि दिदीहरूको भयो कि बाँकी नै छ?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ। अहिले नाजी हजुरको पनि बाँकी नै भन्नुभयो
2: हजुर।
0: ठिक छ, कार्यक्रम त सुन्दै हुनुहुन्छ है? ठिक छ, हामीले प्रश्न सोधेका थियौँ साथीलाई हजुरले, के यसलाई फेरि पनि हामीले हजुरलाई क्वेसन राख्नुपर्छ कि? ठिक छ, रातो गुदी हरियो छाला घाममा खाँदा शीतल होला, के हो?
2: खरबुजा जस्तो लाग्यो दिदी.
0: जस्तो लाग्यो भन्नुहुन्छ, ठ्याक्कै भन्नुहोस् है त.
2: खरबुजा नै भन्नुहुन्छ है दिदी.
0: खरबुजा नै भन्नुहुन्छ.
2: हजुर,
0: ल ठिक छ, मिलेको छ. हजुरलाई धेरै धेरै धन्यवाद. हजुरले आफ्नो साथीसँगलाई नै सम्झनुहोस् है त.
2: हुन्छ दिदी, फाइटाबाट दिदीहरूको लागि त्यसरी उसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि भन्न चाहन्छु. अनि फेरि रहनेको हुनुहुन्छ उहाँको लागि. अनि भर्खर फुल्ने देवमा दिदीलाई पनि मिठो माया मिठो सौन्दर्य छ भन्न चाहन्छु. धुवा पाण्डे दाईलाई पनि यहीँ सुन्नुहुन्छ मेरो प्यारो मोमोको लागि भन्न चाहन्छु. अनि बहिनीहरू यहीँ सुन्नुहुन्छ उहाँको सम्पूर्णको लागि. अनि सुन्नुहुन्छ होला मेरो प्यारो साथी देवको लागि पनि मिठो माया मिठो सम्झना भन्दै दिदी. नमस्ते, नमस्कार.
0: हवस् नमस्कार. उहाँ टिभीदेखि एलिना खत्रीजी हुनुहुन्थ्यो, उहाँले नै उत्तर दिएर छुटिसक्नु भएको छ, मिलाउनु भएको छ. यसको सही उत्तर रहेको छ खरबुजा नै रहेको छ. उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार.
3: नमस्ते, नमस्कार हजुर.
0: नमस्ते, नमस्कार हजुर. यो आवाज ओखलढुङ्गादेखि हो कि जस्तो लाग्यो.
3: हजुर हजुर,
0: निमाजी हो.
3: हजुर हजुर,
0: के छ, आराम हुनुहुन्छ?
3: एकदम आराम कुशल मङ्गलै छु भन्नुहोस् है.
0: ल, आराम कुशल मङ्गलै हुनुहुन्छ भनेपछि त म एकदम धेरै खुसी भएँ. खाजा लिनु भयो कि बाँकी छ त?
3: भर्खरै खाएको भन्नुभएको थियो.
0: खानुभयो, हाम्रो चाहिँ बाँकी नै छ. अब केही समय पछि हुन्छ कार्यक्रम, त मजाले सुन्दै हुनुहुन्छ जस्तो लाग्यो है.
3: हजुर, सुन्दैछु भन्नुपर्छ है.
0: यताको अब रामेछापतिरको मौसमको बारेमा त मैले पटक पटक साथीहरूलाई पनि जानकारी गराउँदै आइराखेको छु र अहिले पनि भन्छु. एकदम मौसम खुलेको छ होइन, हिजो रातिदेखि चाहिँ पानी परेको थियो बिहानसम्म, अहिले चाहिँ मजाले घाम लागिरहेको छ भन्नुपर्छ. समग्रमा सबै ठिक छ, त्यताको के कस्तो छ सुनाउनुहोस् न.
3: हाम्रो ओखलढुङ्गा चौरमण्डल खबर भन्नु एकदमै दिनु भएको छ. आकाश पनि गरम गुरुङ गरिरहेको छ, त्यस्तै छ भन्नुपर्छ है हजुर.
0: भनेपछि घाम लागेको छैन त्यता? यता चाहिँ मजाले सरको घाम लागिरहेको छ अहिलेको बसाइमा चाहिँ. ठिक छ, कार्यक्रममा आउनुभयो एकदमै खुसी लागेको छ. हामी कार्यक्रमतर्फ लागौँ.
3: हुन्छ हजुर.
0: र एकदमै सजिलो प्रश्न रहेको छ. सेता डल्ला आकाशको फल भुइँमा झर्दा सबै हुन्छ जल, के हो?
3: एकपल्ट भन्दिनु हजुर.
0: सेता डल्ला आकाशको फल भुइँमा झर्दा सबै हुन्छ जल, के हो?
3: असिना होला हजुर.
0: असिना होला भन्नुहुन्छ, असिनै होला
3: त्यस्तो लाग्छ
0: हो. लाग्छ कि यसलाई नै सही उत्तर मान्नुहुन्छ कि चेन्ज गर्नुहुन्छ?
3: डल्ला भने असिना आउँछ, तल भुइँमा गएको जल हुन्छ,
0: यसलाई नै सही उत्तर मान्नुहुन्छ. निमाजु मिलेको छ. हजुरलाई धेरै धेरै धन्यवाद, साथीसँगलाई सम्झनुहोस् है त.
3: सबभन्दा हजुर लागि अनि हजुरको निर्णयमा तमाम तमाम श्रोताको लागि मेरो साथी धेरै बजे साथ उहाँ सम्पूर्ण सम्पूर्ण सुनाउन चाहन्छु भन्दै बिर्सेको छैन सम्झेछ भन्दै छुटिन्छु.
0: हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो निमा शेर्पा, ओखलढुङ्गा चरणालुबाट हुनुहुन्थ्यो. उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ. गीतपछि फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: यदि समयले साथ दिएको भए म जीवनभर तिमीसँगै
1: कार्यक्रममा एकदमै मनचुने गीत राखिसकेका छौँ, यस्तै मिठा गीत संगीतहरू बजिराखेको छ र पालो त पाएको रहेको छ, फेरि पनि हामी उपस्थित भइसकेको छु पालो खाने कथाको प्रश्न लिएर। यति बेला साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्कार।
1: नमस्कार हजुर, शुभ नाम? समीर परियार बोल्नुभयो। के छ समीरजीको खबर, आरामै हुनुहुन्छ?
2: हजुर, म लगाएर
1: रामे छापतिर पनि त्यस्तै छ, मजाले राम्रो छ, रमाइलो छ, घमाइलो छ, घाम लागिरहेको छ मजाले अहिले चाहिँ। अरू समग्रमा सबै ठिक छ, हाम्रो खबर पनि एकदम राम्रो छ, रमाइलो छ। खाजा लिनु भयो कि बाँकी छ समीरजीको?
2: मेरो खाना चाहिँ भर्खरै भएको, खाजा भएको छैन, अनि दिदी हजुरको खाजा भयो त
1: हाम्रो पनि बाँकी नै छ। अब केही समय पछि हुन्छ समीरजी, हजुरको चाहिँ खाना ढिलो भयो त्यही भएर खाजा बाँकी नै छ हजुरको पनि। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर, कार्यक्रम भर्खरैदेखि सुन्दैछु भन्नुपर्छ है।
1: ल ठिक छ, भर्खरै मात्रै सुन्दै हुनुहुन्छ है?
2: हजुर
1: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। एकदमै सजिलो रहेको छ, बाहिर भोग्रो भित्र खोग्रो के हो? हामीले खेलको रूपमा पनि प्रयोग गर्छौ, खेलको रूपमा पनि प्रयोग गर्छौ हामीले।
2: फुटबल हो त दिदी,
1: त्यो नै भन्नुहुन्छ त के हो भन्नुहोस् न, यो के भनेर ठ्याक्कै भन्नुहोस् त?
2: फुटबल भन्छु न, क्रिकेट होला, क्रिकेट बल होला भन्नु न।
1: क्रिकेट भन्नुहुन्छ?
2: हजुर,
1: क्रिकेट चाहिँ भन्नुहुन्छ है?
2: हजुर।
1: ल, तपाईँले भन्नुभएको उत्तर अब फर्स्टको चाहिँ मिलेको थियो होइन, अहिले चाहिँ पछि चेन्ज गर्नुभयो, त्यो चाहिँ मिलेको छैन, भगवान् फुटबल नै रहेको थियो, हजुरले चेन्ज गर्नुभयो, ठिकै छ। अब पहिलाकै उत्तरलाई चाहिँ सही मान्छु भन्नुभएको भए साथी सङ्गीलाई सम्झना पाउनुहुन्थ्यो, अहिले चाहिँ सम्झना पाउनु भएन है त समीरजी। अहिलेको बसाइबाट छुटौँ। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो समीर परियारजी हुनुहुन्थ्यो, उहाँले चाहिँ अब पहिले एन्सर चाहिँ मिलाउनु भएको थियो, बाहिर बोक्रो भित्र खोक्रो भनेको थिएँ, यसको उत्तर रहेको छ भकुण्डो फुटबल रहेको छ। उहाँलाई विशेष धन्यवाद प्रयास गर्नुभएको छ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म फेरि पनि स्वागत गर्छु। नमस्कार।
3: हेलो,
1: नमस्कार हजुर, आवाज त मैले बिचमा मात्रै नमस्कार भने मात्रै सुने, कहाँदेखिको बोल्नुहुन्छ? आवाज त मैले बिचमा मात्रै नमस्कार भनेर लास्टमा मात्रै सुने, आवाज पुरै सुन्नै पाएन निर्मलाजीको, नत्र त म नामबाटै बोलाउँथे। के छ नि निर्मलाजी हजुरको खबर?
3: सबै ठिक छ दिदी, खाजा भएको होइन?
1: मेरो त खबर एकदम ठिक छ, खाजा बाँकी छ, हजुरको भयो त?
3: मेरो भइसक्यो भन्नुपर्छ।
1: कति छिटो त अनि हामीलाई नपर्खिकन खानुभएछ, खोइ बोलाउनु पनि भएन?
3: होइन कि, अब बोलाउँदा पनि आउनुहुन्न, त्यही भएर खाइदिएको।
1: हो र, बोलाउँदा पनि आउनु भएन, अब कति बोलाउनु नबोलाउने भनेर चाहिँ खानुभयो?
3: त्यसै भन्नु पर्यो, खाइसक्यो, त्यही भन्नु
1: पर्यो। ल ठिकै छ, अब नआएपछि त के को कुरेर बस्छ त होइन? ल ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिकै छ, हामी कार्यक्रम तर्फै लागौँ त्यसो भए है। हात न खुट्टा रन्किँदै उकालो चढ्छ के हो? हात न खुट्टा रन्किँदै उकालो चढ्छ के हो? एकदम धेरै झर्झर लाएर उकालो चढ्छ क्या?
3: न हात न खुट्टा भन्यो भने त्यसो अब खुट्टा हो
1: सर्वै हो भन्नुहुन्छ? अनि यो चाहिँ हाम्रो एकदम यो चाहिँ होइन हाम्रो अब वन जङ्गलमा एकदम लागेपछि चाहिँ नियन्त्रणमा आउन अलिक ठुलो ठुलो जङ्गलतिर लगायो भने चाहिँ नियन्त्रणमा राख्न नै कम गाह्रो हुन्छ क्या?
3: बाघको त खुट्टा पनि हुन्छ हुन त, तपाईँले नखुर हात भन्यो अनि म त हात नखुर चाहेको त सोर्बो हुन्छ नभए त के बाघ हुनु
1: यस्तो चाहिँ अब त्यो जनावरभित्र पर्दैन होइन यो प्राकृतिक विपत्तिहरू त्यसभित्रै पर्छ एकदम यो चाहिँ चैत्र वैशाखतिर चाहिँ एकदम प्रायः जसो घटनाहरू चाहिँ घटिराखेको हुन्छ क्या त्यसले चाहिँ क्षति पुर्याउँछ त्यो समयमा यति भनेपछि पनि थाहा भएन ठिक छ हात नखुट्टा रन कि उकालो चढ्छ भनेपछि यसको उत्तर यहाँ चाहिँ हाम्रो रहेको छ डढेलो है त डढेलो हामी अब त्यसलाई हात खुट्टा केही हुन्छ होइन अलिकति झिल्को पाएपछि सर कति छिटो दौडिन्छ त होइन सफा बनाइदिन्छ अनि मैले भने त अब यो पशु पक्षी जनावर होइन त्यो भित्र पर्दैन यस्तै अब प्राकृतिक विपत्तिभित्र चाहिँ पर्छ होइन त्यही भएर चाहिँ मैले भनेको अब प्रायः जस्तो हाम्रो चैत्र वैशाखतिर खडेरे होइन महिनातिर चाहिँ प्रायः जस्तो यस्तो भइराखेको हुन्छ नि होइन त्यो भएर पनि तपाईँलाई मैले हिँडिसकेको थिएँ के के छ प्रयास गर्नुभएको रहेछ खुसी लाग्यो कार्यक्रमको अन्तिम क्षण पनि भइसकेको छ हामी छुट्टामा है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हामी अब भन्दा पनि एकजना साथीसँग चाहिँ कुराकानी गर्न सम्भव हुन्छ कि जस्तो पनि लागिरहेको छ आउनुहुन्छ भने उहाँलाई म स्वागत गर्छु यति बेला साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार उहाँ छुटिसक्नु भएको छ जो साथी हुनुहुन्छ विशेष धन्यवाद हुँदै गर्नुहोला तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिराखेका छौँ यति बेला साथी आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार साथमा तासी दिदीले हाम्रो डुमाजी बोल्नुभयो जस्तो लाग्यो है के छ डुमाजीको फोन एकदमै लागिरहेको छ होइन खुसी लागेको छ हजुरसँग कुराकानी गर्न पाउँदा के छ हजुरको खबर अनि त्यताको मौसमको कुरा गर्नु पर्दा के कस्तो छ खाजा भयो कि बाँकी छ हामीलाई भन्नुहोस् न
4: मेरो खबर एकदम ठिकठाक छ दिदी म कुरा गर्नु पर्दा चाहिँ एकदम राम्रो छ भनेर अहिले खबर भइसक्यो अनि
1: मेरो चाहिँ बाँकी नै छ यताको मौसमको कुरा गर्नुपर्दा एकदम मजाले घाम लागिरहेको छ अहिले चाहिँ समग्रमा सबै ठिक छ हाम्रो खबर पनि अनि रेडियोको अनि साथीको पनि खबर एकदम ठिक छ खाजा चाहिँ बाँकी नै छ अब केही समय पछि हुन्छ ठिक छ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ डुमा चाहिँ धेरै कुराकानी गर्न मन थियो कार्यक्रम तर्फै लागौँ है त आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौँ हामी त्यो क्वेसन सोध्छौँ हजुरले उत्तर दिनुपर्ने हुन्छ मिलाउनु भयो भने साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ मिलाउन सक्नु भएन भने चाहिँ साथीलाई सम्झना पाउनुहुन्न है त ठिक छ हामी प्रश्नोत्तरफै लाग्छौँ लामो लामो गोरेटोमा हिँड्दै उसको बानी भेटिएको बोकी बोकी लाने के हो लामो लामो गोरेटोमा हिँड्ने उसको बानी भेटिएको बोकी बोकी लाने के हो अब यो चाहिँ एकदम सवारी साधनभित्रै पर्छ एकदम होइन अब के भन्नु त्यो भन्यो जुन मान्छेहरूलाई चाहिँ यात्रा गर्न पनि सहज हुन्छ त्यो भित्रै पर्छ लामो लामो गोरेटोमा हेर्ने उसको बानी गोरेटोमा प्रायः जस्तो होइन गोरेटोमा चाहिँ हेर्ने बानी भेटिएको बोकी बोकी लाने के हो प्रायः जस्तो यता चाहिँ हुँदैन अनि कुनै ठाउँतिर चाहिँ हुन्छ के एकदम लामो खालको हुन्छ अब के होला त्यसको नाम चाहिँ के होला नाम भन्नु पर्यो
4: नाम भन्नु पर्यो दिदी
1: भन्नु पर्यो डोमा चाहिँ ल जेसुकै भए पनि यसो घटाएर हान्नुहोस् न, मिल्छ कि मिलेर भने म आफै भनिदिन्छु। समय कम छ है त, ल ठिक छ म आफै भनिदिन्छु। अर्को विषयमा तपाईँले सम्झिराख्नुहोला, लामो लामो गोरेटोमा हिँड्ने उसको पानी बेटीको बोकी लाने के हो भनेपछि रेलगाडी रहेको छ है त। लामो लामो गोरेटोमा हिँड्ने उसको बानी भेटिएको बोकी बोकी लाने के हो, यसको उत्तर रहेको छ रेलगाडी। हवस् नमस्कार, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। यति दिनसम्म तपाईँले कार्यक्रममा सहभागिता गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम अवधिभर कार्यक्रम सुनेर साथ दिनुभयो, मिठाई गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु, र प्रविधि सुमिसनबाट साथ दिनुभयो ललिता हाईलाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाए गाउँ खाने कथाबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलाउँदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौडा हुँदै काठमाण्डु आउजाउट गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहकपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद बिनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गएराति सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभा गृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सराई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। वर्ल्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अद्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मशान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधिक गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रूज जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नुका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपकले नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंक तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 औं स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 औं स्थानको एस्टन भिल्लाले 4 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 औं स्थानको चेल्सीले 17 औं स्थानको बर्नमाउथसँग खेल्नेछ। आज 11 औं स्थानको इप्स बीच टाउनले 19 औं स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 औं स्थानको सुन्दरल्याण्डले 3 औं स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 औं स्थानको म्यान्चेस्टर युनाइटेडले अंक तालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंक तालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाइसराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ़दो उडान मार्ग र वासस्थान जोगाउने चुनौती चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ र प्रिमियर लीगमा आज 6 खेल आर्सेनल चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट
5: विस्तृत जानकारीका लागि फोन नम्बर
6: हजुरको रेडियो 102.1 मेगा
7: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
8: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
9: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
10: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
11: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
10: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
12: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
13: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
14: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
15: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
16: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
17: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
18: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0848403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
19: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
20: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
19: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 8573 65
9: बिरगन्ज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक गटर बोर्ड रामेछ।
19: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
0: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
19: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
0: त्यसो भए ध्यान दिएर सुन्नी।
21: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
0: सुन्नु भए त
19: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
22: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48
21: सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर

0: hospital.bagmati.gov.np.
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0485410043 98630243422।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो। तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुङ्गेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
2: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
3: आँखामा चोट लाग्यो अब के गर्ने?
4: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई?
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
1: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
6: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
6: उज्यालो नेपाल पार्टी रामेछाप।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछापनी रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघार हो। रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिका 2 करमबोट स्थित दीपशिखा बोइज युनाइटेड क्लबको आफ्नै खेल मैदानमा चौथो रामेछाप कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। यही असोज 25 गतेदेखि 29 गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आयोजकले कुल 27,05,555 रूपियाँको अनुमानित बजेट पनि प्रस्ताव गरेको छ। दीपशिखा बोइज युनाइटेड क्लब र मन्थली नगरपालिकाको संयुक्त आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन एवं सर्वपक्षीय सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको बताइएको छ। नट आउट प्रणालीमा खेलाइने उक्त प्रतियोगितामा देशभरिका आधिकारिक क्लब तथा विभागीय टीमहरूले पनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय तथा क्षेत्रीय रेफ्रीहरूद्वारा खेल सञ्चालन गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले 3,03,333 रूपियाँ र द्वितीय हुने टोलीले 1,51,111 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसैगरी प्रथम द्वितीय तृतीय टोलीका साथै बेस्ट स्ट्राइकर बेस्ट किपर बेस्ट डिफेन्डर बेस्ट प्लेयर सर्वाधिक गोलकर्ता र प्रत्येक खेलको म्यान अफ द म्याचका लागि ट्रफी मेडल प्रमाणपत्र तथा नगद गरी थप 50,000 रूपियाँको पुरस्कार व्यवस्था गरिएको छ। दैनिक 1,000 तथा सेमी फाइनल र फाइनल खेलमा 3,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्ने अनुमान पनि गरिएको छ। खेल मैदान निर्माण मञ्च तथा टेन्ट व्यवस्थापन साउन्ड सिस्टम सुरक्षा व्यवस्था एवं प्राथमिक उपचारको लागि छुट्टा छुट्टै बजेट विनियोजन गरी तयारी तीव्र पारिएको छ। रामेछापमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ़दै गएको छ। मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 बहिरंग सेवा ओपीडी लिने बिरामीको संख्या 10,000 नागेको छ। चिकित्सालयले रामेछापका 8 स्थानीय तहमा सेवा विस्तार गर्दै निशुल्क स्वास्थ्य शिविर घर दैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरेको छ। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापको आयोजनामा सम्पन्न आर्थिक वर्ष 2082-83 सम्पादित आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष 2080-81 5,784 जनाले ओपीडी सेवा लिएकोमा 2081-82 8,846 र 2082-83 10,194 जनाले सेवा लिएका छन्। यसअनुसार 2 वर्षको अवधिमा ओपीडी सेवा लिनेको संख्या 4,410 बढ़ेको छ। पछिल्लो आर्थिक वर्षमा मात्रै अघिल्लो वर्षको तुलनामा 1,348 जनाले बढ़ी सेवा लिएका छन्। तथ्याङ्कले आयुर्वेद उपचार सेवाको पहुँच र उपयोग बढ़दै गएको देखाएको छ। रामेछाप हुलाक कार्यालय रामेछापले 152 विश्व हुलाक दिवसको अवसरमा आयोजित चिठी पत्र लेखन प्रतियोगितामा तामाकोशी अंग्रेजी माध्यमिक विद्यालयकी समृद्धि कार्यकी प्रथम भएको जानकारी दिएको छ। जिल्ला हुलाक कार्यालय रामेछापले सार्वजनिक गरेको नतिजा अनुसार मन्थली माध्यमिक विद्यालयकी रिस्ता कार्की द्वितीय मन्थली स्थित केप्स स्कूलकी जस्मिना कार्की तृतीय र शारदा माध्यमिक विद्यालय ठोसेकी रिया बस्नेत सान्त्वना हुनुभएको छ। विश्व हुलाक दिवसको अवसरमा कार्यक्रम अन्तर्गत हुलाक सेवाको प्रवर्धनमा सरकारवालाहरूको भूमिका विषयमा चिठी लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा प्राप्त 46 चिठी तथा पत्रको मूल्याङ्कन तथा परीक्षणपछि उत्कृष्ट विद्यार्थी छनौट गरिएको कार्यालयले जनाएको छ। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरिएको छ। हुलाक सेवाको महत्व यसको प्रवर्धन तथा विद्यार्थीमा सृजनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यार्थीलाई चिठी लेखनप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लड़ेकी रामेछापकी विनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। खुल्ला महिला तर्फबाट उम्मेद्वार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट हिजो पक्राउ गरेको छ। वैदेशिक रोजगारीको लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेको खुलेपछि खड्कालाई पनि पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताउनुभएको छ। सो प्रकरणमा प्रहरीले यसअघि 4 जनालाई पक्राउ गरेको थियो।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरूपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि रामेसापका भरत चौनागाई, दोलखाकी बालिका श्रेष्ठ, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पनि पक्राउ परेका थिए। केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौं भनेर आरोपीहरूले 2,50,00,000 ठगी गरेको प्रहरीको अनुसन्धान को निष्कर्ष छ। दोलखाको कालिंचो गाउँपालिका 8 घर भएकी 32 वर्षीय बालिका शिवाकोटीले आफूले संकलन गरेको रकम मध्ये 1.5 करोड़ रूपियाँ नगद भरत चौणागाईलाई दिएको बयानमा बताएकी थिइन्। अर्की आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताउनु भएको छ। चौलागाईलाई असोज 1 गते रामेसापको मन्थलीबाट पक्राउ गरिएको थियो। वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् 2024 परीक्षा लिएको थियो। लकी ड्र मार्फत 2,99,000 जना छानिएका थिए। त्यसबेला लकी ड्रमा नपरेका 156 जनालाई हामी पठाइदिन सक्छौ भनेर चौलागाईको समूहले रकम असुलेको हो। रामेसापको माकुण्डा गाउँपालिका 4 पृथ्वीमा रहेको चण्डेश्वरी माविको नवनिर्मित भवनको हिजो उद्घाटन गरिएको छ। एसियाली विकास ब्याङ्क एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको चण्डेश्वरी माध्यमिक विद्यालयको 18 कोठे भवन उद्घाटन गरिएको छ। करिब 6 करोड़ रूपियाँको लागतमा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उद्घाटन गर्नुभएको छ। यस्तै स्थानीय 25 जना महिलाहरूले मासिक 10 रूपियाँ बचत संकलन गरेर शुरू गरेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार 75 करोड़ रूपियाँ नागेको छ। संस्थाको 28 वार्षिक साधारण सभा हिजो प्रमाणीकरण सभा गरेसँगै औपचारिक रूपमा सम्पन्न भएको छ। गत असोज 12 गतेदेखि शुरू भएको सभा विभिन्न 5 वटा इकाईमा सञ्चालन गरी हिजो मन्थलीमा अन्तिम प्रमाणीकरण गरिएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभएको छ। उहाँका अनुसार साधारण सभाले आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन तथा 2083-84 लागि प्रस्तावित योजना कार्यक्रम र बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। सड़क डिभिजन चरीकोटे ठेक्का सम्झौता गरी वर्षौंदेखि काम अलपत्र पार्ने 22 निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क डिभिजन चरीकोटले विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता 23 असोजबाटै लागू हुने गरी तोडेको छ। कार्यालयले पटक पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढ़ाएपछि ठेक्का सम्झौता तोड्ने निर्णय गरेको कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। ठेक्का तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्यांकन गरी कायम हुने रकम 30 दिनभित्रै सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असुल गर्ने सूचनामा भनिएको छ। सड़क डिभिजनका अनुसार आर्थिक वर्ष 2079-80 ठेक्का सम्झौता गरी दोलखाका विभिन्न स्थानमा निर्माण काम अलपत्र पार्ने व्यवसायीमाथि पनि कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको छ। ठेक्का सम्झौता गरी काम अलपत्र पार्ने अधिकांश निर्माण कम्पनी स्थानीय रहेका छन्। कतिपय निर्माण कम्पनीले 2 वटा ठेक्का लिएर काम अलपत्र पारेका छन्। त्रिवेणी बिल्डर्स, खम्पासे शेर्पा निर्माण, मैना पोखरी कन्स्ट्रक्सन, गोम्बेसी निर्माण सेवा, औतारी निर्माण सेवा र त्रिशक्ति निर्माण सेवाले 2-2 वटा ठेक्का सम्झौता गरी काम अलपत्र पारेका छन्। दोलखाको जिरी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। जिरी नगरपालिका 6 को वडा कार्यालयमा नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद सञ्चालन गरिएको छ। एक समारोहबीच जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले केन्द्रको उद्घाटन गर्नुभएको छ। जिरीमा 2083 साल साउनदेखि नै आरोग्य स्वास्थ्य सेवा शुरू गरिए पनि केन्द्रको उद्घाटन भने हिजो मात्रै गरिएको छ। आरोग्य सेवा केन्द्रमा स्वास्थ्य सम्बन्धी विभिन्न 9 वटा सेवाहरू र पञ्चकर्म सम्बन्धी सेवाहरू उपलब्ध हुने नागरिक आरोग्य सेवा केन्द्रमा कार्यरत वैद्य विमल राज बुढाले बताउनु भएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सकेकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: आँखामा चोट लाग्यो अब के गर्ने?
1: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागी दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
0: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
1: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
0: अनि साना बालबालिकाहरूलाई?
1: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
0: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
2: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा हेर्नुहोस् सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
1: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जन गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
1: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।

0: हजुरको रेडियो 102.1 MHz।
1: महाचार महापहाड
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
3: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
4: शाओमी किन्दा उपहार एभ्रीडे Thailand holiday.
5: Rang bahar, rang bahar.
6: Borza sangay upahar ay upahar. Bumper ma Yamaha Razor.
5: Borza pinstay, kharanga unuhosra. Lucky draw marfat. Yamaha Razor 125 scooter. Bumper upahar jitne mauka paunuhos.
6: Saathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye 350 banda badi aakarshak upahar aru pani. Ghar rangao, khushi padao. Upahar jitne avasar pao.
5: Borza pinst.
7: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
8: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
7: द्वितीय पुरस्कार नगद 30,000,
8: तृतीय पुरस्कार नगद 20,000,
7: सान्त्वना पुरस्कार नगद 10,000,
8: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
7: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
8: प्रतियोगिताका नियम तथा शर्तहरू।
7: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
8: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
7: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नुपर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
8: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
7: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
8: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
7: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
8: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
7: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
8: खेल सञ्चालन हुने मिति समय स्थान।
7: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
8: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
8: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
9: हार्दिक नै
0: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
9: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
0: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
9: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ।
2: गाड़ी भाड़ा पता गयो अब जम्मा फाइदा भनेको दुई रुपया अब तँ फिर हद दाम बस त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै चलेन।
3: फलाउने माटो र कृषि कर्मको बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसान का सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उभर नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री के तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: के फलेछ स्याउ स्याउ भने यो हजारको नोट यतिमा हिँड्छ एक हजार भन्दा बेसीको मूल्य छ एउटा हाँगा हो कि अनि होल गर्दा कति होला मुस्ताङ गड किप्टेड ठाउँ हो यो हावा पानी हरेक कुरा मिलेको त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ यो क्वालिटी एप्पल हुन्छ अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि मुस्ताङमा आएर कसरी के लान्छ मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो एउटा सर्टेन सिजनलाई मात्रै हो नि त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कसरी लाने
8: भनिन्छ जोसँग सकारात्मक दृढ मनस्थिति हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले पनि रोक्न सक्दैन अनि जोसँग खराब मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन। यही भनाइलाई नै यथार्थ बनाएर आफ्नो जीवनकालको सबै समय स्याउमा खर्चाउँदै आएका
9: घरबजङ गाउँपालिका वडा नम्बर 5 ढुम्बा मुस्ताङका
8: कर्मगुरुङको स्याउको कथा अलि बेग्लै छ। प्राय जसोका सफलताका कथाहरू बन्दै बन्दैनन् कतिका सफलताका कथाहरू बन्छन् सुनाइन्छन् र सुनिन्छन् पनि। गर्भगुरुङले गर्दै गरेको स्याउको कथा आजको श्रृंखलामा जोड्ने प्रयास गरिएको छ। स्थानीय वासीका अनुसार शुरूमा प्रत्येक घरमा स्याउका तीन तीनवटा मात्र बेर्ना बानिएको थियो। त्यस यता बढ्दै गरेको स्याउको व्यवसायिक खेतीको विस्तारले गति लिएपछि विक्रम सम्वत 2036 साल यता यहाँका बासिन्दाले स्याउको स्थानीय रक्सी समेत बनाउन थालेका थिए। स्याउलाई व्यावसायिक र व्यवस्थित रूपमा थाल्ने मध्येको पहिलो व्यक्तिको नै परिचय बनाउन सफल भएका छन् कर्मगुरूङ। मुस्ताङको सदरमुकाम जुमसम भन्दा ठिक्क पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा रहेको स्याउ खेती भए पनि अन्यत्र 7 स्तरमा समेत उनको स्याउको बगैंचा छ। प्राङ्गारिक मल तथा जैविक पदार्थहरू मात्रै प्रयोग गरेर स्याउ उत्पादन गरेका छन् कर्मले। यो समयमा काटिएको घाँस सुकाएर भण्डारण गर्न लागि छ। वर्षमा 3 पटकसम्म काटिने यो घाँस हिउँदको सुक्खा समयलाई राख्ने गरिएको छ। अझै भनौं यो घाँसको सही सदुपयोग गरिएको छ। काटेर सुकाएर पोको पारेर राख्ने यो स्थानीय विधि पनि गजबको छ। यही घाँस जनावरको लागि हुने अनि जनावरबाट मल समेत प्राप्त गर्न सकिने भएकाले प्राङ्गारिक मल स्याउ बगानमा प्रयोग गर्न पाइएको छ।
7: तै हाम्रो मुस्ताङमा यो घाँस एकदम राम्रो खालको अनि त्यो काट्दै गयो त्यसको पनि अब बेच्दाखेरि पैसा पाउने यो चाहिँ विन्टरमा अब मेरो घोरा छ बाख्रा च्याङ्रा 400 छ हिउँ परिदियो भने त्यसलाई बाहिर चरणमा लानु सक्दैन त्यो मोमेन्टमा यो हाम्रो सुक्खा यो हामीले यो बानेको घाँस चाहिँ खोला दिँदाखेरि जनावर पनि सेफ्टी भयो होइन त्यो गर्दा सालमा झनै 3 खेप जस्तो हामीले यो घाँसलाई चाहिँ काट्ने अनि सुकाउने अनि पोको पार्ने त्यो प्रोग्राम हुन्छ त विन्टर महिनामा चाहिँ हाम्रो यो घाँस चाहिँ एकदम प्रयोग हुन्छ। विन्टरमा यहाँ जर्सी गाईहरू छ कोही दुधको लागि कोही याक छ अब च्याङ्रा छ त्यसको लागि चाहिँ फेरि यसले कसैले बेच्नु पनि मिल्यो आफ्नो जनावरलाई खिलाउनु पनि मिल्यो प्लस हाम्रो यो बगैँचा पनि सफा भयो कि यो एभ्री इयर रुटिन हो त सालमा झन्नै 3 खेपसम्म चाहिँ हामी यो घाँसलाई काट्ने गर्छौँ तर हामी लक्की हो अब यो तलतिर भने घाँस कामै लाग्दैन होइन त्यो काटेर फाल्नुपर्ने जलाउनु पर्ने हुन्छ मलमा हाल्नु पर्ने हाम्रो चाहिँ यो घाँस चाहिँ जनावरलाई जान्छ जनावरको टट्टी भन दिशाहरू फेरि मल हुन्छ त्यो डिकम्पोज गरेर त्यो चाहिँ फेरि स्याउलाई हाल्छ फेरि घाँस चाहिँ जनावरलाई खिलाउँछ यसो चाहिँ हाम्रो एउटा रुटिन के त्यसो त्यो भइरहेछ।
8: कर्मको कर्म अलि फरक र व्यवस्थित पनि छ। स्याउ फल्ने सिजनमा त मुस्ताङको कोसेलीको रूपमा ताजै स्याउ ल्याइन्छ, तर अन्य समयको लागि भने स्याउबाट बनेका अन्य बायो प्रोडक्ट अर्थात स्याउ सुकुटी र स्याउका ब्रान्डी र वाइन समेत। हामीले उनको स्याउ फार्म अवलोकन गर्दै गर्दा स्याउको सुकुटी बनाउन स्याउ काटिँदै गरेको दृश्यलाई अवलोकन गरिरहेका थियौं। पहिला पहिला स्याउको सुकुटी घाममा सुकाएर मात्रै बनाउने गरिन्थ्यो, तर आज स्याउका चाना सुकाउन इलेक्ट्रिक ड्रायरको प्रयोग गर्ने गरिएको छ, अनि इलेक्ट्रिक ड्रायरबाट सुकाएर प्याकिङ गरेर राख्ने गरिएको छ। ग्रेडिङ गरेर स्याउ बजार पठाउँदा केही कमसल र केही दाग लागेका वा झरेका फलहरूको समेत सही सदुपयोग गरेर यसरी स्याउको सुकुटी बनाउने गरिन्छ।
7: यो चाहिँ हाम्रो स्याउ सुकुटी है। यो सुकुटी चाहिँ किन बनाइन्छ भन्ने कुरा, अब हाम्रो स्याउ फलाइन्छ रुखमा होइन, सबै राम्रो मात्रै हुन्छ भन्ने छैन नि, कोही बाङ्गो हुन्छ, कुनै अब कोही भुइँमा झरेर जान्छ होइन, तिनीहरूले वेस्ट नहोस् भनेर। पहिला जमानामा यो सुकुटी बनाउने गर्थ्यो, त्यो निङ्लामा उनेर घाममा सुकाउने गर्थ्यो, कहिले त्यो पुरा स्लाइस गरिसकेर पनि अब मौसम घाम नलाई दिने त्यसो हुँदाखेरि फेरि मेहनत पुरा खेल जाने त्यस्तो खालको समस्या थियो। तर यसको डिमान्ड एकदम राम्रो छ, यसपालिदेखि मैले डिआइटी इलेक्ट्रिकबाट हो नि इन्डोर, अब त्यो गर्दा यसमा इलेक्ट्रिकबाट सुकाउँदाखेरि त त्यसको समस्या भएन नि। यो गर्दाखेरि के हुँदो रहेछ भने मेरो चाहना चाहिँ अब पहिला त हाम्रो त्यो स्याउहरू मेहनतले फलाएको चिज खेर भन्दा हाम्रो चित्त दुख्छ नि, त्यहाँ के गर्छ अहिले बाङ्गो टेङ्गो सानो पनि कुना कुनामा लुकाउने, त्यो गर्दाखेरि सबै मसँग कृषकहरूलाई के भन्छ, पैसा लिइसक्यो भने राम्रो प्रडक्ट दिनुहोस् ग्राहकलाई, भोलि त्यो रेल पेल बाङ्गो सेपलेस छुटाएर त्यो सुकुरी बनाऊ, तर वेस्ट पनि गर्नु राम्रो कुरा होइन। त्यसो अब यो डिआइटी भन्ने वान एक खेपमा झन् 10 किलो निस्किन्छ कि, 100 किलो हाल्यो भने 10 केजी निस्किन्छ।
8: कर्मले विषादीरहित स्याउ उत्पादन गरिरहेका छन्। विषादीरहित स्याउमा केही दाग लागेको पनि हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भनिएका उपभोक्तामा भएको खण्डमा नेपाली स्याउप्रति अझै विश्वास बढ्न सक्नेछ। स्याउ सुकुटीको कतै यात्रा या भ्रमणमा समेत साथमा राखेर स्न्याक्सको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
7: मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसरी के लान्छ, मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ, अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कोसेली लाने, त्यो पनि यो पनि अब वेस्ट भएन, अनि मार्केटमा जुन फल जाँदैछ त्यो पनि क्वालिटी एप्पल मात्रै गयो कि, त्यो गरेर मार्केटमा कटाउनु पनि सजिलो भयो, अनि हाम्रो वेस्ट पनि हाम्रो कृषकको यो मेहनत पनि खेर गएन, अनि भोलि यहाँ मुस्ताङमा होइन त्यो कोसेलीको रूपमा हामीले मजाले बेच्नु पाए, यसको डिमान्ड एकदम राम्रो छ।
8: कर्मले मुस्ताङमा सबैभन्दा पहिला उच्च घनत्वको स्याउ व्यावसायिक रूपमै उत्पादन गरिरहेका छन्। कर्मका बाबुबाजेले स्याउ लगाएर तत्कालीन समयमा राम्रै उत्पादन गरेका थिए, तर यातायात र ढुवानीका कारणले स्याउले बजार राम्रो पाउन सकेको थिएन। विस्तारै सड़क सञ्जाल विस्तारले गर्दा यो समस्या हटेर गएको छ। आज फलेको जति स्याउ बजारमा ल्याउन सकिन्छ, आफ्नो जन्मभूमिलाई र आफ्ना बाबुबाजेले गरेको यो कर्मलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिरहेका छन् कर्म गुरूङ। अब विस्तारै यो कामलाई उनका छोराछोरीले समेत अवलम्बन गर्न थालेका छन्। विभिन्न प्रविधि र आईटीको समयमा विश्व स्तरमा भएका प्रविधि र पद्धतिहरूलाई समेत अवलोकन गर्न थालिएको छ।
7: मैले बाउको काम त मैले सम्हालेँ, म पछि मेरो छोराले गर्छ गर्दैन भनेको मैले एकदम टेन्सन थिएँ कि, एकखेप मेरो छोराहरू छोराछोरी एउटा छोराछोरी छ उनीहरू हस्टेल दार्जिलिङ पढ्थ्यो, एक दिन छुट्टी मिलाएर त्यति बाटो पनि फ्लाइट बाई फ्लाइट यहाँ आइपुगेको थियो, त्यो माथि पोखरी छ पानी पोखरी त्यो बसेँ, आफा मलाई यहाँ किन लिएर आएको भन्ने, स्याउको बारी देखाउन ल्याएको, किन यो बारी हामी के मतलब भन्ने, यो बारी चाहिँ हाम्रो हो, तर छोराछोरी धेरै झुट नबोल्ने होइन, तपाईँले मलाई झुट बोल्दैछ होइन, हो हाम्रो हो, त्यो नै उहाँले क्वेसन गरेर छोरा तपाईँले कहिले यो रुख रोपिस, यो पर्खालाई कहिले लगाइस, यो हुनै सक्दैन नि, अब म तँलाई भन्छु, तिम्रो बाजेले गर्यो, त्यो भएर ढाडमा ढुङ्गा बोकेर कोदालो खनेर आज जस्तो डोजर थिएन के थिएन, एकदम मिहिनेत गरेको ठुलो सपना लिएर गरेको, त्यस कारण मैले लिएको हुँ, तिमीलाई कस्तो लाग्यो भने, मलाई त के लाग्थ्यो यो छोराले सहरमा बस्यो नानी आप्पाले के खोज्नु हिमालमा यसो गरेँ, म के दुःख दिनु लाग्यो, यस्तो चाहिँ नानी ठाउँ भन्ला भनेको त नानीहरूले झन् उसले एकदम इम्प्रेस भएर उसले के भन्यो, यो त एकदम इन्ट्रेस्टिङ छ, हाम्रो बाजेले यसो यति ठुलो डिप सोच गरे रहेछ होइन, त्यस कारण अरू जेसुकै बेच्नुहोस्, त्यहाँदेखि म एउटा भन्छु यो चिज त कतै बेच्दै नबेच्नु भने मैले भने, त्यहाँबाट मैले झन् एकदम हौसला आयो कि, मैले जे गरेँ ठिक गरेँ रहेछ, मेरो नानीले पनि गर्ने रहेछ भन्ने कुरा भयो,
8: मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरूङले आफ्नो बाहुबाजीको पेसालाई थप विस्तार गरी आधुनिक तरिकाले वृहत उत्पादन लिने गरी अहिले हाइब्रिड स्याउ खेती समेत गर्दै आएका छन्। कर्मले ठूलो लगानी स्याउमा गर्दै गर्दा धेरैले पत्याएनन्, तर आज कर्मको कर्मलाई साँच्चै नै मूल्याङ्कन गर्ने बेला भएको छ। बाबुबाजेले गरेको पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाइरहेका छन् कर्मले।
7: यो स्याउ चाहिँ हामीले शुरू गरेको मैले अनुमानमा 8-9 वर्ष म झन्डै 59 वर्ष हुँदैछ, 50 वर्ष भइसक्यो। तर त्यतिखेर पनि बाउले पनि एउटा देखेर चाहिँ फ्युचर त्यो हुन्छ भने एउटा सपना जस्तो देखेर यस्तो हिमालको सामान गरिरहेछ। त्यसपछि अब मैले लिएको 20-25 वर्ष भयो होइन, त मैले पनि बाटो नआउँदाखेरि बाउको जस्तै मैले त्यही गरेँ कि त कि बाउले नै के भयो त गरेँ होला, म बाउले विश्वास गरेँ। त्यस कारण अब जो हो देखा चाहिँ मैले लिएँ, त्यसो गर्दै बाटो बन्दै गयो, राम्रो हुँदै सालेपछि यसको मूल्य पनि पाउँदै गयो होइन। आज त्यो गर्दाखेरि एकदम राम्रो भयो, अन्य साथीभाइहरू यहाँ रमाउने फोटो खिच्ने यसो गर्दै कि कति स्याउ फलेछ भन्छ। तर मैले साथीभाइहरूलाई राम्रो हेर्नु के फलेछ भन्छ, स्याउ फलेछ, स्याउ हेर्ने यस्तो पैसा हो भन्छु मैले।
8: निलगिरी हिमालको काखमा यसरी स्याउ खेती गरेका कर्मलाई स्याउले नै जीवन जिउने कला सिकाएको स्वीकार्छन्। अहिले छोराछोरीले सँगै साथ दिएर हौसला दिएको कारण पनि झन उत्साहित रहेका छन् कर्म गुरूङ। नेपालमा 11 अर्ब भन्दा बढ़ीको स्याउ आयात र खपत भइरहेको अवस्थामा सम्भावना भएका ठाउँहरूमा स्याउ खेती गर्नको लागि उनको आग्रह रहेको छ। हाल मुस्ताङ चिम्लेका ब्राण्डमा उत्पादित स्याउ नेपाली बजारमा पठाइरहेका छन् उनले। यातायातको हाल सुविधा भए पनि अप्ठ्यारो बाटो भएको कारण स्याउहरू बिग्रन सक्ने भएकाले विदेशमा निर्यात गर्न नसकिएको तर बढ़ी उत्पादन भएको खण्डमा विदेशमा समेत पठाउन सकिने राम्रो सम्भावना छ स्याउको।
7: त्यसरी आज मुस्ताङको चिम्लेको स्याउ कम्पनीको नाम माथि लिएर भोलि एउटा इन्टरनेसनल मार्केटमा पुर्याउने पनि विचार हो। भोलि ग्रेडिङ गरेर बाटो मेन समस्या भने यहाँको एकदम ठुलो प्रब्लम बाटोको छ। अब तपाईँ देख्नु भयो बाटोमा कसरी आउनु भयो होइन, स्याउ पहिरो छ बाटो बनाउने ए अब डेभलपमेन्ट मुभमेन्टमा यस्तै हुन्छ। तर अलि ढिला सुस्त भएर यो बाटो चाहिँ छिटो बन्द छिटो राम्रो पिज फिलिली भयो भने कस्तो हुन्छ, यो गाडीमा प्याकेजिङहरूमा फर्म राख्न सक्छ कार्टुन अनि अहिले त भोल्युममा बेसी भयो बाटो, त्यो भाले ट्रक आउँछ अब त्यो स्याउ पनि गरङगुरुङ हाल्नु पर्ने बाटो हुन्छ, फर्मसँग त भोल्युम खान्छ स्याउ त्यो गाडीमा धेरै अट्दैन अनि त्यसले गर्दा ध्वनि महँगो हुने भयो। त्यसले गर्दा फेरि के हुन्छ बाटो डाङ्ग स्याउहरू सब चप हुने भयो, दाग हुने भयो। त्यसले विदेश एक्सपोर्ट गर्नु पनि त्यो कालो हुन्छ, त्यो रिजेक्ट हुन्छ, त्यो एक्सपोर्ट गर्दा कामै छैन, सम्भवै छैन। जब पहिलासम्म यो पिजोड हुँदैन हाम्रो एक्सपोर्ट गर्ने सोध्नु बेकारको, त्यसले भन्छ किन एक्सपोर्ट गर्दा, त्यो समस्या मलाई थाहा छ नि त। त्यो बाटो भए त म प्याकेजिङ सबै त्यो एबी छुट्टा एकदम विथाउट ड्यामेज हामी मिडल इस्ट कहाँ कहाँ छ हामी पुऱ्याउँछ।
8: 50 वर्षदेखि नै स्याउलाई नजिकबाट हेर्दै आएका कर्मले हाल यो फलेको स्याउको दानालाई पैसा फलेको भन्छन्। कर्मका बाबुबाजेले शुरू गरेको बगानलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्मले निरन्तर कर्म गरिरहेका छन्।
7: गोल्डन स्याउ गोल्डनमा नै धेरै प्रजात छ कि, गोल्डन मध्ये यो गोल्डन डिलिसियस भन्छ, यो रातो रातो हेर्नुहोस् लिपस्टिक लगाएको त्यो छ हेर्नुहोस् है, यसमा अनुमानित 5 किलो भन्दा बेसी काउन्टिङ गर्नु 5 किलो भन्दा बेसी। अब मार्केट रेट अब आजको मिनिमम गर्दा 200 गऱ्यो भने 1000 रुपियाँ पर्न आउँछ यो एउटा हाँगामा तपाईँ अनुमान गर्नुहोस्। त्यस कारण मैले साथीहरूले भन्ने गर्छ नि यो के फलेछ स्याउ स्याउ भने यो 1000 नोट यतिमा हिँड्छ 1000 बेसीको मूल्य छ एउटा हाँगामा कि, अनि होल्ड गर्दा कति होला।
8: स्याउ खेतीको लागि खेती मात्रै नभएर व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने आवश्यकता अहिले रहेको छ। हिमाली जिल्लाहरूमा हुने बगरमा स्याउ उत्पादनका लागि राज्यले सोच्नुपर्ने बेला भएको छ। नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुको साथै सिंचाईको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्नेतर्फ लागेको खण्डमा राज्यको पनि आमदानी बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ। गोल्डेन डेलिसियस जातको स्याउ खाँदै गरेका गुरूङले मुस्ताङ जिल्लामा स्याउमा धेरै राम्रो सम्भावना भएको र धेरै गर्न बाँकी रहेको कुरा बताउने गरेका छन्।
7: भविष्य चाहिँ एकदम ब्राइट छ, सिस्टमले मेन्टेनले अलिकति सिकेर ट्रेनिङ लिएर गर्नुहोस् यसको एकदम ब्राइट छ। अन्धाधुनमा गरे पनि दोबाट डुब्नु सकिन्छ होइन, तर मुस्ताङ गड किप्टेड ठाउँ हो, यो हावा पानी हरेक कुरा मिलेको, सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, यो क्वालिटी एप्पल आउँछ।
8: यहाँका मानिसहरू घोडामाथि नै निर्भर रहने गरेका छन्। रोबर्ट पावलको पानी रंगको चित्र पुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफी डिया पेग्रुमले टकिङ टु द इयर द हर्सेस अफ लास्ट फर्बिडन किङडम भन्ने फिल्म बनाइन्। उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव अर्थात मुस्ताङमा चर्चित रोचक घोडा दौड़ र यसको संस्कृतिलाई उतार्ने प्रयास गरिएको थियो। यही फिल्मबाट प्रभावित भएर गुरूङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए। गुरूङको तबेलामा अहिले 10 घोडा छन्। यहाँ रहेका एउटा घोडाको न्यूनतम मूल्य 15 लाख भन्दा बढ़ी रहेको छ। चुम्सोङको पारीपट्टी ढुम्बा खोलाको किनारदेखि माथि निलगिरी हिमालसम्मै फैलिएको देखिने गुरुङको स्याउबारी छ। आगामी दिनमा उक्त स्याउबारीभित्र ट्र्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ। उत्तरी छिमेकी चीनसँग सिमाना जोडिएको नेपालको सबैभन्दा कम जनसंख्या हुने मध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाइ सरकै कारण यो संख्या घट्दो क्रममै छ। तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको संख्या भने लाखौंको संख्यामा बढ़ने गरेको छ। यही माहौललाई सदुपयोग गरेर गुरूङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए।
10: मसँग 10 वटा घोडा छ, कारण मान्छेले एक जमानामा यहाँ यो सबै मान्छे डिपेन्ड अन हर्स घोडामा थियो कि, घोडाको कति महत्त्वपूर्ण छ हामी मान्छे बुझेनौँ। एकजना युरोपियन लेडी हर्स मुभी बनाउँदा भन्दा मलाई भेटेथ्यो, उसले भन्थ्यो घोडाको महत्त्व बुझेन तिमीले बुझिरहेछौ भने, यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु। धेरै कयौँ जुग अगाडि के थियो योसँग, न प्लेन थियो न गाडी थियो, मिसिन मिसिन थियो, घोडा थियो मेन साधन, मैले घोडा थियो। ट्रक भन्ने बारी भन्ने घोडै हो, एक ठाउँ अर्को ठाउँ मर्सिडिज भन्ने प्राइभेट गाडी नै घोडा चढ्ने हो, घोडापट्टि गर्ने वार त्यसमै गर्थ्यो, त्यो घोडा पनि एकदम महत्त्वपूर्ण थियो। त मान्छे उता बिर्सिएर जान्छ कि, अब गाडी आयो बाइक आयो घोडा मात्रै जाने, तर मलाई एकदम म त एट्याच छ घोडा भन्ने एकदम मन पर्ने। मैले आज 10 वटा घोडा पाल्छु, बाटो आइसक्यो मोटरबाइक बिर्सी कुद्छ गाडी आउँछ, कतिले भन्ने के भयो तिमी गाडी बाइक नगर त सास भएको जनावर पालेर के गरेको, घाँस दिनु पऱ्यो दाना दिनु पऱ्यो, यस्तो झन्झट के गर्यो भने त्यतिकै अब जोकर जस्तो मान्छेलाई तिम्रो हेर्ने नजर पनि फरक हो। मैले यो घोडा चढ्दाखेरि म त एकदम प्राउड फिल छ, मर्सिडिज गाडी चढ्नु भने यो घोडा चढ्नुको मजा अर्को छ। यहाँको कल्चरलाई मैले प्रिजर्भ गरेछु, यार्तुङ फेस्टिभल थियो अलमोस्ट खतम भइसकेको थियो, मैले एउटा घोडा तिर्खेर अब 4-5 साल 13 घोडा गरेँ, त्यहाँ मैले कुतारेर गङ्बो भन्छ खैरो घोडा एकदम फेमस छ सबले चिन्छ, त्यो घोडा गर्दा यात्राले पनि भव्य सबै झन् राम्रो बनाएछ। त्यो कल्चर भन्ने घोडा घोडा जात्रा पनि नेपालमा जाँदैछ भने मुस्ताङ हो जानै पुनको दिनमा हुन्छ, एकदम हाम्रो हर्स फेस्टिभल हो। मुस्ताङ भन्ने कुरा एउटा कल्चरको एकदम धनी हो।
8: बाबा आम्ची पेम्बर गुरुङ र आमा डोलमा गुरुङका 12 सन्तान मध्येका कान्छो सन्तानको रूपमा जन्मिएका कर्म अहिले 60 वर्ष पुग्दैछन्। 10 वटा घोडा मध्ये पनि उनलाई एउटा विशेष लाग्ने घोडा छ, उनलाई यो घोडाको शालिक बनाउन समेत इच्छा रहेको छ र उनी पूरा गर्न चाहन्छन्।
10: किनभने यार तुङ होल डे कुदाउँदाखेरि नि नथाक्ने एकदम पावरफुल घोडा हो त्यो घोडा चाहिँ, मेरो मुटु हो कि, यो मऱ्यो भने मलाई ठुलो मिस हुन्छु हो कि। मेरो एउटा सपना छ भयो भने अब भोलिपर्सि मेरो एउटा यहाँ सानो म्युजियम बनाउने, त्यसमा चाहिँ यो घोडा मेरो गङ्बाउ एउटा शालिक बनाउने मेरो इच्छा छ। यो उमेर चाहिँ निकै पुगिसक्यो, झन्डै 22-23 वर्ष पुगिसक्यो।
8: पर्यटकले स्याउबारीमा विचरण गर्दा पूरै वातावरण नै स्याउमय हुने गरेको गुरुङ बताउँछन्। लह लह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छल्न स्याउको काटछाड गर्दा निस्किएका हाँगा बिगा र अलि पुराना रूखका दाउराको आगो बालेर गुरुङले स्वागत गर्ने गरेका छन्। साथमा अल्कोहलसँग रम्न चाहनेहरूको लागि समेत स्थानीय स्तरमै स्याउबाट बनाइएका वाइन समेत पसिने गरेका छन्। गुरुङ भन्छन् आफ्नो संस्कृति बुझ्नुपर्छ, मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित हुन् भन्ने हो।
10: जुन हामीले आगो फुकिरहेको छ यो दाउरा चाहिँ हाम्रो स्याउ हो, किन फुक्यो भने जुन स्याउहरू बुढो हुन्छ एक दुईवटा मर्छ नि त्यसलाई त काटेर के कुरा पनि हामी खेर नछोड्ने स्याउको रुखले पनि हिउँदो महिनामा जाडोमा अहिले जाडो भयो आगो फुकेर यसले युजमा ल्याउने। अब विदेशमा भन्दा मैले सुनेको एप्पल ट्रिजले कुक गरेको खाना भात हुन्छ जे पनि त्यो चाहिँ एकदम महँगो गर्छ, त्यसको फ्लेभर आउँछ। त्यही भएर फ्युचर मेरो प्लान हो दाउराबाटै कुक गरेर यो फर्ममा आयो भने ग्यास स्यास नचलाउने, दाउराबाट कुक गरेर खाने एप्पल ट्रिजको त्यो फ्लेभर आउने गरेर त्योहरू सोच हो कि। अब ठुलो मुराहरूमा ल्यायो भने अब ताप्नु पनि काम लाग्यो, कुक गर्न पनि काम लाग्यो। यहाँ हेर्नुहोस् कति रुखहरू छ सबैलाई रिसाइकल के वेस्ट हुनु नदिने रिसाइकल गर्यो भने त्यो चाहिँ मेरो सोच।
8: अब कुरा गरौं विदेशबाट फर्किएर स्वदेशमै काम गर्न चाहने युवाहरूका अर्थात कर्मकै स्याउ फार्ममा काम गरिरहेका गोठपीत तामाङका कुरा। विभिन्न देशमा रोजगारीको लागि गएका तामाङ कुनै पनि देशमा सन्तुष्ट रहन सकेनन्, तर यति बेला यही स्याउ फार्ममा निकै सन्तुष्ट र उत्साहित देखिन्छन्। तामाङ सहित 2 दर्जन जतिलाई कर्म गुरूङले स्वदेशमै रोजगारमुखी बनाएका छन्।

0: इन्डिया फर्ममा काम गर्छु लगायत योभन्दा वर्ष चाहिँ अब विदेशको खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएको थियो अहिले चाहिँ यहाँ हाम्रो कर्मचारले गर्दाखेरि हामी चाहिँ बेरोजगारीहरूलाई रोजगारी दिएर चाहिँ स्वरोजगारी बनाइदिनु भएको छ हामी जस्तो गरिबहरूको चुलो बालेको थिएन उहाँले चुलो बालाइदिनु भएको छ हामी जस्तो गरिबको बालबच्चाहरूलाई शिक्षा थिएन उहाँले चाहिँ शिक्षा नि दिनु भएको छ लगायत यहाँबाट चाहिँ हामीलाई धेरै रोजगारीको अब खाडी मुलुक जानु परेन आफ्नै देशमा यसरी पसिना बगाएर आफ्नै देशमा यसरी पसिनाको मूल्य पाउनु भनेको धेरै गर्वको कुरा हो यस्तो हाम्रो देशमा पनि यस्तो कर्म सौ जस्तो चाहिँ 10-15 जना भइदिए हामी जस्तो गरिबहरू हामी जस्तो देश विदेश अर्काको गुलामी गर्नु जानु पर्दैन थियो आफ्नै देशमा पसिना बगाउनु आफ्नै देशमा पसिना बगाएर चाहिँ आफ्नै घर परिवारसँग रमाउनु भनेको एउटा हामीलाई पनि गर्वको कुरा हो जस्तो लाग्छ
1: आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति समेत रहेका छन् कर्म गुरुङ विकसित मुलुकमा प्रयोग भएको प्रविधिहरू इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागू गरिरहेका छन्
2: स्याउको यो सिँचाइको बारेमा हाम्रो बाउ बाजे पालोमा कसरी गर्थे त भन्दाखेरि कुलो बनायो रिङ बनायो हरेक रुखलाई मान्छेले छेक्दै पानी हाल्दै यसो गर्नु पर्थ्यो इन्डिभिजुअली अब अहिले चाहिँ टेक्नोलोजी मैले चाहिँ इजरायली टेक्नोलोजी भनौँ न हाम्रो नेपाल थोपाको त्यो थोपासिराको पाइप युज गरेको छु सबै थोपासिरो चाहिँ ड्रिप इरिगेसनबाट गर्छु कि अब देख्दा अहिले त सजिलो जस्तो गेट बल्सिर टक्कै गेट बल खोल्यो अनि पानी छोड्ने त्यो यो रुखहरू कति वर्षको त्यो हो यो रुखले कति पानी माग्छ होइन 10 केजी माग्छ 10 लिटर माग्छ 15 लिटर माग्छ है एक्जाम्पल हामी मान्छे पनि आधी लिटर खाने 1 लिटर खाने त्यो हुँदैन बेसी खाएर त अर्थ हुँदैन त्यो जस्तो यसले जति माग्छ एकुरै डिउ खानमा त्यो रुखले मोर इफेक्टिभ हुन्छ कि त्यस कारण हामीले एकदम त्यो यो सुक्खा माटो राम्रो भन्ने कारण त्यो सुक्खा माटो भएको खानामा हामीले यसले कति चाहियो त्यो एकुरै हामी पानी दिनु पायो धेरै चिसो पानी भयो भने आकाशको पानी त रोक्नु सक्दैन धेरै पानीले पनि रुख बिगार्दो रहेछ त्यो रुटहरू कुहिने त्यस खालको हुन्छ कि त्यस कारण मुस्ताङ ड्राई सुरु चाहिँ राम्रो भन्नु कारण त्यो यो थोपे सिँचाइले चाहिँ हाम्रो एकुरेट 15-20 लिटर अब रुख बढ्दै जान्छ त्यसको पानीको माग पनि बढ्दै जानु भयो मलको माग पनि बढ्दै जान्छ त्यसले त हामीले थोपासिरा प्रविधि एकदम मेन पावर पनि काम लाग्ने अनि इफेक्टिभ पनि हुने त्यसै हिसाबले हामीले एकदम थोपासिरा प्रविधिमा गएको छ
1: परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै मुस्ताङका अन्य किसानहरूलाई समेत अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ स्याउ लगाई फलाएर सबैलाई अचम्मित नै बनाएका छन् कर्मले विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू समेत प्रयोग भएका छन् स्याउ फार्ममा जसले राम्रै नतिजा पनि दिएको छ उच्च घनत्व स्याउको बगैंचा स्थापनाको लागि फिडर हाँगा भएका बिरूवा खरिद गर्नेदेखि बगैंचामा टेली सपोर्ट प्रणाली स्थापना थोपा सिंचाई तथा फर्टिगेशन प्रणाली स्थापना लगायत तारबार लगाउने कार्यको समेत अवलम्बन गरी आवश्यकता अनुकूल प्रविधि पद्धतिलाई समेत संलग्न गर्दै आएका छन् स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रूपमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् कर्म झण्डै 5 दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भइआएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो 5 वर्ष यता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिन सक्ने जातका स्याउको खेती गर्न खसिएका छन् र सफल समेत भइरहेका छन् स्याउ सम्बन्धी विभिन्न तालिम अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट सफलतातर्फ लम्किन उनलाई प्रेरणा मिलेको छ
2: मेन पोल भन्छ यो चाहिँ मेटलको युज गरेको छु विदेशमा कुनै काठ एकदम नकुहिने खालको काठहरू पनि गर्दोरहेछ कोही कङ्क्रिट पनि गर्दोरहेछ त्योहरू झन् महँगो अब काठहरू यो पानी कुहिनेको कारणले मैले फलामको युज गरेको छु यसले चाहिँ मेन पोल भन्छ यो चाहिँ कति 60 डिग्रीमा यसो कप गरेर यसले चाहिँ तल रकेट यसले इटालियन वेयरले कहिले पनि खेल नलाग्ने खालको मेटेरियल हामीले युज गरेको छु अनि सब पोलहरू तपाईँ देख्नुहुन्छ 10-12 बोटमा एउटा सब पोल हुन्छ यसलाई चाहिँ 4 वेयरले चाहिँ को सपोर्टमा निकालेर राखेर एमहरू गरेर यसले रुखको सपोर्ट चाहिँ रुखलाई चाहिँ हावा हुरीबाट कुनै असर नपर्ने हिसाबले यसले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ हामीले यसरी युरोपियन प्रविधिले नि त्योभन्दा कम छैन हामीले त्यो हिसाबले एकदम लाइन स्ट्रेट गरेर त्यसरी हामीले गरेको छु यसले चाहिँ ग्रिपल भन्छ एउटा टाइटर मिसिन हुन्छ यो च्याटे गरेर आफै टाइट गर्छ कि मान्छेले तानाएर तर्काउनुसँग सबै भने यो तार हेर्नु कति बलियो छ एक त हाई टेम्पर गयो युरोपतिर आएको यो खिया पनि लाग्दैन यो तन्किँदैन भने अब नेपालको यो लोकल युज गरेको खानु सस्तो छ तर यो तन्किँदै आउँछ अनि के पर्छ भने यसले खिया लाएर चुटिने हुन्छ फेरि डबल काम गर्दा सब खोल्नु पर्यो त्यो छ नि त यसको अब यो रुखको आयु 20-30-40 वर्ष जान्छ कि यसको लाइफ चाहिँ लङ छ कस्टली छ, अब विदेशबाट ल्याएको चिज हो।
1: ग्रुपले घोडासँगै च्याङ्ग्रा र केही गाई समेत पालेका छन्। यहीँबाट उत्पादन

0: आधारित कम्पोस्ट मललाई पकाएर तयार गरी उच्च कोटीको प्राङ्गारिक मल समेत उत्पादन गरिरहेका छन्। सोही मल स्याउको बगानमा प्रयोग भइरहेको छ।
1: स्याउलाई हामीले युज गर्ने यो खालको मल हो। यो चाहिँ च्याङ्रा घोमा छ, झन्डै 400 वटा च्याङ्रा छ। च्याङ्रा खोर चाहिँ देख्नुभयो उता हो। त्यो चाहिँ टाइम टु टाइम निकालेर यहाँ जम्मा गरेर यसले डिकम्पोस्ट गरिन्छ, यसले एएमए पनि मिसाइन्छ। यो कुहेपछि फेरि यसलाई यहाँ पल्टाउने, त्यही भएर थर्ड स्टेपमा हाम्रो स्याउ फर्ममा जान्छ। यो चाहिँ अब 100% अब अर्ग्यानिक एनिमलको त्यो हो। अब यसमा अझ तत्त्व ल्याब टेस्ट गरेर कतिपय पुग्दैन, त्योहरू मैले ओबी फोर्ट मार्फत त्यसलाई पनि 40-60 मिसिएर चाहिँ मैले हाल्ने गर्छु।
0: सयौं रोपनीमा सिंचाई विहीन बाँझो जग्गामा सिंचित गरी उच्च घनत्वको गाला, खोजी, किङ रोड र गोल्डेन लगायतका स्याउ उत्पादन भइरहेको छ उनको फार्ममा। उच्च घनत्वको स्याउ बिरूवा लगाएपछि कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर तालिम लिएका थिए भने जिल्लाका 100 भन्दा बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाएका थिए। नेदरल्यान्डका एन्थोन नामका स्याउ विज्ञलाई मुस्ताङमै झिकाएर पनि तालिम लिएपछि व्यावसायिक स्याउ उत्पादनलाई थप हौसला मिलेको छ उनलाई। उनले स्याउ क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस 2077 कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट विभूषण समेत प्राप्त भएको थियो। उनलाई स्याउको पोस्ट हार्वेस्ट गर्ने समयमा समेत विशेष ध्यान पुर्याउन सकेमा कम क्षति र बजार मूल्य समेत राम्रो पाउन सक्ने उनको सुझाव छ।
1: स्याउ टिप्ने प्रोग्राम शुरू भएको छ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन। यहाँ हाम्रो स्याउ व्यापारी भने कतिले जानकार नहुनेहरूलाई ल स्याउ टिप्ने भने बारी खाली भएर टिप्दो रहेछ। त्यो प्रविधि होइन रहेछ युट्युबमा हेर्दा। अब हाम्रो 5 वटा उन्यो भने बराबर हुँदैन नि। त्यो जस्तै यिनीहरू सबै स्याउ पनि बराबर हुँदैन, एकैचोटि सबै पाकेको हुँदैन होइन। एउटा जातमा त्यो जातमा पनि टाइप टाइप छ। यो गाला एप्पल चाहिँ टिप्ने प्रोग्राम अहिले भएर रहेछ, कारण यो चाहिँ एर्ली भेराइटी भन्छ कि। यो चाहिँ 20-25 दिन अगर पाक्ने खालको हो। किन डिफ्रेन्ट भेराइटी रोप्छ त भन्दा, यो पाक्यो यसको टिप्यो बजार पठाएको छ अनि अर्को पाक काम गर्नु पनि सजिलो भयो। एकचोटि पाकेन अनि अर्को कुरो फेरि गाला भन्दैमा सबै एकचोटि टिप्नु पनि हुँदैन। जुन जुन साइज पुगेछ, अब कलर पुगेछ, टेस्ट पुग्यो, त्यसलाई टिप्ने एक राउन्ड सट्टै टिपेर जाने अनि सेकेन्ड टाइममा फेरि सेकेन्ड राउन्ड टिप्ने। त्यसै गर्दा गर्दै मार्केटमा पनि पाक्यो राम्रो स्याउ जाने भयो। हाम्रो यो रुखलाई पनि फेरि टिप्दै हल्का हुँदै जाने भयो, एउटा स्टेज कम भयो। फेरि सानोहरूले पनि बढ्ने मौका पायो, सजिलो हुने मौका पायो। त्यसरी राउन्ड बाई राउन्ड टिप्नु पर्दो रहेछ कि।
0: खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुन फुलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम गरिरहेका छन् कर्मले। स्याउलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएका छन्।
1: यो चाहिँ मेरो किसान केन्द्र र कोल्ड रुम है। यो चाहिँ झन् 10-15 टनसम्मको लागि हो। अनि यस्तो खालको तल पनि एउटा छ, यो दुइटा छ अहिले तात्कालीन। पछि चाहिँ बनाउँदै जानु पर्ला, 100 टनको पनि पछि अर्को साल बनाउँ भन्ने कुरा त्यो छ। अनि यसको चाहिँ एकदम प्र्याक्टिकल छ, मैले राम्रो युज गरिरहेको छु। लास्ट इयर पनि जुन स्याउ राम्रो काट्यो, अब बाँकी अहिले बाङ्गो ट्याङ्गो सेपलेस झऱ्योहरूले चाहिँ हामीले यहाँ राखेर कुनै आस्तै आरामले सुकुरी बनाउने काम पनि गर्छु। र भोलि चैत भएसम्म यहाँ मान्छे धेरै आउँछ, त्यो बेला बेच्ने पनि गर्छ।
0: स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एक आपसमा ठोकिएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा नोक्सान समेत बेहोर्नु परेको छ बेला बेला। तर उनी विचलित छैनन्। सक्दो प्रविधि र यन्त्रहरूलाई प्रयोग गर्दै सही तरिकाले टिपिएका स्याउहरूलाई प्राकृतिक पद्धतिबाट सफा गर्दै साइज छुट्याएर ग्रेडिङ गर्दै प्याकिङ गर्दै बजारमा पठाउने गरेका छन्। तर कुनै कुनै व्यापारीले सर्लक्क परेका स्याउका दानाहरू देख्दा विदेशी स्याउ जस्तो भनेको प्रसंग समेत हामीसँग सार्दै थिए।
1: ग्रेडिङ मिसिन पोर्टिङ मैले यो सञ्चालनमा ल्याए, अझ पोर्ट यति धेरै ल्याएको छ। यसपालि गरौँ कि भनेको यसको काम भनेको र यसलाई ड्राई पार्ने, उता उसले ड्राई पार्ने, अनि यहाँ यो बिचको ब्रस र प्लास्टिक ब्रस त्यसले धुलो मुलोहरूलाई सफा गर्ने, अनि यहाँ आएर यो घर बुझ्दा भन्छ यसले चाहिँ नेचुरल साइन गर्ने। तर यसमा कुनै व्याक्स केमिकल केही पनि छैन।
0: मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग कुनै पनि देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने गुरूङको भनाइ छ। यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्ग्यानिक स्याउ चिन्न सक्नुपर्ने गुरूङ बताउँछन्। साथै गुरूङले चिम्ले ब्रान्डको नाममा स्याउ आफूले उत्पादन गरेको र धेरै उपभोक्ताले मन पराएको प्रसंग समेत साथमा भएका छन्।
1: चिम्लेको स्याउ जमानादेखि मेरो कम्पनी हुनु अगाडि धेरै फेमस भएको कारणले मेरो कम्पनी नाम पनि चिम्ले राख्नुको कारण त्यो हो। निलगिरीको फेदमा अवस्थित भएको तपाईँहरू यसको यो फर्मको प्रडक्ट खान चाहनुहुन्छ भने त्यहाँ फोन नम्बर पनि मेन्सन गरेको छ। यो खालको लोभो 10 केजी कार्टुन छ, ढुक्का साथ किन्दा हुन्छ। अब धेरै भेराइटी अहिले भर्खरै अब गाला एप्पलको चाहिँ अब सुरु भयो, यो चाहिँ पहिला पाक्ने

0: जातो हो र यो हेर्दा रातो भए त भने स्विट एन्ड साउर भन्छ, भिटामिन सी प्राप्त हुन्छ, त्यसको गुलियो पनि हुन्छ, हल्का साउर पनि हुन्छ। तर सबसे पहिला पाक्ने 20-25 दिन अगाडि पाक्ने प्रजात भनेको गाला एउटा मात्रै हो यहाँ मुस्ताङमा, अनि गोल्डेन छ, रेड डिलिसियस छ, फुजी चाहिँ लास्ट भेराइटी हो।
1: हिमाल पारीको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावा पनि भएको ठाउँ हो। यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुको साथै निकै रसिलो र स्वादिला पनि हुन्छन्। उच्च घनत्वको स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा गरी 600 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेका कर्मको योगदान र निरन्तरतालाई सम्मान गर्नै पर्छ। मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्ने मध्ये उनी जिल्लाकै पहिलो व्यक्ति समेत रहेका छन्। कृषि जुनसुकै कर्म भन्दा माथिल्लो हैसियतको पेसा हो भन्ने कुरालाई स्थापित गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ। आज कृषिबाट केही हुँदैन भन्ने ठानेर लाखौं युवा विदेशिएका छन्। यस्ता युवाहरूलाई कर्म गुरूङले गर्दै गरेको कामले सम्भावना खोजिरहेको छ भने एक पटक यही कुरामा भोतलिन समेत प्रेरित गरिरहेको छ। कर्म गुरूङ भन्छन्, सरकारले कृषिमा लाग्नेहरूलाई निराश पार्ने होइन, उच्च सम्मान दिनुपर्छ र सम्भावना देखाइरहनुपर्छ।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ, हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त, आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: साईले आइजे हो भित्र जानु पर्यो बाप्यो काटेर ल्याउनु पर्यो लक्ष्मी सिंह हाल्नु पर्यो न
1: हुन्छ हुन्छ माइला म आइहाले ल
0: आसी लिएर आइजे नि फेरि
1: ल ल हुन्छ

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692569998।
7: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
10: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: पुरस्कार राशिहरू:
10: प्रथम पुरस्कार नगद 50,000,
7: द्वितीय पुरस्कार नगद 30,000,
10: तृतीय पुरस्कार नगद 20,000,
7: सान्त्वना पुरस्कार नगद 10,000,
10: उत्कृष्ट खेलाड़ीलाई ₹2500, उत्कृष्ट स्पाइकरलाई ₹2000, बेस्ट लिब्रोलाई ₹2000 र बेस्ट सेटरलाई ₹2000 प्रदान गरिनेछ।
7: नगद पुरस्कार नियमानुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
10: प्रतियोगिताका नियम तथा शर्तहरू:
7: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
10: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
7: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरी सक्नुपर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
10: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
7: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
10: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
7: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
10: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
7: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
10: खेल सञ्चालन हुने मिति समय र स्थान।
7: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते। समय बिहान ठिक 10 बजे।
10: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3161 9844-3169।
10: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
7: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा।
10: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
10: उज्यालो नेपाल पार्टी रामेछाप।

0: सपरीक्षण पोस्टमार्टम सेवा संचालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट संचालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: हार्दिक निमन्त्रणा।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
1: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोपेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोपेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
3: आँखामा चोट लाग्यो, अब के गर्ने?
4: चोट लागेमा आँखा मिस्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
3: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
4: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
3: अनि साना बालबालिकाहरूलाई,
4: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
3: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
5: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
6: अहिले साँझको 6 बजे हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सभापतिमा निर्वाचित भएपछि गगन थापाको पहिलो सम्बोधन। सबै एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने भनाई। एमाले मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटिमा मनोनित। रामेछापमा आयुर्वेद सेवाप्रति नागरिकको आकर्षण बढ्दै दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गयो। भारतको दिल्लीमा चर्कियो आन्दोलन। ममता बनर्जी र केजरीवाल सहितका नेताहरू पक्राउ। र चौथो रामेछाप कप फुटबल प्रतियोगिता भोलिदेखि शुरू हुँदै सबै तयारी पूरा।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896625998।
11: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएसँगै अब एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने बताउनु भएको छ। 15 महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट सम्बोधन गर्दै थापाले प्रतिस्पर्धालाई जित हारको रूपमा मात्र लिन नहुने बताउनु भएको छ। नवनिर्वाचित सभापति थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेर गएका साथीहरूलाई समेत फर्काउने दावी गर्नुभएको छ। उहाँले असन्तुष्ट साथीहरूलाई पनि कांग्रेसकै घरमा आउँ लाग्ने बनाएरै छाड्ने उहाँले बताउनुभयो। सभापति थापाले अब आफूहरू काम गर्ने तरिका बदलेर अघि बढ़ने जिकिर पनि गर्नुभएको छ। सभापति थापाले 15 अधिवेशनमा केन्द्रीय सदस्य उम्मेद्वार बनेकी विनिता खड्का पक्राउ बारेमा पनि प्रतिक्रिया दिनुभएको छ। खड्कालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो। सानेफामा सम्बोधन गर्दै सभापति थापाले व्यक्तिले गरेको दागको भारी पार्टीले नबोक्ने बताउनु भएको छ। आफूहरू भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्ने भन्दै उहाँले कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैले मेट्नुपर्ने बताउनु भएको छ। नेकपा एमाले मंगिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। शनिबार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटि बैठकले सो निर्णय गरेको छ। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। बैठकले आगामी मंगिर 26 गते पार्टीको वडा स्तरका कमिटिहरूको अधिवेशन तथा पुष 4 गते नगर र गाउँपालिका तहका कमिटिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने एमाले निर्णय गरेको छ। स्थायी कमिटि बैठकले अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाटै अध्यक्ष चयन गर्ने निर्णय पनि गरेको छ। जिल्ला तहले पठाएको नामलाई माथिल्लो कमिटिले अनुमोदन गरेर संगठन कमिटिमा रूपान्तरण गरिने एमाले जनाएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटिमा मनोनित पनि गरेको छ, जस अनुसार एमाले दोलखाका नेता डबल पाण्डे पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुननिर्माणको लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको छ। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणको क्रममा विदेश मन्त्री पेन्नी वङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुननिर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्य बारेमा छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिजा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन आग्रह गर्नुभएको छ। यसैगरी मन्त्री खनालले फिजी र टुभालुमा आयोजित बैठकमा आउँदो कोप 31 का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मको राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। भोलिदेखि देशभरिको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिरामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्रै हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभरि पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीको पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहेँलो चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकोले आवश्यक सतर्कता अप्नाउन पनि विभागले आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुहरूलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगर प्रहरी बल तथा बस पार्कका प्रमुख महानगर प्रहरी नायक परीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभएको छ। महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडा पखलाको औषधि वितरण गरिरहेको जनाएको छ। यो सेवा दशैंभरि सञ्चालन हुने पनि महानगर कार्यालयले जानकारी दिएको छ। नेपाल टेलिकमले दशैं तिहार तथा छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि इन्टरनेट जडानमा छूट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छूट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकहरूले पनि विभिन्न दरको डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गतेदेखि आगामी कार्तिक 30 गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिना गरिएको छ। यस्तै 100, 150 र 200 एमबीपीएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकहरूले एक महिना थप सेवा पाउने पनि बताइएको छ। यस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। बोनसको रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि 13 महिनासम्म उपलब्ध हुने बताइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। नवौं महाधिवेशनका निर्वाचित समितिका संयोजक अधिवक्ता रामकृष्ण पाठकले सो कुरा जानकारी दिनुभएको छ। महोत्तरीको बर्दिवास 3 गैरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेशसभाका सभामुख राम यादवले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्यसहित 75 सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणासहित आज महाधिवेशन समापन हुँदैछ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
12: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
12: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
14: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
15: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
14: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
15: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
14: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
15: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिहरूलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातको आधारमा ब्याङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायको नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाको कारण ब्याङ्किङ सेवाबाट वञ्चित नागरिकहरूलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको छ। अदालतले दुई चरणको प्रमाणीकरण गरी ब्याङ्किङ सेवा प्रवाह गर्ने भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातको आधारमा ब्याङ्किङ सेवा उपलब्ध गराउन भनिएको छ। रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकहरूको आकर्षण बढ़दै गएको छ। मन्थल स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 बहिरंग सेवा ओपीडी लिने बिरामीहरूको संख्या 10,000 नाङ्गेको छ। चिकित्सालयले रामेछापका 8 स्थानीय तहमा सेवा विस्तार गर्दै निशुल्क स्वास्थ्य शिविर, घर दैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरेको छ। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापको आयोजनामा सम्पन्न आर्थिक वर्ष 2082-83 सम्पादित आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ। नुवाकोटको बेत्रावतीमा भ्याली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल भ्याली ब्रिज निर्माण तथा पुनर्स्थापना कार्य दलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा भ्याली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। पुल सञ्चालनमा आएसँगै लामो समयदेखि अवरूद्ध यातायात सेवा सुचारू हुने र स्थानीयले भोग्दै आएको शास्ति अन्त्य हुने अपेक्षा गरिएको छ। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोवेस्तीको भ्याली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको कार्यदलले जनाएको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताको कारण काममा केही ढिलाइ भए पनि हाल निर्माण कार्यले गति लिएको छ। दाङमा जंगली च्याउ खाँदा तीन वर्षीय बालिकाको ज्यान गएको छ। गडबा गाउँपालिका एक बनघोश्री निवासी तीन वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी महापरीक्षक हेमराज केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार गढवा वन घुस्री निवासी ऋषि माझी, उनकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारको लागि त्यहाँको भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारको लागि लक्ष्मीलाई लमई अस्पताल लगिएकोमा गैराती चिकित्सकले मृत घोषणा गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। प्युठानको प्युठान नगरपालिका तीन ओखरबोटमा बसबाट खसेर टायरले किच्दा 10 वर्षीय बालकको घटनास्थलमा मृत्यु भएको छ। आज दिउँसो स्थानीय प्रकाश सुनारका छोरा पुष्कर सुनार जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको नाचार ख 5946 नम्बरको बसबाट खसेका थिए। खसे लगतै उनलाई सोही बसको टायरले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी महापरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभएको छ। प्रहरीले बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। एकपछि अर्को विपक्षी नेताहरू हिरासतमा परेपछि भारतको राजधानी नयाँ दिल्लीमा राजनैतिक तनाव बढ़ेको छ। दिल्लीमा शनिबार आज कक्रोच जनता पार्टीले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा पश्चिम बंगालका पूर्व मुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्व मुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्व मुख्यमन्त्री मणिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको छ। यस्तै नयाँ दिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरूद्धको प्रदर्शनको क्रममा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि प्रहरीले नियन्त्रणमा हिरासतमा लिएको छ। दिल्ली स्थित केरला भवन बाहिर विरोध प्रदर्शन गरेपछि भारतीय कम्युनिष्ट पार्टीका सांसद जोन ब्रिटासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि जन्तर मन्तर नजिकैको करिब 1000 सिधेपी समर्थकलाई पक्राउ गरिसकिएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। यस्तै सिधेपीका संस्थापक अभिजित दीपके लगायतका केही नेताहरू पनि पक्राउ परेका छन्। जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीहरूलाई रोक्न ब्यारिकेड्स लगाइएको थियो भने सवारी साधनहरू रोक्न सड़कमा किला राखिएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग र निर्वाचन प्रक्रिया सम्बन्धी विवादले प्रदर्शनलाई थप राजनैतिक महत्व दिएको छ। र अन्त्यमा खेल समाचार। रामेछापको मन्थली नगरपालिका दुई करमबोट स्थित देवसेका वाइज युनाइटेड क्लबको आफ्नै खेल मैदानमा चौथो रामेछाप कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। यही असोज 25 गते भोलिदेखि 29 गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आयोजकले कुल 27,05,555 रूपियाँको अनुमानित बजेट पनि प्रस्ताव गरेको छ। देवसेका वाइज युनाइटेड क्लब र मन्थली नगरपालिकाको संयुक्त आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन एवं पक्षीय सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको बताइएको छ। नट आउट प्रणालीमा खेलाइने उक्त प्रतियोगितामा देशभरिका अधिकारी क्लब तथा विभागीय टीमहरूले पनि सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय तथा क्षेत्रीय रेफ्रीहरूद्वारा खेल सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले 3,03,333 रूपियाँ र द्वितीय हुने टीमले 1,51,111 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी प्रथम द्वितीय तृतीय टोलीका साथै बेस्ट खेलाड़ी बेस्ट स्ट्राइकर, बेस्ट किपर, बेस्ट डिफेण्डर, बेस्ट प्लेयर, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलको म्यान अफ द म्याचका लागि पनि ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद गरी थप 50,000 रूपियाँको पुरस्कार व्यवस्था गरिएको छ। खेलको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। सभापतिमा निर्वाचित भएपछि गगन थापाको पहिलो सम्बोधन सबै एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने भनाई एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटिमा मनोनित रामेछापमा आयुर्वेदिक सेवाप्रति नागरिकको आकर्षण बढ्दै दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गयो सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक सभापतिमा निर्वाचित भएपछि गगन थापा

उत्तोलन ममता बनर्जी र केजरीवाल सहितका नेताहरू पक्राउ र चौथो रामेछापका फुटबल प्रतियोगिता भोलिदेखि शुरू हुँदै सबै तयारी पूरा। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज तानाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: आँखामा चोट लाग्यो अब के गर्ने
3: चोट लागेमा आँखा मिच्नु हुँदैन आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस् बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस् आँखामा चोट लागि दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने
3: भान्साका तथा कारखानाका धारिला वस्तु निर्माण औजारहरू खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस् पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस् जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्
2: अनि साना बालबालिकाहरूलाई
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस् पेन्सिल कम्पास अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम श्री गंगा आँखा प्रतिष्ठान काठमाडौँ आँखालाई माया गरौँ दृष्टिको रक्षा गरौँ लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
4: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप
5: महाचार महापहार
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाईल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा थाईल्यान्ड होलिडे
9: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
10: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ प्रथम पुरस्कार नगद 50,000
9: द्वितीय पुरस्कार नगद 30,000
10: तृतीय पुरस्कार नगद 20,000
9: सान्त्वना पुरस्कार नगद 10,000
10: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ
9: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ
10: प्रतियोगिताका नियम तथा शर्तहरू
9: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ
10: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ

0: तीन दर्ता नीति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल संचालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल संचालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल संचालन हुने मिति समय र स्थान।
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल संचालन हुने स्थान गोलुन्दुर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844331681, 9844329989।
1: गोलुन्दुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर बाँदरको व्यवस्थापनको बारेमा अनि ज्येष्ठ नागरिकका सवालहरू पाका पुस्ताका सवालमा कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि यो दुईटै क्षेत्रमा विज्ञ हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सुप्रसिद्ध जीव वैज्ञानिक, प्राणी शास्त्री, वन्यजन्तुका आनी बानीको अध्येता अनि धेरैले चाहिँ बाँदर विज्ञ भनेर पनि चिन्नुहुन्छ। उहाँ प्राणी शास्त्रमा र विभिन्न अनुसन्धानमा मात्र नभएर पछिल्लो समय चाहिँ पाका पुस्ताहरूको बारेमा, उहाँहरूको साहित्य लेख्ने, उहाँहरूका विभिन्न आवश्यकताहरूका बारेमा लेख्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ र थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ र आफ्नो समयलाई चाहिँ सक्रिय, मान्छेले आफ्नो जीवनका हरेक पललाई चाहिँ सक्रिय रूपमा बिताउनुपर्छ भन्ने एउटा शिक्षा दिने, प्रेरणा दिने व्यक्तित्व हुनुहुन्छ। डाक्टर मुकेश कुमार चालिसे, यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: बाली नाली लाउँदाखेरि बाँदरले नाश गरिदियो भनेर देशैभरि धेरै समस्या छ, यो बाँदरको व्यवस्थापन हुन नसक्दा। यसको व्यवस्थापन चाहिँ कसरी गर्ने होला?
1: बाँदर र मानव जातिको इन्ट्रेस्ट अथवा त्यसको इच्छा र उपयोगका चीजहरू उस्तै भएका हुनाले उनीहरूको बीचमा प्रतिस्पर्धा हुन्छ। अब पहिला वासस्थान राम्रो हुन्जेलसम्म त्यो खालको समस्याको रूपमा देखा परेको थिएन। अब वासस्थानको विखण्डीकरण पनि भयो, क्षयीकरण पनि भयो, अनि फेरि मानिसले एकताका खेती नै सर्वथोको हो भनेर जंगली इलाकासम्म, त्यसका किनारी भागसम्म खेती गरेको हुनाले बाँदरले मान्छेले रोप्ने बाली बारेमा थाहा पाए, अनि उनीहरू त्यो खान हुन्छ कि भनेर उपयोग गर्ने क्रममा कुनै खान हुने, कुनै खान नभए नाश गरिदिने, खान हुन्छ कि हुँदैन भनेर जाँचेर नाश गरिदिने, यसरी गर्ने क्रममा बाली नालीको बढी नाश भएको भयो। तर यसको पछाडि हाम्रो सामाजिक बनोट पनि के भयो भने, हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो। युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा सहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने र खेतीबाट खासै आमदानी नहुने भन्ने मान्यतामा ती खेती प्रणाली बिस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर, आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए। अब फेरि तपाईँ हामीलाई थाहा नै छ, पछिल्लो खेप हाम्रो देशमा अरू चीजको, राम्रो चीजको विकास नभए पनि मोबाइल अथवा यो संचारको राम्रो विकास भएछ। भएको क्षति र दुःख भन्दा बढी प्रचार भएर पनि हो। पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने, संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि, तपाईँले त्यो आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो, होइन मृगहरूका विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो र मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले। अनि त्यसले गर्दा के भइदियो भन्नुहोला भने, यो संरक्षणै गर्न नपर्ने,
0: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो, स्यालका मासुहरू, होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने, अब ती सबै रोकिए, अहिले
1: ती सबै रोकिए र सबै सामान्य भन्दा सामान्य जललाई अहिले पनि नियम कानूनले विशेष अनुमति लिएर अथवा भनौं कि एउटा वन अथवा निकुञ्जको अनुमतिबाट मार्न सकिने जनावर पनि बढ्न थाले। तर एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन, जनावर छुनै हुँदैन। हिजोसम्म घर घरमा सुँगा पालेर गोपी कृष्णको भन्ने, अब पाल्नु हुँदैन समाज भनेर मान्छेहरूले चाहिँ नि प्रयोग गर्न छोडे। त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे, चराचुरुङ्गी पनि बढे। तपाईँ देख्दै हुनुहुन्छ नि काठमाडौँमा अथवा पहाड़ी भागका शहरहरूमा पनि तराईतिर पाइने अचेल यो के अरे सुँगाहरू प्रशस्त पाइन्छन्। काठमाडौँ उपत्यकामा तराईमा हुने ती खैरा खालका सुँगाहरू तपाईँ बिहान बेलुका हेर्नुभयो भने उत्तर दक्षिण उडिरह देखिन्छ। यसको मतलब के हो भने संरक्षणको उनीहरूले गलत प्रयोग भनौ अथवा संरक्षणको सदुपयोगमा बढ्नु नपर्ने जनावर पनि बढेको हुनाले मान्छेलाई दुःख भयो। सँगसँगै खेती प्रणाली कम भयो, मान्छेका श्रम बजारहरू बाहिर खुले, अनि गाउँतिर नभएको हुनाले नोक्सानी थोरै भए पनि धेरै हल्ला हुन थाल्यो। त्यो हुनाले यो चाहिँ नि भएको भन्दा बढी चाहिँ नि हल्ला भएकै हो, तर नोक्सानी पनि भएको छ। कहीँ कहीँ चाहिँ नि भनौँ न घरबासै उठ्नुपर्ने अथवा त्यो गाउँ नै छोडेर हिँड्नुपर्ने पनि नोक्सानी भएका छन्।
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन, अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन, अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
1: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, किनभने हाम्रो देश त जैविक विविधता मात्रै होइन हावापानीको विविधता पनि छ। त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन, अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने अब धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। तब यो हिसाबले सम्बन्धित ठाउँको कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ, आय आर्जन हुन्छ, जसले गर्दा त्यो यदि दैनिक खाद्यान्न रहन्छ भने त्यसलाई बेचेर फेरि खाद्यान्न किन्न सक्ने व्यवस्थापन गर्नु पर्यो एकातिर। अर्कोतिर बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर उनीहरूले उनीहरूको साँच्चीकै संख्या कति हो, वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आंकड़ा सहित त्यहाँ चाहिँ नि हामीले एक किसिमको रिकमेण्डेशन गर्न सकियो भने र आंकड़ा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ। अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यो विभिन्न खालका औषधिको अनुसन्धान, जस्तो तपाईँ हाम्रा बाबा आमाले खाइरहनु भएका प्रेसरका औषधि, सुगरका औषधि अथवा अरू किसिमका मृगौलाका औषधि, सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। अझ त्यसमध्ये नै हाम्रो देशमा पाइने रातो बाँदर जसले सबभन्दा बढ़ी दुःख दिएको छ त्यो चाहिँ नि सबभन्दा राम्रो हो। त्यसकारण नै हामीले आफ्नै प्रयोगशाला मार्फत त्यसलाई समातेर प्रयोग गर्ने हामीले नसक्ने जति व्यवस्थापन विदेशीहरूको लागि, यो विदेशी भनेको हामीले विज्ञानमा सकेको सहयोग लिने हो। अहिले त नास्टहरू लगायत विधि विज्ञान प्रयोगशालाहरू पनि अगाडि आएका छन्, डीएनए का कामहरू गर्दैछन्, त्यसले गर्दा औषधिको फाप अफाप पनि त्यतातिर परीक्षण गर्ने मौका मिल्यो भने नेपालमा खुलिरहेका यी औषधिका कारखानाहरू र यिनीहरूका प्रयोगशालाहरूले काम पनि पाउँछन्। यो काम पाउने दौरानमा त्यो बाँदरलाई परीक्षण गर्ने क्रममा पाल्नुपर्ने हुनाले दाउरा घाँसदेखि लिएर अन्नसम्मको उत्पादन र सप्लाई गर्नुपर्ने हुन्छ, जसले गर्दा हामी सामान्यभन्दा सामान्य मानिसदेखि लिएर विज्ञहरूसम्मले काम पाउँछन्। त्यसले गर्दा एकातिर मान्छेको आय आर्जन हुने, अर्कोतिर नोक्सानी गरिरहेका बाँदरलाई संकलन गरेर परीक्षण गर्ने, र तेस्रो कुरा यदि हाम्रो देशमा सम्भव नभएका परीक्षण विदेशी मित्र राष्ट्रहरूसँग देश देशको सम्बन्धबाट राष्ट्र राष्ट्रको सम्बन्धबाट त्यसलाई अनुकूलन गरियो भने विदेशी मुद्रा आर्जन गर्ने। यसरी यसलाई यो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ, जनताले फाइदा लिन सक्छन्, र यो खालको कोको होलो गर्नुभन्दा यसरी उपयोग गर्नेतिर जानु राम्रो हुन्छ।
0: हजुर, अब तपाईँले थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ, अनि अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
1: होइन, अहिलेसम्म यस्तो छ, तपाईँलाई म छोटकरीमा भन्छु, हाम्रो देशमा आजभन्दा 80-90 वर्ष अगाडि 2007 सालमा एकतन्त्रीय राणा शासन गयो, त्यसपछि विभिन्न खालको बहुदलीय व्यवस्था भयो, पञ्चायत व्यवस्था भयो, सुधारिएको पञ्चायत भयो, फेरि संसदीय व्यवस्था आयो, अनि फेरि अहिले त गणतन्त्र, अब संघीयता के भन्छन्। मैले देख्दाखेरि मैले पञ्चायतदेखि नै बेहोरेको हो, पञ्चायतदेखि नै म जान्दछु, पञ्चायतभन्दा अलि अगाडिको अलिअलि मात्र थाहा छ, अलिक केटकेटी थिए, तर पञ्चायतदेखि सबै कुरा थाहा पाउँदा मैले के पाएको छु भने, पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि, त्यसबाट केही नोक्सान होला, अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ नि विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने, अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। र मेरो त त्यसरी काम पाउने इच्छा पनि होइन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले म करिब करिब भनौँ न 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको, तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। बेला बेलामा यो अब बर्खा बेलामा विशेष गरी हाम्रो देशमा यो मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ, तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्। अब त्यसरी विज्ञानका कुरालाई, जीवका कुरालाई, अझ त्यसमाथि पनि वन्यजन्तुमा पनि सबभन्दा चलाक हामीभन्दा सबभन्दा नजिकको बाँदरलाई त्यस्तो मुखको भरले अथवा सुनेको भरले तल आउन सकिँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिँदैन, तर यहाँ यो चलन फेरिएको छैन। यसको मतलब देशमा नेतृत्व गर्ने शक्तिहरू अथवा व्यक्तिहरू फेरिए, संस्कार फेरिएको छैन, जसले गर्दा यहाँ विज्ञहरू, वैज्ञानिकहरू र साँच्चीकै इमान्दार मान्छेहरूलाई अझै पनि मान गर्नुपर्ने, म अरू त भन्दै भन्दिनँ, सामान्य मान गर्नुपर्ने पनि संस्कार विकास भइसकेको छैन।
0: हजुर, अब यो यति धेरै प्राणी विज्ञानमा तपाईँको दक्षता थियो, सबै थियो, र पछिल्लो समय चाहिँ अब हुन त तपाईँको उमेर पनि पाको हुँदै गयो होइन,
1: हजुर,
0: अलिकति बढी बुढ्यौली साहित्य पाका पुस्ताका लागि पुस्तकहरू लेखेको देखिन्छ,
1: हजुर,
0: त्यसमा चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो अथवा किन त्यसमा तानिनुभयो?
1: ए, यो वन्यजन्तुकै अध्ययन गर्ने क्रममा त्यहाँ पनि त्यो पाको पुस्ता अथवा बुढो भनौँ चलन चल्तीको भाषामा बुढाबुढी पुस्ता, जवान पुस्ता र केटाकेटी अथवा बच्चा बच्चीहरू भएको थियो र मलाई त्यसको अनुभव अलिअलि थियो। तर त्यतिखेर मैले अध्ययन अनुसन्धान गर्ने क्रममा सबभन्दा अगाडि जुन बढेका थिए तिनैको पक्षमा अथवा तिनीहरूकै आनी बानी बेहोरा र वातावरण बारेमा बढी अध्ययन गरे र विशेष गरी नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरू कहाँ पाइन्छन्, कस्ता छन् भन्ने हिसाबमा बढी गरे र त्यस क्रममा म आफै पनि शारीरिक हिसाबले, अब उमेरले त म त्यति भए जस्तो लाग्दैन, तर पनि शारीरिक हिसाबले मलाई नसा सम्बन्धी रोग भएपछि म धेरै हिँड्न सकिनँ। यो हिँड्न नसकेपछि मैले फिल्ड बेस अथवा ठाउँमै गएर वासस्थानमै गएर जुन अध्ययन गर्ने गरेको थिएँ त्यो चाहिँ नि छुट्यो। त्यो छुटिसकेपछि अब के गर्ने त भन्दा मैले जनावरलाई एउटा उदाहरण लिँदै मान्छे जातिमा पनि पाको पुस्तालाई कसरी हेरिँदैछ त, जबकि अहिले हरेक युवा पुस्ताहरू विभिन्न नाममा, चाहे श्रम बेच्ने नाममा होस्, चाहे अध्ययन अध्यापन गर्ने नाममा होस्, विदेश दौडिरहेछ, आफ्नो देशमा केही पनि गर्न खोजिरहेको छैन, हुँदैन भन्छ। म चाहिँ 2000 साल अर्थात आजभन्दा 26 वर्ष अगाडि नै अमेरिकामा फुलब्राइट प्रोफेसर भएर जाँदाखेरि बस भन्दाखेरि ग्रीन कार्ड दिन्छु भन्दा र त्यस्तो भन्दाखेरि नि आफ्नो देशमा जे सकिन्छ गरौं, अर्काको देशमा बसेर के गर्ने, हामी आफै त काठमाडौँमा हेर्ने हो भने तराईतिरका साथीहरू आउनुभयो भने झन्डे भारतीय हुन् कि जस्तो गरेर व्यवहार गर्छन् भने मलाई अमेरिकामा पनि त 2 नम्बरको हो भनेर सोच्दै थिएँ। साँच्ची नै मलाई पनि त्यस्तै भयो कि म हुन चाहिँ नि युनिभर्सिटी वासिङटनको अब वैज्ञानिक फेलो थिएँ, रिसर्च फेलो थिएँ, तर उहाँहरू के गर्नुहुन्थ्यो व्यवहारमा भने सामान्य मिटिङहरू सबै एकदम खुल्ला हुन्थ्यो। अब नेपालमा मान्छेलाई भन्दाखेरि छक्क लाग्छ, अब सबभन्दा प्रजातन्त्र र सबभन्दा स्वतन्त्र भएको देश अमेरिका भन्छन्, तर त्यहाँ पनि पहिलो चरणको मिटिङ भइसकेपछि जब निर्णयको अन्तिम बिन्दुमा पुगिन्थ्यो अनि ओके नाउ फिनिस मिटिङ इज ओभर डाक्टर चालिसे भनेर, मतलब मिटिङ सिद्धिएको सूचना गर्थे, अब म त आफ्नो कोठामा फर्किनु पर्यो, त्यो फर्किसकेपछि उनीहरू मात्रै बसेर अर्को निर्णय गर्दो रहेछन्। यसको मतलब त मलाई त उनीहरूले दुहुनी मात्रै काम गरे र उनीहरूको प्रस्ताव पनि के थियो भने यो दक्षिण पूर्वी एसिया र नेपाल विशेष गरी हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययनको लागि तिमी यहीँ बस, हामी तिमीलाई फन्डिङ गर्छौ, तिम्रा सन्तानलाई, तिम्रा श्रीमतीलाई, सबैलाई गर्छौं, हामी सबै सुविधा दिन्छौं, तिमीलाई चाहिन्छ भने ग्रीन कार्ड पनि दिन्छौं, यो सबै मिलाउने हाम्रो काम, तिमी चाहिँ यहाँ बसेर कम्तीमा 10 वर्ष बस, होइन भने तिमी सकुन्जेल बस भनेको थियो। मैले 1-2 दिन त सोचे, पछि मलाई लाग्यो ओहो म त जे भए नि 2 नम्बरको नागरिक, म बस्दिन, यो 2 नम्बरको भएर म यहाँ बस्दिन भनेर फर्केर आए। अब यहाँ रहँदा बस्दा अब म बिस्तारै यहाँ त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकबाट अब सेवानिवृत्त भएँ अनि त्यसपछि मलाई त्यही बेलामा नसाको रोग पनि लाग्यो, म धेरै हिँड्न सकिनँ। नसकेपछि म उमेरका आधारमा नेपालमा जुन युवा पुस्ताको खुब चकचकीको कुरा गरिन्छ उसमा पाको पुस्ता के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गएँ, जापान पढाउन जाँदाखेरि, अनि त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थाले। त्यो लेख्ने क्रममा अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे, त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। मलाई खुसी पनि लाग्यो र त्यसबाट के बुझ्छु म भने मैले चाहिँ तथ्यपरक ढंगले एउटा जैविक हिसाबले विज्ञान सम्मत हिसाबले पाको पुस्तालाई अब गीत गाएर बिलौना गाएर बस्ने होइन बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु अथवा बाँचिरहेको छु र अझै काम गर्छु म अन्तिम अवस्थासम्म नै काम गर्छु आफ्नो काम आफै गर्छु नसक्ने भएमा सक्नलाई व्यवस्था गर्छु भनेर आफ्नै मानसिकता बनाएको कारणले गर्दा मेरा लेखहरू पनि विभिन्न हिसाबले व्यवहारजन्य र यो पाका पुस्तालाई मनपर्ने भएको छ र मेरो
0: हजुर यो जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा
1: हो यो गलत हो यो फरक हो र यो चाहिँ नि त्यो चाहिँ नि खोकिलामा सुन राखेर रा, अथवा नोट राखेर रा, भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो मान्छेले डिग्री लिइरहनु पर्दैन उसले अनुभवले गर्न सक्छ तपाईँ हामीलाई थाहा छ नि नेपालका गाउँघरमा खोलालाई थुनेर आफ्नो 4-5 किलोमिटर 10 किलोमिटर पर आफ्नो खेतमा पानी लैजानको लागि त्यतिखेर कोही इन्जिनियर थिएन इन्जिनियर सब्जेक्ट नै थिएन तर मान्छेले यहाँनिर थुनेर यसरी तेर्सो पारेपछि यो कुलोको पानी त्यहाँ पुग्छ भनेर थाहा पाउने भनेको त अनुभवको ज्ञान हो नि त्यस्तै नेपालमा ठाउँ ठाउँमा माटो कहाँको माटोले चाहिँ गाग्री बनाएको छ भने त्यो गाग्री राम्रो हुन्छ माटोको गाग्री त्यो चलन थियो त्यस्तै नेपालमा कहाँको सुन्तला मिठो कहाँको फलाम खानी छ कहाँ चाहिँ यो धातुहरू छन् कहाँ तामा खानी छन् देख्नुहुन्छ नि तपाईँ नेपालमा नामै छ नि तामा खानी खानी खोला होइन अब त्यस्तै फलाम खानी अथवा कोइलाबास यी नामहरू त्यसै आएका होइनन् त्यो बेलामा डिग्री नै नभएका मान्छेहरूले पनि त्यो अनुभवले ल्याएका हुन् हो मेरो मान्यता के हो भने हाम्रा समाजका हरेक पाका मान्छे हो सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जसरी निकालिदिन्छ त्यसलाई हामी सेवानिवृत्त भन्छौ अनि त्यो सेवानिवृत्त भइसकेपछि हाम्रो देशमा के देखियो भने अलिकति भनौँ न यो जंगी तिर अथवा सुरक्षातिर छ भने काहीँ गाड साड बस्न जाने होइन भने कसैको घरमा पियो बसदिने पालो बसदिने होइन भने हरे राम जप्ने बस्ने मतलब कुनै उत्पादनै नगर्ने तर उसले त 50-60 वर्षको अनुभव छ जस्तो अहिले नै भनौ तपाईँभन्दा म धेरै जेठो हुँला मैले 2015 सालको त्यो संसदीय व्यवस्थाको अनुभव छ मलाई केटाकेटीमा के भयो भन्ने त्यस्तै 17 सालमा पञ्चायत लाग्दा के भयो र त्यतिखेर शिक्षा के थियो खानेपानी के थियो पाटनका यो पालुङ्गो र काउली कस्ता थिए होइन काठमाडौँको कहाँ कहाँ नुहाउन मिल्थ्यो बागमतीमा मजाले नुहाउने ठाउँ थियो यो अनुभव र किन थियो भन्ने अनुभव त हाम्रो पुस्तालाई पो थाहा छ त हिजो कसरी सिंहदरबार बनेको भन्ने त पाको पुस्तालाई थाहा छ अहिले जलाउनेलाई त थाहा हुँदैन नि त किन हुरुहुरी बल्यो त त्यहाँभित्र चाकु त्यहाँभित्र त्यो भुस लिउनहरू कतिको छ भने हिजो त्यो प्रविधिले पनि त गुमोज बनाउने चलन थियो त्यो कसरी बन्यो पाटनमै पनि यहाँ सप्तपाताल पोखरी जुन ऐतिहासिक भनिन्छ त्यो त टिका भैरवदेखि ल्याएको पानी हो नि अनि टिका भैरवमै बाँध बाँध्नुपर्ने नखुमा किन बाँध्न नहुने अथवा उतातिर हेरौँ भने सुन्दरी जलमा माथि कसरी बाँध्नुपर्ने अनि तल जम्मा गरेर काठमाडौँ सप्लाई गर्नुपर्ने हिजो इन्जिनियरै नहुँदाखेरि नि यो भयो थियो यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ त्यस्तै काठमाडौँमा तपाईँ हामी जहाँ घुमिरहेका छौँ पाटनमा त्यहाँ चाहिँ नि बढीमा अब त्यही 5,000 रोपनीको पर्थ्यो आज आनाको लाखौं पर्छ करोड पर्ने भयो र हिजो यी स्याल कराउँथ्यो बट्टाई कराउँथ्यो हाँसहरू देखिन्थे आज छैनन् त यो हिजोको अवस्थालाई क्यारी अन गर्ने जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, सेक्सपियरलाई सम्झिन्छौं, विलियम ओर्सर्सलाई सम्झिन्छौं। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्, स्कूलबाट भाग्दैनन्, चोरी चकारी नराम्रो काम गर्दैनन् र सामान्यतया समाजका असल मान्छे बन्छन् भन्ने देखिएको छ। जो एकल परिवारमा बसेका छन् तिनीहरूको बाउआमाले हेर्नलाई नभ्याउने अथवा त्यो समय नपुगेको अथवा थोरै सामाजिक नभएको कारणले गर्दा उनीहरूमा नै बढी लागू पदार्थ सम्बन्धी दोष भेटिएको, स्कूलहरू कलेजहरूबाट ड्रप आउट बढ़ी भएको अनि समाजमा अपराध फैलिएको देखिन्छ। यो सबैमा लागू हुँदैन तर यो एउटा कन्क्लुजनलाई हामीले सोच्नुपर्छ, किनभने हाम्रो देशमा पनि हजुरबा हजुरआमासम्म हुर्केका नाति नातिनाहरू निकै सहमतिलाई पाइएको छ, तर एकल परिवारमा हुर्केकाहरू मलाई भए पुग्छ तँलाई के हो त मलाई यस्तै मन लाग्यो भन्ने खालका बढी पाइन्छन्। यसरी सामूहिकता हराएको बनाउनु हुँदैन, यसले मानव सभ्यतालाई नै नोक्सानी पुग्छ। मुख्य कुरा के भने नेपालमा कानूनहरू नियमहरू धेरै बन्छन्, कार्यान्वयनको पक्षमा फितलो छ। अब यो वन्यजन्तु बारेमा पनि निकै राम्रा कानूनहरू नियमहरू छन् तर त्यसलाई लागू गर्ने बेलामा मानिसहरूका त्यही व्यक्तिगत स्वार्थले गर्दा फरक फरक भएका छन्। त्यस्तै पाका मान्छेहरूमा पनि सरकारले एउटा सरहदमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन अलिकति त्यो रकम दिने चलन छ 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन् र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन मैले चाहिँ नि लिन पाउने उमेर हुँदाहुँदै नै मैले त लिएको छैन किनभने म आफ्नो क्षमताले अझै बाँच्न सक्छु जुन दिन सक्दिन त्यो दिन अब जीवधन सरकारको भन्छन् पहिलेदेखि नै अब सरकारले मलाई दिनुपर्छ भन्ने मान्यता राख्छु त्यसकारण यी कुरालाई कार्यान्वयनको पक्षमा जनस्तरमा राजनीतिमा मात्रै तीन तहको सरकार होइन कर्तव्यमा पनि तीन तहको सरकारले आफ्नो काम गर्नुपर्छ भन्ने लाग्छ मलाई
0: यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
1: हजुर धेरै पछि सम्झिनुभयो तपाईँहरूसँग धेरैचोटि मैले वार्ता गरेको छु र अहिले फेरि सम्झिनुभयो धेरै खुसी लाग्यो तपाईँको यो टिमलाई नै मेरो हार्दिक धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो सुप्रसिद्ध जीव वैज्ञानिक प्राणीशास्त्री वन्यजन्तुको आनी बानीको अध्येता बाँदर विज्ञ भनेर सुप्रसिद्ध हुनुहुन्छ डाक्टर मुकेश कुमार चालिसे उहाँसँग हामीले विशेष गरेर बाँदरको व्यवस्थापनको सन्दर्भमा कुराकानी गर्यौं अनि पाको पुस्ताको सन्दर्भमा पनि कुराकानी गर्यौं यही कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिन लागेको छ प्राविधिक कक्षबाट साथ दिनुहुने रवि दितालाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रमबाट विदा हुन्छु नमस्कार

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्दरको पूर्वाधार, सरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रिता मगर
1: अनि म राजन महतारको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहसँग पालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेका कामहरू र आगामी योजनाहरूका बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला। सर, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा।
2: हजुर, धन्यवाद।
1: हजुर गोलन्दर गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक हुनुहुन्छ। विशेष गरी गोलन्दर गाउँपालिका सिन्धुली जिल्लामा भएका स्थानीय तहहरू मध्येमा यो स्वास्थ्यको सेवा प्रवाहको सम्बन्धमा चाहिँ विशेष गरी उत्कृष्ट र राम्रो काम गर्यो भनेर गोलन्दर गाउँपालिका पहिलो पनि भएको अवस्था छ। विशेष गरी कस्ता खालका कामहरूको थालनी भएको छ गोलन्दर गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा?
2: अब यस्तो छ सर, हामीले नेपाल सरकारको संघीय सशक्त अन्तर्गत र नेपाल सरकारको जुन टार्गेट अनुसारको टार्गेट कपलन्स अनुसारको जुन जुन इन्डिकेटर्सहरू हुन्छ, सूचकहरू हुन्छ,
1: हजुर
2: त्यो सबै सूचकहरूमा हामीले अलिकति अरू अब भन्दा अरू पालिकाहरू भन्दा अलिकति राम्रै देखियो होइन। जस्तै अब त्यही वृद्धि अनुगमन भयो, एएनसी चेकअप भयो, गर्भवती जाँच, त्यहाँदेखि सुत्केरी जाँच भयो, अनि त्यो होम डेलिभरी अलिकति अब कम नै थियो भनेर न्यून शून्य अवस्थामा पुर्याएको थियो र पनि न्यून नै थियो। त्यहाँदेखि त्यो एभरेजमा त्यो औषध बिरामीहरूको संख्या पनि अलिकति बढी थियो र त्यहाँदेखि जिल्लामा प्रेजेन्टेसनको कुराहरू पनि भएको थियो र प्रेजेन्टेसनको नम्बरहरू र क्षेत्रीय निर्देशनालयबाट पनि सरहरू पनि आउनुभएको थियो, जिल्लाका सरहरू भयो, रामेछापकै अब सरहरू हुनुभयो, सरहरू आएर त्यही अब भनौँ न अब खासै अब जुन सूचकहरू छ यो स्वास्थ्य मन्त्रीको सूचकहरू यो नौवटै पालिका मध्येमा अलिकति हाम्रो अलिकति राम्रो देखियो, यद्यपि हामीले चाहिएको जस्तो पनि गर्न सकेका छैनौँ त्यो कुराहरू। त्यो भयो, त्यहाँदेखि त्यो पोषणमा भयो, हामीले पोषणमा अलिकति बढी फोकस गरेका थियौँ भने एएनसी गर्भवती महिला सुत्केरीहरू त्यस्तोमा अलिकति बढी नै थियो सर। त्यो
1: कस्ता कामहरूको थालनी भएको अवस्था छ त अहिलेसम्ममा विशेष गरी गोलन्दर गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा अथवा यहाँहरूले समुदायमा गर्ने स्वास्थ्य सम्बन्धित कामहरूमा चाहिँ कस्तो कामहरूको थालनी भइसकेको अवस्था छ?
2: थालनी त सर अब त्यही अब जुन हाम्रो नेपाल सरकारको जुन मापदण्ड अनुसारको जुन कार्यक्रम सबै भइ नै राखेको हुन्छ। जस्तै हामीले सुत्केरीको लागि के गर्यो भने हामीले त्यो पूर्वाघर जस्तै सुत्केरीहरू अब बर्थिङ सेन्टरमा आउनुभयो भने त्योभन्दा हामीले पूर्वाघर व्यवस्थापन गरेका छौँ
1: र
2: व्यवस्थापन गर्दा अनि पूर्वहरूलाई चाहिँ बस्ने, खाना बनाउनेदेखि लिएर उहाँहरूको सबै म्यानेजमेन्ट हामी प्रत्येक जग्गामा 3 वटा हाम्रो बर्थिङ सेन्टर छ
1: र
2: 3 वटै बर्थिङ सेन्टरमा हामीले त्यो पूर्वाघरको व्यवस्थापन गरेका छौँ र त्यहाँदेखि हामीले सुत्केरीलाई अब पाउने जुन गर्भवती चेकअपमा एएनसी चेकअपमा र एएनसी चेकमा पाउने सेवा सुविधाहरू पनि हामीले दिइरहेका छौँ र सुत्केरी भइसकेपछि उहाँहरूको त्यो पिएमसी होम भिजिट हुन्छ। सुत्केरी पश्चात त्यो सुत्केरीलाई अब घरभेट जाँचमा जानुहुन्छ हाम्रो स्वास्थ्यकर्मी, हाम्रो त्यो नर्सिङ स्टाफहरू र उहाँहरूले अब जस्तै अब त्यो अब सुत्केरी अब बर्थिङ सेन्टरमा भयो भने 24 घन्टाभित्रमा भयो भने घरमा गएपछि 3 दिनमा, 7 दिनमा, 14 दिनमा र 42 दिनमा यसरी हामीले पिएमसी होम भिजिट पनि गरिरहेको छौँ। नयाँ कार्यक्रम त्यो हो, अर्को हामीले त्यो हेल्थ के अरे त्यो हेल्दी बेबी कम्पिटिसन गरेका थियौँ पोषणमा, त्यसमा अन्डर 5 इयरको 5 वर्ष मुनिका बाल बालिकाहरूलाई हामीले प्रत्येक हाम्रो 7 वटा आधारभूत स्वास्थ्य केन्द्र हुनुहुन्छ हेल्थ पोस्टमा सहयोगीहरूमै हामीले त्यो कार्यक्रम सञ्चालन गरेका थियौँ। हामी पालिका प्लस तपाईँको हाम्रो हेल्थ पोस्टकै सबै स्टाफहरूले हामीले त्यो बच्चाहरूको त्यो मुवाक जाँच गरेका थियौँ मुहाक लिने त्यहाँको त वेट लिने त्यहाँ पिएम भ्यालु निकाल्ने अब त्यतिमा कुनै किसान बच्चाहरू शीघ्र कुपोषण साम भयो कि माम छ कि यदि साम भएको बच्चाहरू चाहिँ हामीले ओडिसीमा गएर उनीहरूलाई त्यो आरयुटीएफबाट उपचार गरेका छौँ भने माम बच्चाले हामीले काउन्सिलिङको पाटाहरू गरेका छौँ र अवेरनेस कार्यक्रमहरू जनचेतना कार्यक्रम हामीले गरेको छ त्यसले गर्दा पनि हाम्रो वृद्धि अनुभव गत वर्षभन्दा यस वर्ष अलिकति बढी नै थियो किनभने वृद्धि अनुभव हाम्रो बढेको रहेछ जम्मा हाम्रो कति 17 भनेपछि गत वर्ष हाम्रो 12 थियो भनेपछि यसपालि हाम्रो 17 थियो त्यस्तै एएनसीको चेकअप पनि अब 8 पटकमा अलिकति कम थियो तर हाम्रो जुन छोट एएनसी थियो 4 पटक गर्भजात गर्नेको संख्या जुन नियमअनुसार नै हुन्छ त्यो पनि हामीले अलिकति गत वर्षभन्दा अलिकति बढी नै गरेका थियौँ बढी नै भएको छ त्यस्तै औषध बिरामीहरूको संख्या पनि हाम्रो गुलन्जरमा एउटा त्यो 82-83 एउटा आधारभूत अस्पताल एउटा खोलेको छ त्यसले गर्दा पनि बिरामीहरूको संख्यामा पनि अत्याधिक रूपमा बढेको थियो समग्र हेर्दा हाम्रो गोलन्जर गाउँपालिकामा गत वर्षभन्दा बिरामीहरूको औषध सेवा ग्राहीहरूको संख्या अलिकति बढेको थियो र विभिन्न अरू अब धेरै किसिमका त्यो परिवार नियोजनमा पनि त्यस्तै हाम्रो सिपिआर गत वर्षभन्दा पनि बढी थियो परिवार नियोजनको प्रयोगकर्ताको दर त्यो पनि बढी थियो इन्डिकेटर्समा होइन यही चिज लिएर नै हामीले अलिक र प्रेजेन्टेसनको कुराहरू भयो आवत कुराले लिएर भनौँ न अब जनस्वास्थ्य कार्यालय क्षेत्रीय निर्देशनालयले अब गुलन्जर गाउँपालिकाले अब उत्कृष्ट यसपालिको हुनर एउटा जुन
3: अब विशेष गरी गाउँपालिकाले चाहिँ नागरिकलाई निशुल्क वा सहुलियतमा उपलब्ध गराउँदै आएका प्रमुख स्वास्थ्य सेवाहरू
2: हाम्रोमा सर एम्बुलेन्स फ्री छ होइन गर्भवती महिलालाई सुत्केरीहरूको लागि गर्भवती भन्दा पनि सुत्केरीहरू बन्ने चिन्ताको लागि त्यो फ्री छ त्यहाँदेखि अलिकति ज्येष्ठ नागरिकहरू त्यस्तो किसिमको भयो भने ज्येष्ठ नागरिकहरूलाई पनि अब निशुल्क एम्बुलेन्स सेवाहरू हामी दिइरहेछौँ त्यो एउटा रह्यो त्यहाँदेखि हामीले त्यो स्वास्थ्य बिमा हामीले त्यो विपन्न अति गरी सीमान्तकृत वर्गहरूलाई लिएर हामीले त्यो नयाँ कार्यक्रम र सबैको बिमा गरेका छौँ बिमा गर्दै के अरे त्यो नवीकरण पनि पहिलाको लागि नवीकरण गरेको छ भने पछिल्लोको लागि बिमाको कार्यक्रम पनि लागू गरेका छ त्यो एउटा रह्यो अब नयाँ कार्यक्रममा अब यो वर्षदेखि हामीले त्यो एउटा पोषण प्याकेज केही अब गर्भवतीलाई सुत्केरीलाई अब केही किसिमको अलिकति पोषण प्याकेज अब दिन उहाँहरू जस्तै अब हाम्रो त्यो 8 पटक गर्भवतीहरू चेक जाँच्नु अलिकति जुन कम भएको छ त्यो अलिकति बढाउनको लागि हामीले पोषण प्याकेज हामीले यो वर्षदेखि अब सुरु गर्दैछौँ त्यसमा त्यो गरेपछि हाम्रो जुन नेपाल सरकारको जुन टार्गेट छ जुन लक्ष्यानुसारको जुन 8 पटक गर्भवतीहरूको चेक जाँच गर्नुपर्ने त्यो संख्यामा अझै वृद्धि हुनेछ भने पिएनसी होम भिजिटलाई पनि हामीले गत वर्षभन्दा पनि अझै अलिकति परिमार्जन गरेर अलिकति त्यो गर्न खोजेको छ सर त्यो नयाँ कार्यक्रम हाम्रो अहिले चाहिनेछ र निरन्तरता भनेको यो स्वास्थ्य बिमालाई निरन्तरता दिएका छौँ र जुन पहिलाका जुन सूचकहरूमा जुन अलिकति कमी जुन जुन सूचकहरूमा पनि कमी छ त्यो सूचकहरूलाई मलाई होइन हामीले त्यो अग्रिम एक्सन प्लान पनि बनाएका छौँ कार्ययोजना बनाएका छौँ र जस्तै अब कसैलाई 20% छ भने त्यसलाई 25% कसरी पुर्याउने छ भने कसैले 70% 80%लाई हामीले 90% कसरी पुर्याउने भनेर विभिन्न इन्डिकेटर्सलाई लिएर हामीले जुन हामीले कार्यक्रम समीक्षा गर्यो त्यो समीक्षामा हामीले त्यो इन्डिकेटर राखिराखेका छौँ र गत वर्षभन्दा यो वर्ष अलिकति हाम्रो त्यो इन्डिकेटर अलिक यदि सबै कार्यक्रम हामीले लागू गर्यो भने अलिकति गत वर्षभन्दा अझै राम्रो हुने अपेक्षा गरेका छौँ सर
3: हजुर ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरू छन् कि छैनन् र उनीहरूसम्म सेवा पुर्याउन चाहिँ के खालको योजना
2: हाम्रो यस्तो छ हामीले गत वर्ष पनि हामी 82-83 पनि हामीले त्यो स्वास्थ्य प्रवर्धन कार्यक्रम हाम्रो मेडिकल डाक्टर सहितको टोली सहित हामीले प्रत्येक हाम्रो 9-7 वडामा र रिमोट एरियाहरूमा जुन जुन अलिकति पिछडिएका क्षेत्रहरू त्यो रिमोट एरियामा गएर हामीले शिविरहरू सञ्चालन गरेका थियो स्वास्थ्य प्रवर्धन कार्यक्रम शिविर भन्दा पनि स्वास्थ्य प्रवर्धन कार्यक्रम थियो जसमा डाक्टरद्वारा नै बिरामीहरूको जाँचदेखि लिएर हाम्रो त्यो अल्ट्रासाउन्ड गरेर त्यो ग्रामीण अल्ट्रासाउन्ड भन्छ त्यो गर्भवतीहरूको गर्भको परीक्षण त्यहाँ बच्चाहरूको त्यो भिडियोक्षरे ग्रामीण भिडियोक्षरे त्यो कार्यक्रम हामीले सञ्चालन गरेका थियौँ प्रत्येक महिना र प्रत्येक महिनामा हामीले हेल्थ पोस्ट मात्र नभएर हामीले त्यो सामुदायिक स्वास्थ्य एकाइ केन्द्रहरू पनि सञ्चालन गरेका थियौँ र त्यसमा धेरैजनाले नै अब लाभान्वित हुनुभयो, धेरैजनाले नै सेवा पाउनुभएको थियो। र यो वर्ष पनि हामीले अब यो 83-84 पनि त्यो कार्यक्रम अब दसैँ पछाडि दसैँमै हामीले गर्न खोजेका थियौँ, तर अलिकति त्यसै अब दसैँ अब आइसक्यो, दसैँ लगत्तै हामीले पनि त्यो कार्यक्रमलाई स्वास्थ्य प्रवर्धन कार्यक्रमलाई हामीले निरन्तरता दिने त्यो भयो। त्यहाँदेखि हामीले त्यो टिभीको लागि त्यो क्षयरोगको लागि हामीले गोलन्जरभरिमै हामीले त्यो टिभीको क्याम्प गरेका थियौँ, खटारको स्लाइड परीक्षण। त्यसमा हामीले जम्मा 120 जति बिरामीको सस्पेक्टेड केसहरूलाई शङ्कास्पद बिरामी गरेको खायर परीक्षण गरेका थियौँ। र यो वर्ष पनि हामीले त्यो कार्यक्रम पनि छ, हामी गर्दै नै छौँ। अब स्वास्थ्य प्रवर्धन कार्यक्रम अब रिमोट एरियामा यस्तो छ, अब रिमोट एरियामा जानको लागि यस्तो किनभने हामीले प्रत्येक जहाँ जहाँ अलिकति त्यस्तै घना बस्तीहरू अलिकति पिछडिएका क्षेत्रहरू छ, जो अलिकति स्वास्थ्यको समस्याबाट पहुँचबाट अलिकति टाढा छन् भने त्यस्तोलाई हामीले त्यो प्राथमिकरण गरेर त्यस्तै त्यस्तै ठाउँमा प्रायः जस्तो हामीले त्यो स्वास्थ्य प्रवर्धन कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। सर
3: हजुर, मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ?
2: अब मातृ शिशु स्वास्थ्यका लागि अब जस्तै हामीले त्यो अब त्यही अहिले मैले भनिहालेँ युएसजी ग्रामीण भिडियो एक्सरे सेवा त्यो छ, त्यहाँदेखि हामीले त्यो यो के अरे त्यो स्वयंसेविकाहरूबाट हामीले त्यो आइरन ट्याब्लेट वितरणदेखि लिएर भिटामिन ए त्यस्तो ट्याब्लेटहरू पनि हामीले त्यो सुत्केरी भइसके पश्चात हामी सेवा गर्छौँ भने हाम्रो त्यो आमा समूहको बैठकबाट पनि त्यस्तो कुराहरू अवेरनेस प्रोग्रामहरू हामी गर्दै आएको छ भने र हाम्रो प्रत्येक सिएचयु हाम्रो त्यो सामुदायिक स्वास्थ्य केन्द्र र हाम्रो त्यो अस्पताल के अरे अस्पताल भयो हाम्रो स्वास्थ्य चौकीहरू भयो सबैबाट हामीले त्यो दक्ष के अरे त्यो नर्सिङ स्टाफहरूबाट हामीले गर्भवती सेवाहरू गर्दैछौँ भनेपछि र हामीले भोलिदेखि पनि एउटा यो ग्रामीण अल्ट्रासाउन्ड ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम हामीले भोलिदेखि सञ्चालन हुँदैछ जुन 7 दिवसीय त्यो पनि भोलिदेखि हामी सञ्चालन गर्दैछौँ र अहिलेसम्म त्यो गर्भवतीको लागि हाम्रो त्यो छ र यद्यपि हामीले त्यो एएमसी चेक गर्नको लागि पनि अलिकति हुन्छ भने हाम्रो 8 गर्भवती जाँचहरूको संख्या अलिक कमी भएको छ मलाई लाग्छ। अब यो अल्ट्रासाउन्डले गर्दा ग्रामीण अल्ट्रासाउन्ड भिडियोले गर्दा अब गत वर्षभन्दा हाम्रो 83-84 अलिकति संख्या अलिकति बढ्ने हामीले आह्वान गरेका छौँ।
3: हजुर, गाउँपालिकामा खोप कार्यक्रमको अवस्था कस्तो छ र खोपबाट छुटेका बालबालिकालाई समेट्न के गरिरहेछ?
2: त्यस्तो छैन सर, हाम्रो खोप कार्यक्रममा हाम्रो त्यस्तो छुटेका नै छैन। हामीले प्रत्येक वर्ष हामीले पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको लागि हामीले प्रत्येक वार्डलाई हामीले पूर्ण खोप सुनिश्चित घोषणा गर्छौँ र तत्पश्चात हामीले वार्डहरू घोषणा भइसकेपछि हामीले पूर्ण खोप गाउँपालिका घोषणा गर्छौँ र गत वर्ष पनि हामीले गरेको थियौँ 82-83 पनि। त्यसमा हामीले वैशाख महिनामा हामीले खोजेर खोपो भन्ने अभियान हुन्छ, यदि कुनै बच्चाहरू ड्रप आउट भएको छ भने त्यस्तै बच्चाहरू छन् भने हामीले त्यो गर्छौँ र पनि गत 82-83 पनि हाम्रो कुनै पनि बच्चा ड्रप आउट भएको थिएन। अन्त हामीले त्यो जेठ महिनामा हामीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकालाई नै हामीले घोषणा गरेका थियौँ। खोपको पहुँच हाम्रो जम्मा कुनै वडामा 4 छ भने कुनै ठाउँमा कुनै कुनै वडामा 3 छ र संस्थासँग गरी 4 ठाउँ र 5 जम्मा हाम्रो खोप क्लिनिकको संख्या जम्मा 25 छ गोलन्दर गाउँपालिका र 25 त्यसमा संस्थागत र बाह्य खोप केन्द्रहरू छन् र बाह्य र संस्थागत खोप केन्द्रबाट नै त्यो बच्चाहरूले हुँदैछ। अहिलेसम्म हाम्रोमा कुनै पनि बच्चाहरू ड्रप आउट छुट भएको छैन सर।
3: हजुर, अब पछिल्लो समय नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, मुटु तथा मृगौला सम्बन्धी समस्याहरू बढ़िरहेको देखिन्छ, यसको रोकथाम र परीक्षणको लागि चाहिँ गाउँपालिकाको तयारी के छ? केही न केही कामहरूको शुरूआत भएको छ?
2: अब यस्तो छ सर, हामीले त्यो के अरे त्यो मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रम भन्ने एउटा हाम्रो प्रदेशको कार्यक्रम पनि गत वर्ष पनि थियो, त्यसमा हामीले गर्यौँ भने अब त्यो लगतै त्यसको साथसाथै पनि हामीले पालिकाबाट पनि त्यो जस्तै अब त्यो मधुमेहका रोगीहरू ब्लड प्रेसरका रोगीहरूलाई हामीले यो स्वास्थ्य प्रबन्धन कार्यक्रमबाट नै हामीले त्यस्तो किसिमको पनि त्यो ब्लडहरूको त्यो सेम्पलहरू लिने होइन त्यस्तो सस्पेक्टेड केसहरूलाई त्यस्तो गरेका थियौँ र औषधिहरू पनि हामी वितरण गरेको थियौँ र हाम्रो प्रत्येक स्वास्थ्य संस्थामा पनि अहिले हामीले त्यो डायबिटिजको मधुमेहको र प्रेसर उच्च रक्तचापको रोगीहरूलाई हामी निशुल्क नै औषधिहरू वितरण गर्दै आइरहेका छौँ र हाम्रो प्रत्येक स्वास्थ्य प्रबन्धन कार्यक्रम हुँदा र अन्य अन्य उसमा पनि हामीले जस्तै कुनै एउटा अर्कै कुनै क्याम्प गर्न गइरहेको छ भने हामीले त्यस्तो यो मधुमेह र कम्तीमा ब्लड प्रेसरको औषधिहरू र त्यस्तो किसिमको टेस्टहरू गर्नु भनेर हामीले अन्य अन्य शिविरहरूमा पनि अन्य अन्य स्वास्थ्य कार्यक्रममा पनि हामीले रिमोट एरियाहरूमा गरिरहेको हुन्छ सर।
3: हजुर, गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा चाहिँ औषधिको उपलब्धता र स्वास्थ्य कर्मीको पर्याप्तता कस्तो छ?
2: त्यो छ सर। अब हाम्रोमा कस्तो छ भने अब त्यो औषधिहरूको पर्याप्त नै छ, अहिलेसम्म कुनै औषधिहरूको स्कार्सिटी भएको थिएन पनि, अहिले पनि छैन पनि, र हाम्रो प्रत्येक वर्ष हामीले त्यो टेन्डर मार्फत नै औषधिहरू सप्लाई गर्ने हुन्छ, अलिकति टेन्डरमा भन्दा अलिकति हामी सस्तो पनि हुन्छ, त्यसले गर्दा औषधिहरू हामीले अहिलेसम्म सप्लाई अब राम्रै नै छन्। कुनै ठाउँबाट पनि यो औषधिहरू भएन, यो औषधिहरू पुगेन भने त्यस्तो किसिमकोहरू आएको छैन अहिलेसम्म। यहाँ हामीले जनतालाई यहाँको अहिलेसम्म हेल्थ प्रब्लम दिने सेवाहरूबाट जनताहरूले सबै सन्तुष्ट नै हुनुहुन्छ, त्यस्तो खालको खासै हामीसँग औषधिहरूको अहिलेसम्म स्कार्सिटी भएको छैन सर।
3: पालिकामा रहेको आधारभूत अस्पतालले चाहिँ के कस्ता सेवाहरू प्रवाह गरिरहेको अवस्था छ?
2: अब हाम्रोमा सर अब नयाँ नयाँ पनि हो, वैशाख त्यसरीदेखि त्यहाँदेखि हाम्रो अब जेनरल सेवाहरू भइ नै गयो सर। हाम्रोसँग एक्सरे सेवाहरू पनि छ, त्यहाँदेखि हाम्रो त्यो युएसपी सेवा पनि छ, त्यहाँदेखि हाम्रो त्यो ब्लडहरूको अब प्रयोगशाला सेवाहरू भए, र यसपालिदेखि हामीले त्यो पोस्टमार्टम पनि हामी सञ्चालन यस भर्खर हाम्रो अब त्यो सञ्चालन भएको छ, हामीले पत्र पत्रिकामा पनि त्यो कुराहरू अब हजुरले पनि अब सुन्नुभयो होला। त्यो छ, अब त्यो एउटा नयाँ थप हो भने आधारभूत अस्पतालबाट पाउने त्यो सेवाहरूमा त्यो सेवाहरू हामीले दिइरहेका छौँ, जुन जुन सेवाहरू पाउनुपर्ने त्यसमा अब किनभने पहिला हाम्रो आधारभूत अस्पताल पहिला अब त्यो जुन अब हेल्थ पोस्ट थियो, हेल्थ पोस्ट नै हामीले अपग्रेड गरेका थियौँ, अनि अपग्रेड गर्दा जुन हेल्थ पोस्टमा पाउने सेवाहरू त्यो सबै सेवाहरू छँदै नै छन्, त्यहाँदेखि प्लस सेवाहरू जुन आधारभूत अस्पतालमा पाउनुपर्ने सेवाहरू डक्टर सहितको सेवाहरू, प्रयोगशाला सेवाहरू, एक्सरे सेवाहरू, अब खोप परिवार नियोजन यिनीहरू त बहिनी भए त्यही हो सर।
3: हजुर, गाउँपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीहरूका लागि विशेष स्वास्थ्य सेवाहरू
2: छ सर। अब दीर्घ स्वास्थ्य के अरे दीर्घ रोगीहरूको लागि हामीले सिफारिस नागरिक विपन्न सिफारिसहरू गरेर चाहिँ 1,00,000 हामीले सिफारिस गरेपछि उहाँहरूले कुनै जस्तै अब जुन 8 रोगहरू क्यान्सरहरू भए, पार्किन्सन्सहरू भयो, त्यो स्पाइनल इन्जुरी यस्तो केसहरूलाई हामीले त्यो सिफारिस दिने गरेका छौँ। सिफारिस गरिसकेपछि 1,00,000 उपचार पाउनुहुन्छ भने 5,000 क्यान्सर रोगीहरू भए, मृगोलाको डायलिसिस गराइरहेका मृगोलाको रोगी, यस्तो रोग, स्पाइनल इन्जुरी, यस्तो रोगहरूले हामीले त्यो महिनाको 5,000 दरले उहाँहरूलाई दिने गरेका छौँ, र हामीले 3-3 महिनामा हामीले त्रैमासिक रूपमा उहाँहरूलाई दिने गरेका छौँ, उहाँहरूले सेवा पाइराख्नु भएको छ।
3: हजुर, महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा चाहिँ अझै त्यहाँ देखिएका प्रमुख समस्याहरू के कस्ता छन् र विशेष गरी समाधानका लागि स्वास्थ्य शाखाको प्राथमिकता के छ, के कामहरू गरेको अवस्था छ?
2: हामीले 82-83 सर त्यो प्रजनन स्वास्थ्य रुङ्गाको हामीले शिविर सञ्चालन स्क्रिनिङ सञ्चालन गरेको थियौँ, र स्क्रिनिङ गर्दा हामीले त्यो पाठेघरको त्यो आङ खस्ने भन्छ हाम्रो युटेरस प्रोलप्स भन्छौँ, प्रोलप्स भयो त्यहाँदेखि हामीले त्यो भिआई यदि अब हुनै लागेको पाठेघरको मुखको क्यान्सरहरू हुनै लागेको छ भने त्यस्तो किसिमको भिआई त्यसको पनि हामीले स्क्रिनिङ गरेका थियौँ, त्यहाँदेखि त्यो फेस्चुला भन्छ त्यो फेसुलाहरू भएको छ कि छैन, त्यो पिसाबहरू दिसाहरू अब चुहिरहने खालको त्यस्तो किसिमको समस्याबाट कोही ग्रसित हुनु भनेर हामीले गुलन्दर गाउँपालिकाकै रिमोट एरियाहरूमा त्यस्तो किसिमको संयुक्त एउटा वृहत स्क्रिनिङ कार्यक्रम गरेका थियौँ, र अझै पनि यसो हामीले हेर्दा अहिलेसम्म भिआई हामीसँग कुनै पनि पोजिटिभ गत वर्ष देखिएन, त्यहाँदेखि फेसुलाको बिरामीहरू पनि देखिएन, तर हाम्रो जो युटेरस प्रोलप्स छ त्यो केसहरू हामीले देखेका थियौँ। अब यसो विचार गर्दा प्रजन स्वास्थ्य अन्तर्गत रुङ्गा अन्तर्गत अलिकति युटेरस प्रोलप्स त पाठेघरको अनि आङ खस्ने समस्या अलिकति हाम्रो गुलन्दरमा अलिकति देखिएको छ।
3: अब सर, यो पछिल्लो समय चाहिँ मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम पनि एउटा महत्वपूर्ण विषय बनेको छ, यो विशेष गरी गोलन्जोर गाउँपालिकाले चाहिँ के कस्ता खालका कार्यक्रमहरू सञ्चालन गरेको छ यो मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसँग सम्बन्धित?
2: हाम्रोमा यस्तो छ, एउटा हामीसँग चाहिँ मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ। हामीले पालिकाले नै गत वर्ष एक वर्ष डेढ वर्ष जति भयो नियुक्ति गरेका छौँ र उहाँले प्रत्येक अब रिमोट एरियाहरूमा रिपोर्टिङ एरिया भनौँ न सबै वार्ड वार्डमा गएर नै त्यो सम्बन्धीको जनचेतनामूलक कार्यक्रमदेखि काउन्सिलिङहरू उहाँले गरि नै रहनुहुन्छ। त्यो नौलो कार्यक्रममा अब प्रत्येक हामीले हेल्थ फर्स्टमा जुन काउन्सिलिङ किसिमको यदि त्यस्तो किसिमको अब मेन्टल हेल्थ मेन्टलको समस्याहरू अब त्यस्तो किसिमको बिरामीहरू आउँदा हामीलेसँग त्यो प्रेस्क्राइबरहरू जो जो हुनुहुन्छ हाम्रो स्वास्थ्य कर्मी साथीहरू उहाँहरूले त्यो प्रेस्क्राइबरहरूले उहाँहरूको उपचार पनि गर्नुहुन्छ। जुन ठाउँमा प्रेस्क्राइबर हुनुहुन्न उहाँले त्यस्तो किसिमको बिरामीहरू यसो देखा परेको अवस्थामा उहाँले रेफर गर्नुहुन्छ। जुन ठाउँमा त्यो मानसिक समस्याको ट्रिटमेन्ट हुन्छ उपचार हुन्छ त्यो ठाउँमा रेफर गर्नुहुन्छ। र अरू अरू अवेरनेस कार्यक्रम हामीले अब एफसिएचबीको गोष्ठीहरूमा मदर मिटिङ ग्रुप्स किसिमको अब मेन्टल हेल्थ मेन्टलको समस्याहरू अब त्यस्तो किसिमको बिरामीहरू आउँदा हामीलेसँग त्यो प्रेस्क्राइबरहरू जो जो हुनुहुन्छ हाम्रो स्वास्थ्य कर्मी साथीहरू उहाँहरूले त्यो

0: हाम्रो संघीय सशस्त्र कार्यक्रम भनेर पनि आउँछ, त्यहाँ हामीले एउटा त्यो अवेरनेस प्रोग्राम पनि प्रत्येक वर्ष गरिरहेको हुन्छौँ। र हाम्रो जुन सामाजिक त्यो मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ, उहाँले विद्यालयमा त्यहाँदेखि त्यो स्वयंसेविकाहरू त्यहाँदेखि अब हेल्प पोस्टलाई पनि केन्द्रित गरेर त्यस्तो कार्यक्रमहरू मानसिक स्वास्थ्य सम्बन्धीको कार्यक्रमहरू सञ्चालन गर्दै हुनुहुन्छ गर्नुहुन्छ।
1: हजुर, अब स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरि स्वास्थ्य शाखाले बजेट, जनशक्ति, भौगोलिक कठिनाई वा नागरिकको स्वास्थ्यसँग सम्बन्धित व्यवहार मध्ये सबैभन्दा ठूलो चुनौती के भोगिरहेको छ?
0: अब यसो सर, अब चुनौती त भौगोलिक विघटता अवस्था चाहिँ हाम्रो सिन्धुली अब त्यस्तै अब नै भौगोलिक विघटता नै भएको छ, र पनि अझैसम्म त्यस्तो किसिमले हामीले जस्तै खोप कार्यक्रममा गाउँघर किन्ने कार्यक्रमहरूमा गर्दा पनि उहाँहरूलाई जुन पाउनुपर्ने इन्सेन्टिभहरू दिने रहेको हुन्छ, र पालिकाले पनि हामीलाई चाहिएको अलिकति बजेटहरू उपलब्ध गराइरहनु भएको छ, जसले गर्दा नै हामी अलिकति त्यो उत्कृष्ट हुन सफल भयो। यसमा विभिन्न सङ्घ संस्थाहरू, पालिका, जनप्रतिनिधिहरू सबैले नै सहयोग गरिराख्नु भएको छ। त्यस्तो खासै हामीले अस्तिको अब जस्तै अब अस्तिको समस्याहरू, अरू समस्याहरू, त्यस्तो खासै समस्याहरू हामीले हुन्न, अहिलेसम्म चाहेको बेलामा गरेको बेलामा, र हामीले कुनै कुनै कार्यक्रमहरू यो कार्यक्रम गरौँ न त भन्दाखेरि पनि हाम्रो पालिकाबाट त्यस्तो किसिमको सहयोगहरू भइरहेको छ, त्यस्तो छैन सर हामीले।
1: हुन्छ सर, अब अन्त्यमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ र नागरिकले स्वास्थ्य सेवामा के नयाँ कुरा अपेक्षा गर्न सक्छन्?
0: अब यस्तो छ सर, अब हुन त सबभन्दा भनेको हामीले अब सेवा दिनुपर्दा हामीले तीन किसिमको सेवा भनौँ, प्रमोटिभ, प्रिभेन्टिभ, क्युरेटिभहरू हुन्छ, र हामीले थाहा छ अब हाम्रो अस्पतालबाट पाउने सेवाहरू क्युरेटिभ अन्तर्गत पर्छ भने हामीले अरू अरू हेल्थ पोस्टहरू, सामुदायिक स्वास्थ्य इकाइहरू, यस्तोबाट हामीले त्यो प्रिभेन्टिभ र प्रमोटिभ सर्भिसहरू दिइ नै रहेको हुन्छौँ। र यसमा सबैको हाम्रो गुलन्दर गाउँपालिकाका तपाईँ जनप्रतिनिधिहरूदेखि लिएर यहाँका जनता समाजहरू, समुदायहरूदेखि लिएर विभिन्न सङ्घ संस्थाहरूले पनि केही न केही रूपमा त्यो सहयोग र सपोर्टहरू गरिराख्नु भएको छ, जसले गर्दा गत वर्ष हामी आफैले मात्र गर्न सक्दैन थियौँ, सबैको सहयोग रहेन नै अब यस्तो किसिमको अब भएको हो। र यसपालि पनि हामीले 83-84 पनि गत वर्षभन्दा, किनभने कुनै कार्यक्रम गर्नुभन्दा पनि कुनै त्यो ठुलो कुरा नमानिकन अब गर्व नगरिकन हामीले त्यसलाई अलिकति निरन्तरता दिन आवश्यक हुन्छ, त्यसले गर्दा हामीले जुन उपलब्धि हासिल गरेका थियौँ त्यो उपलब्धिलाई सुनिश्चितता र निरन्तरता दिनको लागि यो गत अब यो वर्ष पनि हामीले 83-84 पनि हामीले गत वर्षभन्दा अझै जुन जुन हाम्रो सूचकहरू अलिक कम भएको सूचकहरूलाई हामीले त्यो एड्रेस गरिसकेका छौँ, र त्यस्तो किसिमको सूचकहरूलाई हामी बढाउनको लागि हाम्रो स्वयंसेविकाहरू, हाम्रो आमा समूहहरू, हाम्रो त्यो स्वास्थ्यकर्मी साथीहरू, हाम्रो नर्सिङ स्टाफदेखि हामी पालिकाकै र एनजिओ आइएनजिओहरू जतिजना हुनुहुन्छ जति सबैसँग हामीले सहकार्य गरेर गत वर्षभन्दा हामीले जति हामीले प्लानिङ गरेका छौँ, जति हाम्रो त्यो यसपालिको चाहिँ हाम्रो जो एउटा हामीले तयार गरेका छौँ, तय गरेका छौँ, त्यो टार्गेट हामी पुर्याउन एकदम प्रयत्न र कोसिस गर्नेछौँ भन्ने हामीले लागेको छ
1: सर। हुन्छ ल, हजुर व्यस्त भएर पनि समय दिनुभयो रेडियो कार्यक्रमलाई, हजुरलाई धेरै धन्यवाद। र अन्तिम जाँदा जाँदै रेडियो सुनेर बसिरहनु भएका श्रोता लगायत गोलन्जोर गाउँपालिका वासीहरूलाई हजुर के भन्न चाहनुहुन्छ?
0: हामी सबैलाई के भन्न चाहन्छु भने, एउटा हामी सबभन्दा ठुलो हुन त हाम्रो स्वास्थ्य हो, स्वास्थ्य रह्यो भने सबै हामी हाम्रो जीवन नै, म जहिले पनि एउटा जुनसुकै कार्यक्रममा जाँदा पनि यो जीवन के रह्यो भन्ने कुराहरू भन्ने पनि गरेको हुन्छु, एउटा कोटेसनका मार्फत त्यो अलिकति म हजुरलाई पनि भन्न चाहन्छु। फुल भनौँ त यो जिन्दगी फुलबारी नै होइन, वन भनौँ त यो जिन्दगी हरियाली नै होइन, खै के भनौँ यो जिन्दगीलाई, यसको कुनै खास परिभाषा नै छैन। यदि हाम्रो जीवन नै हामी सार्थक बनाउन सकेनौँ भने हाम्रो सबभन्दा ठुलो स्वास्थ्य रहेछ। त्यसले गर्दा हामी यहाँका सम्पूर्ण हाम्रो बुलन्दरवासीहरूले के भन्न चाहन्छु भने, कम्तीमा आफू पनि कम्तीमा हेल्दी हौ, र हेल्दी हुनको लागि आफूले चाहिने जुन सेवाहरू, सुविधाहरू, यो सेवाहरू यहाँहरूको प्रत्येक वार्डमा हाम्रो स्वास्थ्य केन्द्रहरू छ, सामुदायिक स्वास्थ्य केन्द्र हुन्छ, अस्पताल छ, यहाँहरूले सक्दो आफूलाई चाहेको बेला बखतमा गएर त्यो सेवा लिनु हुन अनुरोध गर्दछ।
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला?

0: सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो बोलोजोर फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट सुनिनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
2: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंसिर 9 गतेसम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे पर थाइल्यान्ड हलिडे।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
3: वर्ज पेंसे।
5: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
5: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरान विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राती केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राती हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राती देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
5: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरू जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
5: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ तप्रप्रसाद शाह, तेजमान कन्दङ्गुवा टङ्क आङबुहाङ नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्दर्बनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
0: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: तपाईँ बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ, त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। तिलसुरीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन। अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
12: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेम मायाको अनुभव।
13: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
12: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
14: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
14: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
14: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
14: होइन, अब मुख्य कुरा के बुझ्दिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैंडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, सेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ। हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
0: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरौदीमा त्रिशुली नदीको कटानका कारण भासिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
4: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
3: ओहो तिमी त घरको खाने भएछौ नि
5: के को सरसल्लाह हो दुईजनाको
4: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
5: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
3: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
5: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
6: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ
7: हजुरको रेडियो 102.1 मेगा
8: रंगबहार रंगबहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: बर्जर पेंट
10: आँखामा चोट लाग्यो अब के गर्ने
11: चोट लागेमा आँखा मिच्नु हुँदैन आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस् बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस् आँखामा चोट लागे दृष्टि धमिलो भएमा रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्
10: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने
11: भान्साका तथा कारखानाका धारिला वस्तु निर्माण औजारहरू खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस् पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस् जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्
10: अनि साना बालबालिकाहरूलाई
11: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस् पेन्सिल कम्पास अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्
10: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ आँखालाई माया गरौँ दृष्टिको रक्षा गरौँ लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
12: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप
13: महाचार महापहार
14: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
15: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलर सम्पर्क गर्नुहोस्
16: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड होलिडे
17: स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
18: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
17: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
18: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा कमी छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हतदान बस्यो त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेको छैन।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडाले आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जिन्दगी चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमा सिद्धान्त ल्याउनु पर्दैन देश्नु, किसान पूर्व नलागोस् भने देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदा किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
8: कार्यक्रम कृषि सवाल।
9: के फलेछ स्याउ स्याउ भने हजारको नोट यतिमा हिँड्छ, 1000 भन्दा बेसीको मूल्य छ एउटा हाँगा हो कि, अनि होल गर्दा कति होला? मुस्ताङ गड गिफ्टेड ठाउँ हो यो, हावा पानी हरेक कुरा मिलेको, त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, त्यो क्वालिटी एप्पल हुन्छ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन, मुस्ताङमा त्यति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसैले के लाने त, मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ। अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कसैले लाने।
10: भनिन्छ जोसँग सकारात्मक दृढ मनस्थिति हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले पनि रोक्न सक्दैन, अनि जोसँग खराब मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन। यही भनाइलाई नै यथार्थ बनाएर आफ्नो जीवनकालको सबै समय स्याउमा खर्चदै आएका
11: घरबजङ गाउँपालिका वडा नम्बर 5 ढुम्बा मुस्ताङका
10: कर्म गुरुङको स्याउको कथा अलि बेग्लै छ। प्राय जसोका सफलताका कथाहरू बन्दै बन्दैनन्, कतिका सफलताका कथाहरू बन्छन्, सुनाइन्छन् र सुनिन्छन् पनि। कर्म गुरुङले गर्दै गरेको स्याउको कथा आजको श्रृंखलामा जोड्ने प्रयास गरिएको छ। स्थानीय वासीका अनुसार शुरूमा प्रत्येक घरमा स्याउका 3-3 वटा मात्र बेर्न बाँधिएको थियो। त्यस यता बढ्दै गरेको स्याउको व्यवसायिक खेतीको विस्तारले गति लिएपछि विक्रमसम्म 2036 साल यता यहाँका बासिन्दाले स्याउको स्थानीय रक्सी समेत बनाउन थालेका थिए। स्याउलाई व्यावसायिक र व्यवस्थित रूपमा थाल्ने मध्येको पहिलो व्यक्तिको नै परिचय बनाउन सफल भएका छन् कर्म गुरुङ। मुस्ताङको सदरमुकाम जुमसुम भन्दा ठिक्क पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा रहेको स्याउ खेती भए पनि अन्यत्र 7 स्तरमा समेत उनको स्याउको बगैंचा छ। प्राङ्गारिक मल तथा जैविक पदार्थहरू मात्रै प्रयोग गरेर स्याउ उत्पादन गरेका छन् कर्मले। यो समयमा काटिएको घाँस सुकाएर भण्डारण गर्न लागिएको छ। वर्षमा 3 पटकसम्म काटिने यो घाँस हिउँदको सुक्खा समयलाई राख्ने गरिएको छ। अझै भनौं यो घाँसको सही सदुपयोग गरिएको छ। काटेर सुकाएर पोको पारेर राख्ने यो स्थानीय विधि पनि गजबको छ। यही घाँस जनावरको लागि हुने अनि जनावरबाट मल समेत प्राप्त गर्न सकिने भएकाले प्राङ्गारिक मल स्याउ बगानमा प्रयोग गर्न पाइएको छ।
9: तै हाम्रो मुस्ताङ यो घाँस एकदम राम्रो खालको, अनि त्यो काट्दै गयो त्यसको पनि अब बेच्दाखेरि पैसा पाउने। यो चाहिँ विन्टरमा अब मेरो घोरा छ, बाख्रा च्याङ्रा 400 वटा जो छ, हिउँ परिदियो भने त्यसलाई बाहिर चरनमा लानु सक्दैन। त्यो मोमेन्टमा यो हाम्रो सुक्खा यो हामीले यो बानेको घाँस चाहिँ खोला दिँदाखेरि जनावर पनि सेफ्टी भयो होइन। त्यही गर्दा सालमा झनै 3 खेप जस्तो हामीले यो घाँसलाई चाहिँ काट्ने अनि सुकाउने अनि पोका पार्ने त्यो प्रोग्राम हुन्छ। त विन्टर महिनामा चाहिँ हाम्रो यो घाँस चाहिँ एकदम प्रयोग हुन्छ। विन्टरमा यहाँ जर्सी गाईहरू छ, कोही दुधको लागि, कोही याक छ, अब च्याङ्रा छ, त्यसको लागि चाहिँ फेरि यसले कसैले बेच्नु पनि मिल्यो, आफ्नो जनावरलाई खेलाउनु पनि मिल्यो, प्लस हाम्रो यो बगैँचा पनि सफा भयो क्या। यो एभ्री इयर रुटिन हो, तर सालमा झन्नै 3 खेपसम्म चाहिँ हामी यो घाँसलाई काट्ने गर्छौँ। तर हामी लक्की हो, अब यो तलतिर भने घाँस कामै लाग्दैन होइन, त्यो काटेर फाल्नुपर्ने, जलाउनु पर्ने हुन्छ, मलमा हाल्नु पर्ने। हाम्रो चाहिँ यो घाँस चाहिँ जनावरलाई जान्छ, जनावरको तटी भन दिशाहरू फेरि मल हुन्छ, त्यसलाई डिकम्पोज गरेर त्यो चाहिँ फेरि स्याउलाई हाल्छ, फेरि घाँस चाहिँ जनावरलाई खेलाउँछ। यसरी चाहिँ हाम्रो एउटा रुटिन के त्यसरी त्यो भइरहेछ।
10: कर्मको कर्म अलि फरक र व्यवस्थित पनि छ। स्याउ फल्ने सिजनमा त मुस्ताङको कोसेलीको रूपमा ताजै स्याउ ल्याइन्छ, तर अन्य समयको लागि भने स्याउबाट बनेका अन्य बायो प्रोडक्ट अर्थात स्याउ सुकुटी र स्याउका ब्रान्डी र वाइन समेत हामीले उनको स्याउ फार्म अवलोकन गर्दै गर्दा स्याउको सुकुटी बनाउन स्याउ काटिँदै गरेको दृश्यलाई अवलोकन गरिरहेका थियौं। पहिला पहिला स्याउको सुकुटी घाममा सुकाएर मात्रै बनाउने गरिन्थ्यो, तर आज स्याउका चाना सुकाउन इलेक्ट्रिक ड्रायरको प्रयोग गर्ने गरिएको छ अनि इलेक्ट्रिक ड्रायरबाट सुकाएर प्याकिङ गरेर राख्ने गरिएको छ। ग्रेडिङ गरेर स्याउ बजार पठाउँदा केही कमसल र केही दाग लागेका वा झरेका फलहरूको समेत सही सदुपयोग गरेर यसरी स्याउको सुकुटी बनाउने गरिन्छ।
9: यो चाहिँ हाम्रो स्याउ सुकुटी है। यो सुकुटी चाहिँ किन बनाइन्छ भनेको एउटा अब हाम्रो स्याउ फलाइन्छ रुखमा होइन सबै राम्रो मात्रै हुन्छ भनेर छैन नि, कोही बाङ्गो हुन्छ, कुनै अब कोही भुइँमा झरेर जान्छ होइन, तिनीहरूले वेस्ट नहोस् भनेर पहिला जमानामा यो सुकुटी चाहिँ बनाउने गर्थ्यो। त्यो निङ्लामा उनेर घाममा सुकाउने गर्थ्यो, कहिले त्यो पुरा स्लाइस गरिसकेर पनि अब मौसम घाम नलाई दिने त्यसो हुँदाखेरि फेरि मेहनत पुरा खेर जाने त्यस्तो खालको समस्या थियो। तर यसको डिमान्ड एकदम राम्रो छ। यसपालिदेखि मैले डिहाइड्रेट यो इलेक्ट्रिकबाट हो नि इन्डोर अब त्यो गर्दै यो समय इलेक्ट्रिकबाट सुकाउँदाखेरि त त्यसको समस्या भएन नि। यो गर्दाखेरि के हुँदो रहेछ मैले मेहनत चाहने चाहिँ अब पहिला त हाम्रो त्यो स्याउहरू मेहनतले फलाएको चिज खेर भन्दा हाम्रो चित्त दुख्छ नि, त्यहाँ के गर्छ अहिले बाङ्गो टाङ्गो सानो पनि कुना कुनामा लुकाउने त्यो गर्दा सबै मुस्ताङको केसाहरूलाई के भन्छ पैसा लिइसके पनि राम्रो प्रडक्ट दिनुहोस् ग्राहकलाई भोलि त्यो रेल पेल बाङ्गो सेपलेसलाई छुटाएर त्यो सुकुरी बनाऊ त वेस्ट पनि गर्नु राम्रो कुरा होइन। त्यसै अब यो डिआइटी भन्ने वान एक खेपमा झन्ने 10 किलो निस्किन्छ कि 100 किलो हाल्यो भने 10 केजी निस्किन्छ।
10: कर्मले विषादीरहित छेउ उत्पादन गरिरहेका छन्। विषादीरहित छेउमा केही दाग लागेको पनि हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भन्नेका उपभोक्तामा भएको खण्डमा नेपाली छेउप्रति अझै विश्वास बढ्न सक्नेछ। स्याउ सुकुटीको कतै यात्रा या भ्रमणमा समेत साथमा राखेर स्न्याक्सको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
9: मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसैले के लान्छ? मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ, अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कोसेली लाने, त्यो पनि यो पनि अब वेस्ट भएन। अनि मार्केटमा जुन फल जाँदैछ त्यो पनि क्वालिटी एप्पल मात्रै गयो कि, त्यो गरेर मार्केटमा कटाउनु पनि सजिलो भयो अनि हाम्रो वेस्ट बेङ्गलमा हाम्रो कृषकको यो मेहनत पनि खेर गएन अनि भोलि यहाँ मुस्ताङमा होइन त्यो कोसेली रूपमा हामीले मजाले बेच्नु पाए, यसको डिमान्ड एकदम राम्रो छ।
10: कर्मले मुस्ताङमा सबैभन्दा पहिला उच्च घनत्वको स्याउ व्यावसायिक रूपमै उत्पादन गरिरहेका छन्। कर्मका बाउ बाजेले स्याउ लगाएर तत्कालीन समयमा राम्रै उत्पादन गरेका थिए, तर यातायात र ढुवानीका कारणले स्याउले बजार राम्रो पाउन सकेको थिएन। विस्तारै सड़क सञ्जाल विस्तारले गर्दा यो समस्या हटेर गएको छ। आज फलेको जति स्याउ बजारमा ल्याउन सकिन्छ, आफ्नो जन्मभूमिलाई र आफ्ना बाबुबाजेले गरेको यो कर्मलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिरहेका छन् कर्म गुरूङ। अब विस्तारै यो कामलाई उनका छोराछोरीले समेत अवलम्बन गर्न थालेका छन्। विभिन्न प्रविधि र आईटीको समयमा विश्व स्तरमा भएका प्रविधि र पद्धतिहरूलाई समेत अवलोकन गर्न थालिएको छ।
9: मैले बाउको काम त मैले सम्हाले, म पछि मेरो छोराले गर्छ गर्दैन भनेको म एकदम टेन्सन थिएँ कि। एकै मेरो छोराहरू छोराछोरी एउटा छोराछोरी छ उनीहरूले हस्टेल दार्जिलिङ पढ्यो, एक दिन छुट्टी मिलाएर त्यति बाटो पनि फ्लाइट बाई फ्लाइट यहाँ आइपुगेको थियो, त्यो माथि पोखरी छ पानी पोखरी त्यो बसेँ, आफा मलाई यहाँ किन ल्याएर आएको भन्ने स्याउको बारी देखाउन ल्याएको, किन यो बारी हामी के मतलब भन्ने, यो बारी चाहिँ हाम्रो हो तर छोराछोरी धेरै झुट नबोल्ने होइन, तपाईँले मलाई झुट बोल्दैछ होइन हो हाम्रै हो। त्यहाँदेखि उहाँले क्वेसन गरेँ छोरा तपाईँले कहिले यो रुख रोपिस, यो पर्खालाई कहिले लगाइस, यो हुनै सक्दैन नि, अब म तँलाई भन्छु तिम्रो बाजेले गर्यो त्यो बेला ढाडमा ढुङ्गा बोकेर कोदालो खनेर आज जस्तो डोजर थिएन के थिएन एकदम मिहिनेत गरेर ठुलो सपना लिएर गरेको, त्यस कारण मैले लिएको हुँ। तिमीलाई कस्तो लाग्यो भने मलाई त के लाग्थ्यो छोराले सहरमा बसेर नानी आप्पाले के खोज्नु हिमालमा यसो गरेँ मलाई के दुःख दिनु लाग्यो यसो चाहिँ नानी भन्ला भनेको त नानीहरूले झन् उसले एकदम इम्प्रेस भएर उसले के भन्यो यो त एकदम इन्ट्रेस्टिङ छ हाम्रो बाजेले यसो यति ठुलो डिप सोच गरेर रहेछ होइन, त्यस कारण अरू जेसुकै बेच्नुहोस् त्यहाँदेखि म एउटा भन्छु यो चिज त कतै बेच्दै नबेच्नु भने मैले भने त्यहाँबाट मैले झन् एकदम हौसला लाग्यो कि मैले जे गरेँ ठिक गरेँ रहेछ मेरो नानीले पनि गर्ने रहेछ भन्ने कुरा भयो।
10: मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरूङले आफ्नो बाहुबाजीको पेसालाई थप विस्तार गरी आधुनिक तरिकाले वृहत उत्पादन लिने गरी अहिले हाइब्रिड स्याउ खेती समेत गर्दै आएका छन्। कर्मले ठूलो लगानी स्याउमा गर्दै गर्दा धेरैले पत्याएनन्, तर आज कर्मको कर्मलाई साँच्चै नै मूल्यांकन गर्ने बेला भएको छ। बाबुबाजेले गरेको पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाइरहेका छन् कर्मले।
9: यो स्याउ चाहिँ हामीले सुरु गरेको मैले अनुमानमा 8-9 वर्ष, म झन्डै 59 वर्ष हुँदैछ, 50 वर्ष भइसक्यो। तर त्यतिखेर पनि बाउले पनि एउटा देखिरहेछ, फ्युचर त्यो हुन्छ भने एउटा सपना जस्तो देखेर यस्तो हिमालको सामान गरिरहेछ। त्यसपछि अब मैले लिएको 20-25 वर्ष भयो होइन, त मैले पनि बाटो नआउँदा फेरि बाउको जस्तै मैले त्यो गरेँ खेत कि बाउले नै के भएर त गरेँ होला, म बाउले विश्वास गरेँ। त्यस कारण अब जो हो देखाएको छ मैले लिएँ, त्यसो गर्दै बाटो बन्दै गयो, राम्रो हुन्छ, सालेपछि यसको मूल्य पनि पाउँदै गयो होइन। आज त्यो गर्दाखेरि एकदम राम्रो भयो, अन्य साथीभाइहरू यहाँ रमाउने, फोटो खिच्ने, यसो गर्थ्यो कि कति स्याउ फलेछ भन्छ। तर मैले साथीभाइले राम्रो हेर्नु के फलेछ भन्छ, स्याउ फलेछ, स्याउ हेर्ने यसो पैसा हो भन्छु मैले।
10: निलगिरी हिमालको काखमा यसरी स्याउ खेती गरेका कर्मलाई स्याउले नै जीवन जिउने कला सिकाएको स्वीकार्छन्। अहिले छोराछोरीले सँगै साथ दिएर हौसला दिएको कारण पनि झन उत्साहित रहेका छन् कर्म गुरूङ। नेपालमा 11 अर्ब भन्दा बढ़ीको स्याउ आयात र खपत भइरहेको अवस्थामा सम्भावना भएका ठाउँहरूमा स्याउ खेती गर्नको लागि उनको आग्रह रहेको छ। हाल मुस्ताङ चिम्लेका ब्रान्डमा उत्पादित स्याउ नेपाली बजारमा पठाइरहेका छन् उनले। यातायातको हाल सुविधा भए पनि अप्ठ्यारो बाटो भएको कारण स्याउहरू बिग्रन सक्ने भएकाले विदेशमा निर्यात गर्न नसकिएको, तर बढ़ी उत्पादन भएको खण्डमा विदेशमा समेत पठाउन सकिने राम्रो सम्भावना छ स्याउको।
9: त्यसरी आज मस्ताङको चिम्लेको स्याउ कम्पनीको नाम माथि माथि लिएर भोलि एउटा इन्टरनेसनल मार्केटमा पुर्याउने पनि विचार हो। भोलि ग्रेडिङ गरेर अब बाटो मेन समस्या भने अब एकदम ठुलो प्रब्लम बाटोको छ। अब तपाईँ देख्नुभयो बाटोमा कसरी आउनुभयो होइन, स्याउ पहिरो छ, बाटो बनाउने ए अब डेभलपमेन्ट मुभमेन्टमा यस्तै हुन्छ। तर अलिक ढिला सुस्त भएर यो बाटो चाहिँ छिटो बन्द छिटो राम्रो पिजो फिलिली भयो भने कसो हुन्छ, यो गाडीमा प्याकेजिङहरूमा फर्म राख्न सक्छ, कार्टुन अलिक अहिले त भोल्युममा बेसी भयो बाटो, त्यो भाले ट्रक आउँछ, अब त्यो स्याउ पनि गरम गुरु हाल्नु पर्ने बाटो हुन्छ, फर्मसँग भोल्युम खान्छ स्याउ, त्यो गाडीमा धेरै अट्दैन, अनि त्यसले गर्दा ध्वनि महँगो हुने भयो। त्यसले गर्दा फेरि के हुन्छ, बाटो डाङ्ग्रा हुँदा स्याउहरू सब चप हुने भयो, दाग हुने भयो, त्यसले विदेश एक्सपोर्ट गर्नु पनि त्यो कालो हुन्थ्यो, त्यो रिजेक्ट हुन्छ, त्यो एक्सपोर्ट गर्दा कामै छैन, समर्पै छैन। जब पहिलासम्म यो पिजोड हुँदैन हाम्रो एक्सपोर्ट गर्ने सोध्नु बेकारको, त्यसले भन्छ किन एक्सपोर्ट गर्नु, त्यो समस्या मलाई थाहा छ नि त। त्यो बाटो भए त म प्याकिङ सबै त्यो एबी छुट्टा एकदम विथाउट ड्यामेज हामी मिडल इस्ट कहाँ कहाँ छ हामी पुऱ्याउँछौँ।
10: 50 वर्षदेखि नै स्याउलाई नजिकबाट हेर्दै आएका कर्मले हाल यो फलेको स्याउको दानालाई पैसा फलेको भन्छन्। कर्मका बाबुबाजेले शुरू गरेको बगानलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्मले निरन्तर कर्म गरिरहेका छन्।
9: गोल्डन स्याउ, गोल्डन पनि धेरै प्रजात छ कि, गोल्डन मध्ये यो गोल्डन डिलिसियस भन्छ, यो रातो रातो लिपस्टिक लगाएको त्यो छ हेर्नुहोस्, यसमा अनुमानित 5 किलोभन्दा बेसी चाहिँ काउन्टिङ गर्नु 5 किलोभन्दा बेसी। अब मार्केट रेट अब आजको मिनिमम गर्दा 200 गऱ्यो भने 1000 रुपियाँ पर्न आउँछ, यो एउटा हाँगामा तपाईँ अनुमान गर्नुहोस्। त्यस कारण मैले साथीहरूले भन्ने गर्छ नि, यो के फलेछ स्याउ, स्याउ भने यो 1000 नोट यतिमा हिँड्छ, 1000 बेसीको मूल्य छ एउटा हाँगा हो कि, अनि होल्ड गर्दाखेरि होला।
10: स्याउ खेतीको लागि खेती मात्रै नभएर व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने आवश्यकता अहिले रहेको छ। हिमाली जिल्लाहरूमा हुने बगरमा स्याउ उत्पादनका लागि राज्यले सोच्नुपर्ने बेला भएको छ। नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुको साथै सिंचाईको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्नेतर्फ लागेको खण्डमा राज्यको पनि आमदानी बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ। गोल्डन डेलिसियस जातको स्याउ खाँदै गरेका गुरूङले मुस्ताङ जिल्लामा स्याउमा धेरै राम्रो सम्भावना भएको र धेरै गर्न बाँकी रहेको कुरा बताउने गरेका छन्।
9: भविष्य चाहिँ एकदम ब्राइट छ, सिस्टमले मेन्टेनले अलिकति सिकेर ट्रेनिङ लिएर गर्नुहोस्, यसको एकदम ब्राइट छ, अन्धाधुनमा गरे पनि दोबाट ढुङ्नु सकिन्छ होइन। तर मुस्ताङ गड किप्टेड ठाउँ हो, यो हावा पानी हरेक कुरा मिलेको, त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, यो क्वालिटी एप्पल आउँछ।
10: यहाँका मानिसहरू घोडामाथि नै निर्भर रहने गरेका छन्। रोबर्ट पावलको पानी रंगको चित्र पुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफी दिया पेग्रुमले टकिङ टू द इयर द हर्सेस अफ लास्ट फर्बिडन किङडम भन्ने फिल्म बनाइन्। उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव अर्थात मुस्ताङमा चर्चित रोचक घोडा दौड़ र यसको संस्कृतिलाई उतार्ने प्रयास गरिएको थियो। यही फिल्मबाट प्रभावित भएर गुरूङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए। गुरुङको तबेलामा अहिले 10 घोडा छन्। यहाँ रहेका एउटा घोडाको न्यूनतम मूल्य 15 लाख भन्दा बढ़िरहेको छ। चुम्सोङको पारिपट्टि ढुम्बा खोलाको किनारदेखि माथि निलगिरी हिमालसम्म फैलिएको देखिने गुरुङको स्याउबारी छ। आगामी दिनमा उक्त स्याउबारीभित्र क्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ। उत्तरी छिमेकी चीनसँग सीमाना जोड़िएको नेपालको सबैभन्दा कम जनसंख्या हुने मध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाई सरेकै कारण यो संख्या घट्दो क्रममै छ। तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको संख्या भने लाखौंको संख्यामा बढ़ने गरेको छ। यही माहौललाई सदुपयोग गरेर गुरुङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए।
12: मसँग 10 घोडा छ, कारण मान्छेले एक जमानामा यो सबै मान्छे डिपेन्ड अन घोडामा थियो कि। घोडाको कति महत्वपूर्ण छ हामी मान्छे बुझेनौँ। एकजना युरोपियन लेडी हर्स मुभी बनाउँदा भन्दा मलाई भेटे थियो, उसले भन्थ्यो घोडाको महत्व बुझ्दैन, तिमीले बुझिरहेछौ भने यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु। धेरै कयौँ जुग अगाडि के थियो योसँग, न प्लेन थियो, न गाडी थियो, मिसिङ मिसिन थियो, घोडै थियो मेन साधन भने घोडा थियो। ट्रक भन्ने बारी भन्ने घोडै हो, एक ठाउँमा अर्को ठाउँमा मर्सिडिज भन्ने प्राइभेट गाडी भने घोडा चढ्ने हो, घोडा त्यो भने वार त्यसमै गर्थ्यो, त्यो घोडा पनि एकदम महत्त्वपूर्ण थियो। त मान्छे उता बिर्सिएर जान्छ कि, अब गाडी आयो बाइक आयो घोडा मात्रै जाने। तर मलाई त एकदम म त एट्याच छ घोडा भन्ने एकदम मन पर्ने। मैले आज 10 बुझ्दैन तिमीले बुझिरहेछौ भने यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु। धेरै कयौँ जुग अगाडि के थियो योसँग, न प्लेन थियो, न गाडी थियो, मिसिन मिसिन थियो।

0: गाडी आउँछ, कतिले भन्ने गर्छ के भयो तिमी गाडी बाइक नगर त सास भएको जनावर पालेर के गरेको, घाँस दिनु पर्यो, दाना दिनु पर्यो, यस्तो झन्झट के गर्यो भने त्यतिकै अब जोकर जस्तो मान्छेलाई तिम्रो हेर्ने नजर पनि फरक हो। मैले यो घोडा चढ्दाखेरि मलाई एकदम प्राउड फिल छ, मर्सिडिज गाडी चढ्नु भन्दा यो घोडा चढ्नुको मजा अर्को छ। यहाँको कल्चरलाई मैले प्रिजर्भ गरेको छु। यर्तुङ फेस्टिभल थियो, अलमोस्ट खतम भइसकेको थियो, मैले एउटा घोडा तिर्खेर अब चार पाँच साल तिरेको घोडा गरेँ, त्यहाँ मैले कुतारेला गङ्गा भन्छ खैरो घोडा एकदम फेमस छ सबले चिन्छ, त्यो घोडा गर्दा यातोङले पनि भव्य सबै झन् राम्रो बनायो। त्यो कल्चर भन्ने घोडा घोडा जात्रा पनि नेपालमा जाँदैछ भने मुस्ताङ हो जानै पुनको दिनमा हुन्छ, एकदम हाम्रो हर्स फेस्टिभल हो। मुस्ताङ भन्ने कुरा एउटा कल्चरको एकदम धनी हो।
1: बाबा आम्ची पेम्बर गुरुङ र आमा डोलमा गुरुङका बाह्र सन्तान मध्येका कान्छो सन्तानको रूपमा जन्मिएका कर्म अहिले 60 वर्ष पुग्दैछन्। 10 वटा घोडा मध्ये पनि उनलाई एउटा विशेष लाग्ने घोडा छ। उनलाई यो घोडाको शालिक बनाउन समेत इच्छा रहेको छ र उनी पूरा गर्न चाहन्छन्।
0: किनभने यार तुम होल डे कुदाउँदाखेरि नथाक्ने एकदम पावरफुल घोडा हो यो घोडा चाहिँ, मेरो मुटु हो कि, यो मऱ्यो भने मलाई ठुलो मिस हुन्छु है। मेरो एउटा सपना छ भयो भने अब भोलि पर्सि मेरो एउटा यहाँ सानो म्युजियम बनाउने, त्यसमा चाहिँ यो घोडा मेरो गाङभाव एउटा शालिक बनाउने मेरो इच्छा छ। यो उमेर चाहिँ निकै पुगिसक्यो, झन्डै 22-23 वर्ष पुगिसक्यो।
1: पर्यटकले स्याउबारीमा विचरण गर्दा पूरै वातावरण नै स्याउमय हुने गरेको गुरुङ बताउँछन्। लह लह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छल्न स्याउको काँडछाड गर्दा निस्किएका हाँगा बिगा र अलि पुराना रूखका दाउराको आगो बालेर गुरुङले स्वागत गर्ने गरेका छन्। साथमा अल्कोहलसँग रम्न चाहनेहरूको लागि समेत स्थानीय स्तरमै स्याउबाट बनाइएका वाइन समेत पसिने गरेका छन्। गुरुङ भन्छन्, आफ्नो संस्कृति बुझ्नुपर्छ, मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित हुन् भन्ने हो।
0: जुन हामीले आगो फुकिरहेछ यो दाउरा चाहिँ हाम्रो स्याउको किन फुक्यो भने जुन स्याउहरू बुढो हुन्छ एक दुईवटा मर्छ नि त्यसलाई चाहिँ काटेर के कुरा पनि हामी खेर नछोड्ने स्याउको रुखले पनि हिउँदो महिनामा जाडोमा अहिले जाडो भयो आगो फुकेर यसले युजमा ल्याउने। अब विदेशमा भन्दा मैले सुनेको एप्पल ट्रिजले कुक गरेको खाना भात जुन छ जे पनि त्यो चाहिँ एकदम महँगो गर्छ, त्यसको फ्लेभर आउँछ। त्यही भएर फ्युचर मेरो प्लान हो दाउराबाटै कुक गरेर यो फर्ममा आयो भने ग्यास स्यास नचलाउने दाउराबाट कुक गरेर खाने एप्पल ट्रिजको त्यो फ्लेभर आउने गरेर त्योहरू सोच हो। त्यो अब ठुलो मुराहरू मैले पनि अब ताप्नु पनि काम लाग्यो, कुक गर्नु पनि काम लाग्यो। यहाँ हेर्नुहोस् कति रुखहरू छ सबैले रिसाइकल के वेस्ट हुनु नदिने रिसाइकल गर्ने भने त्यो चाहिँ मेरो सोच।
1: अब कुरा गरौं विदेशबाट फर्किएर स्वदेशमै काम गर्न चाहने युवाहरूका अर्थात कर्मकै स्याउ फार्ममा काम गरिरहेका गोठवीर तामाङका कुरा। विभिन्न देशमा रोजगारीको लागि गएका तामाङ कुनै पनि देशमा सन्तुष्ट रहन सकेनन्, तर यति बेला यही स्याउ फार्ममा निकै सन्तुष्ट र उत्साहित देखिन्छन्। तामाङ सहित 2 दर्जन जतिलाई कर्मगुरूङले स्वदेशमै रोजगारमुखी बनाएका छन्। उनको स्याउ फार्ममा अहिले 25 जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा 100 आफ्नै देशमा सम्भावना खोज्ने र खोजिदिने काम गरेका कर्मगुरूङले यसरी ठूलो परिमाणमा उत्पादन लिने गरी व्यवसाय खेती गर्दा आफूहरूले पनि स्वदेशमै रोजगारी पाएर परिवारसँगै बस्न र रमाउन पाएको महसुस गर्दैछन् गोठवीर तामाङ।
2: तिमीले फर्ममा काम गर्छौ लगायत योभन्दा वर्ष चाहिँ अब विदेशको खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएको थियो, अहिले चाहिँ यहाँ हाम्रो कर्मचारले गर्दाखेरि हामी चाहिँ बेरोजगारीहरूलाई रोजगारी दिएर चाहिँ स्वरोजगारी बनाइदिनु भएको छ। हामी जस्तो गरिबहरूको चुलो बालेको थिएन, उहाँले चुलो बलाइदिनु भएको छ। हामी जस्तो गरिबको बालबच्चाहरूलाई शिक्षा थिएन, उहाँले चाहिँ शिक्षा नि दिनु भएको छ। लगायत यहाँबाट चाहिँ हामीलाई धेरै रोजगारीको अब खाडी मुलुक जानु परेन, आफ्नै देशमा यसरी पसिना बगाएर आफ्नै देशमा यसरी पसिनाको मूल्य पाउनु भनेको धेरै गर्वको कुरा हो। यस्तो हाम्रो देशमा पनि यस्तो कर्म सौ जस्तो चाहिँ 10-15 जना भइदिए, हामी जस्तो गरिबहरू हामी जस्तो देश विदेश अर्काको गुलामी गर्नु जानु पर्दैन थियो, आफ्नै देशमा पसिना बगाउनु आफ्नै देशमा पसिना बगाएर चाहिँ आफ्नै घर परिवारसँग रमाउनु भनेको एउटा हामीलाई पनि गर्वको कुरा हो जस्तो लाग्छ।
1: आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति समेत रहेका छन् कर्म गुरुङ। विकसित मुलुकमा प्रयोग भएको प्रविधिहरू इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागू गरिरहेका छन्।
0: स्याउको यो सिँचाइको बारेमा हाम्रो बाउ बाजे पालोमा कसरी गर्थे त भन्दाखेरि कुलो बनायो, रिङ बनायो, हरेक रुखलाई मान्छेले छेक्दै पानी हाल्दै यसो गर्नु पर्थ्यो इन्डिभिजुअली। अब अहिले चाहिँ टेक्नोलोजी मैले चाहिँ इजरायली टेक्नोलोजी भनौँ न हाम्रो नेपाल थपाको

0: त्यो तपस्याको पाइप युज गरेको छु, सबै तपस्या गिभ इरिगेसनबाट गर्छु कि। अब देख्नु अहिले सही जस्तो गेयर बल छ, टक्कै गेयर बल खोल्यो अनि पानी छोड्ने। त्यो यो रुखहरू कति वर्षको त्यो हो, यो रुखले कति पानी माग्छ होइन, 10 केजी माग्छ, 10 लिटर माग्छ, 15 लिटर माग्छ कि। एक्जाम्पल हामी मान्छे पनि आधी लिटर खाने, 1 लिटर खाने, त्यो हुन्छ, बेसी खाएर त अर्थ हुँदैन। त्यो जस्तो यसले जति माग्छ एकुरेट डिउ खानामा त्यो रुखले मोर एफेक्टिभ हुन्छ कि। त्यस कारण हामीले एकदम त्यो यो सुक्खा माटो राम्रो भन्ने कारण त्यो सुक्खा माटो भएको खानामा हामीले यसलाई कति चाहियो त्यो एकुरे पानी दिनु पायो। धेरै चिसो पानी भयो आकाशको पानी त रोक्नु सक्दैन, धेरै पानीले पनि रुख बिगार्दो रहेछ, त्यो रुटहरू कुहिने त्यस खालको हुन्छ कि। त्यस कारण मुस्ताङ ड्राई सोले राम्रो भन्नु कारण त्यो यो तपस्याले चाहिँ हाम्रो एकुरेट 15-20 लिटर अब रुख बढ्दै जान्छ, त्यसको पानीको माग पनि बढ्दै जानु भयो, मलको माग पनि बढ्दै जान्छ। त्यसले त हामीले तपस्या प्रविधि एकदम मेन पावर पनि काम लाग्ने अनि इफेक्टिभ पनि हुने, त्यसले हिसाबले हामीले एकदम तपस्या प्रविधिमा गएको छ।
1: परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै मुस्ताङका अन्य किसानहरूलाई समेत अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ स्याउ लगाई फलाएर सबैलाई अचम्मित नै बनाएका छन् कर्मले। विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू समेत प्रयोग भएका छन् स्याउ फार्ममा, जसले राम्रै नतिजा पनि दिएको छ। उच्च घनत्व स्याउको बगैंचा स्थापनाको लागि फिडर हाँगा भएका बिरूवा खरिद गर्नेदेखि बगैंचामा ट्रेली सपोर्ट प्रणाली स्थापना, थोपा सिंचाई तथा फर्टिगेशन प्रणाली स्थापना लगायत तारबार लगाउने कार्यको समेत अवलम्बन गरी आवश्यकता अनुकूल प्रविधि पद्धतिलाई समेत संलग्न गर्दै आएका छन्। स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रूपमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् कर्म। झण्डै 5 दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भइआएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो 5 वर्ष यता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिन सक्ने जातका स्याउको खेती गर्न खसिएका छन् र सफल समेत भइरहेका छन्। स्याउ सम्बन्धी विभिन्न तालिम, अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट सफलतातर्फ लम्किन उनलाई प्रेरणा मिलेको छ।
0: मेन पोल भन्छ, यो चाहिँ मेटलको युज गरेको छु। विदेशमा कुनै काठ एकदम नकुहिने खालको काठहरू पनि गर्दोरहेछ, कोही कङ्क्रिट पनि गर्दोरहेछ, त्योहरू झन् महँगो। अब काठहरू यो पानी कुहिनेको कारणले मैले फलामको युज गरेको छु। यसले चाहिँ मेन पोल भन्छ, यो चाहिँ कति 60 डिग्रीमा यसो कप गरेर यसले चाहिँ तल रकेट यसले इटालियन वेयरले कहिले पनि खेल नलाग्ने खालको मेटेरियल हामीले युज गरेको छु। अनि सब पोलहरू तपाईँ देख्नुहुन्छ, 10-10 वटा बोर्डमा एउटा सब पोल हुन्छ, यसलाई चाहिँ 4 वटा वेयरले चाहिँ को सपोर्टमा निकाला राखेर एमहरू गरेर यसले रुखको सपोर्ट चाहिँ रुखलाई चाहिँ हावा हुरीबाट कुनै असर नपर्ने हिसाबले यसले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। हामी यसरी युरोपियन प्रविधिले नि त्योभन्दा कम छैन, हामीले त्यो हिसाबले एकदम लाइन स्ट्रेट गरेर त्यसरी हामीले गरेको छु। यसले चाहिँ ग्रिपल भन्छ, एउटा टाइटर मिसिन हुन्छ, च्याट च्याट गरेर आफै टाइट गर्छ कि। मान्छेलाई तानेर तङ्गाउनुसँग सबै भएन, यो तार हेर्नु कति बलियो छ। एक त हाई टेम्परको यो युरोपतिर आएको, यो खिया पनि लाग्दैन, यो तन्किँदैन भने अब नेपालको यो लोकल युज गरेको खानामा सस्तो छ, तर यो तन्किँदै आउँछ अनि केही वर्षमा यसले खिया लाएर चुटिने हुन्छ। फेरि डबल काम गर्दा सब खोल्नु पर्थ्यो छ नि त। यसको अब यो रुखको आयु 20-30-40 वर्ष जान्छ कि, यसको लाइफ त्यो लङ छ, कस्टली छ, अब विदेशबाट ल्याएको चिज हो।
1: गुरुङले घोडासँगै च्याङ्रा र केही गाई समेत पालेका छन्। यहीँबाट उत्पादित कम्पोस्ट मललाई पकाएर तयार गरी उच्च कोटीको प्राङ्गारिक मल समेत उत्पादन गरिरहेका छन्। सही मल स्याउको बगानमा प्रयोग भइरहेको छ।
0: स्याउलाई हामीले युज गर्ने यो खालको मल हो, यो चाहिँ च्याङ्रा घोमा छ, झन्डै 400 वटा च्याङ्रा छ। च्याङ्रा खोर चाहिँ देख्नुभयो उता हो, त्यो चाहिँ टाइम टु टाइम निकालेर यहाँ जम्मा गरेर यसले डिकम्पोज गरिन्छ, यसले एएमए पनि मिसाइन्छ। यो कुहेपछि फेरि यसले यहाँ पल्टाउने, त्यही भएर 3rd स्टेप भयो हाम्रो स्याउ फर्ममा जान्छ। यो चाहिँ अब 100% अब अर्ग्यानिक एनिमलको त्यो हो। अब यसमा अझ तत्त्व ल्याब टेस्ट गरेर कतिपय पुग्दैन, त्योहरू मैले ओबी फोर्ट मार्फत फेरि त्यसलाई पनि 40-60 मिसाएर चाहिँ मैले हाल्ने गर्छु।
1: सयौं रोपनीमा सिंचाई विहीन बाँझो जग्गामा सिंचित गरी उच्च घनत्वको गाला, खोजी, किङ रोड र गोल्डेन लगायतका स्याउ उत्पादन भइरहेको छ उनको फार्ममा। उच्च घनत्वको स्याउ बिरूवा लगाएपछि कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर तालिम लिएका थिए भने जिल्लाका 100 भन्दा बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाएका थिए। नेदरल्यान्डका एन्थुम नामका स्याउ विज्ञलाई मुस्ताङमै झिकाएर पनि तालिम लिएपछि व्यावसायिक स्याउ उत्पादनलाई थप हौसला मिलेको छ उनलाई। उनले स्याउ क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस 2077 कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट विभूषण समेत प्राप्त भएको थियो उनलाई। स्याउको पोस्ट हार्वेस्ट गर्ने समयमा समेत विशेष ध्यान पुर्याउन सकेमा कम क्षति र बजार मूल्य समेत राम्रो पाउन सक्ने उनको सुझाव छ।
0: स्याउ टिप्ने प्रोग्राम सुरु भएको छ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन। यहाँ हाम्रो स्याउ व्यापारी भने कति जानकार नहुनेहरूलाई ल स्याउ टिप्ने भने बारी खाली भएर टिप्दो रहेछ, त्यो प्रवृत्ति होइन युट्युबमा हेर्दा। अब हाम्रो पाँचैवटा उनी भने बराबर हुँदैन नि, त्यो जस्तो यिनीहरू सबै स्याउ पनि बराबर हुँदैन, एकैचोटि सबै पाकेको हुँदैन होइन। एउटा जातमा त्यो जातमा पनि टाइप टाइप छ। यो गाला एप्पल चाहिँ टिप्ने प्रोग्राम अहिले भएर छ, कारण यो चाहिँ एर्ली भेराइटी भन्छ कि, यो चाहिँ 20-25 दिन अगाडि पाक्ने खालको हो। किन डिफ्रेन्ट भेराइटी रोप्छ त भन्दा, यो पाक्यो यसको टिपेर बजार पाएको छ अनि अर्को पाक काम गर्नु पनि सजिलो भयो, एकचोटि पाकेन। अनि अर्को कुरो फेरि गाला भन्दैमा सबै एकचोटि टिप्नु पनि हुँदैन, जुन जुन साइज पुगेछ अब कलर पुगेछ टेस्ट पुग्यो त्यसलाई टिप्ने, एक राउन्ड सट्टै टिपेर जाने अनि सेकेन्ड टाइममा फेरि सेकेन्ड राउन्ड टिप्ने। त्यसै गर्दा गर्दै मार्केटमा पनि पाक्यो राम्रो स्याउ जाने भयो, हाम्रो यो रुखलाई पनि फेरि टिप्दै हल्का हुँदै जाने भयो, एउटा स्टेज कम भयो, फेरि सानोहरूले पनि बढ्ने मौका पायो, सजिलो हुने मौका पायो। त्यसरी राउन्ड बाई राउन्ड टिप्नु पर्दो रहेछ कि।
1: खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुन फलाउन सकिन्छ भनी दृढ विश्वासका साथ काम गरिरहेका छन् कर्मले। स्याउलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएका छन्।
0: यो चाहिँ मेरो किसान केन्द्र र कोल्ड रुम है। यो चाहिँ झन् 10-15 टनसम्मको लागि हो। अनि यस्तो खालको तल पनि छ, यो दुईवटा छ अहिले तात्कालीन, पछि चाहिँ बनाउँदै जानु पर्ला। 100 टनको पनि पछि अर्को साल बनाउँ भन्ने कुरा त्यो छ। अनि यसको चाहिँ एकदम प्र्याक्टिकल छ, मैले राम्रो युज गरिरहेको छु। लास्ट इयर पनि जुन स्याउ राम्रो काट्यो, अब बाँकी अहिले बाङ्गो ट्याङ्गो सेपलेस झऱ्योहरूले चाहिँ हामीले यहाँ राखेर कुनै आस्तै आरामले सुकुरी बनाउने काम पनि गर्छु। र भोलि चैत भएसम्म यहाँ मान्छे धेरै आउँछ, त्यो बेला बेच्ने पनि गर्छु।
1: स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एक आपसमा ठोकिएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा नोक्सान समेत बेहोर्नु परेको छ बेला बेला। तर उनी विचलित छैनन्। सक्दो प्रविधि र यन्त्रहरूलाई प्रयोग गर्दै सही तरिकाले टिपिएका स्याउहरूलाई प्राकृतिक पद्धतिबाट सफा गर्दै साइज छुट्याएर ग्रेडिङ गर्दै प्याकिङ गर्दै बजारमा पठाउने गरेका छन्। तर कुनै कुनै व्यापारीले सर्लक्क परेका स्याउका दानाहरू देख्दा विदेशी स्याउ जस्तो भनेको प्रसंग समेत हामीसँग सार्दै थिए।
0: ग्रेडिङ मिसिन पोर्टिङ मैले यो सञ्चालनमा ल्याए, आज पोर्ट यति धेरै ल्याएको छ, यसपालि गरौँ कि भनेको। यसको काम भनेको र यसलाई ड्राई पार्ने, उता उसले ड्राई पार्ने, अनि यहाँ यो बिचको ब्रस र प्लास्टिक ब्रस त्यसले धुलो मुलोहरूले सफा गर्ने, अनि यहाँ आएर यो घर बुद्ध भन्छ, यसले चाहिँ नेचुरल साइन गर्ने। तर यसमा कुनै व्याक्स केमिकल केही पनि छैन।
1: मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग कुनै पनि देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने गुरुङको भनाइ छ। यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्ग्यानिक स्याउ चिन्न सक्नुपर्ने गुरुङ बताउँछन्। साथै गुरुङले चिम्ले ब्रान्डको नाममा स्याउ आफूले उत्पादन गरेको र धेरै उपभोक्ताले मन पराएको प्रसंग समेत साथमा भएका छन्।
0: चिम्लेको स्याउ जमानादेखि मेरो कम्पनी हुनु अगाडि धेरै फेमस भएको कारणले मेरो कम्पनी नाम पनि चिम्ले राख्नुको कारण त्यो हो। निलगिरीको फेदमा अवस्थित भएको तपाईँहरू यसको यो फर्मको प्रडक्ट खान चाहनुहुन्छ भने त्यहाँ फोन नम्बर पनि मेन्सन गरेको छ। यो खालको लोभो 10 केजी कार्टुन छ, ढुक्का साथ किन्दा हुन्छ। अब धेरै भेराइटी अहिले भर्खरै अब गाला एप्पलको चाहिँ अब सुरु भयो, यो चाहिँ पहिला पाक्ने जात हो र यो हेर्दाखेरि रातो भयो त भने स्विट एन्ड साउर भन्छ, भिटामिन सी प्राप्त हुन्छ, त्यसको गुलियो पनि हुन्छ, हल्का साउर पनि हुन्छ। तर सबसे पहिला पाक्ने 20-25 दिन अगाडि पाक्ने प्रजात भनेको गाला एउटा मात्रै हो यहाँ मुस्ताङमा, अनि गोल्डेन छ, रेड डिलिसियस छ, फुजी चाहिँ लास्ट भेराइटी हो।
1: हिमाल पारीको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावापानी भएको ठाउँ हो। यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुको साथै निकै रसिलो र स्वादिला पनि हुन्छन्। उच्च घनत्वको स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा गरी 600 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेका कर्मको योगदान र निरन्तरतालाई सम्मान गर्नै पर्छ। मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्ने मध्ये उनी जिल्लाकै पहिलो व्यक्ति समेत रहेका छन्। कृषि जुनसुकै कर्मभन्दा माथिल्लो हैसियतको पेसा हो भन्ने कुरालाई स्थापित गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ। आज कृषिबाट केही हुँदैन भन्ने ठानेर लाखौं युवा विदेशिएका छन्। यस्ता युवाहरूलाई कर्म गुरूङले गर्दै गरेको कामले सम्भावना खोजिरहेको छ भने एक पटक यही कुरामा भोत्रिन समेत प्रेरित गरिरहेको छ। कर्म गुरूङ भन्छन्, सरकारले कृषिमा लाग्नेहरूलाई निराश पार्ने होइन, उच्च सम्मान दिनुपर्छ र सम्भावना देखाइरहनुपर्छ।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई ₹2,500, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नुपर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति, समय र स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844249989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
3: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारदिनु पर्यो माता
4: हेर्नुस पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
4: त्यसो भए ध्यान दिएर सुन्नी
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
4: सुन्नु भए त
3: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
6: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
8: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
7: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
7: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
8: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
7: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
8: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
7: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
9: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
6: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नजिक निमन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट
1: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते स्थान सुमल भन्ज्याङ गैरा रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ सम्पर्क नम्बर 9851-2774-49 वडा सदस्य खड्गबहादुर मगर सम्पर्क नम्बर 9844-010-234 वडा सचिव अञ्जना खड्का सम्पर्क नम्बर 9840-6696-05 र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन सम्पर्क नम्बर 9767-9577-71।
5: आँखामा चोट लाग्यो अब के गर्ने?
6: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
5: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
6: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
5: अनि साना बालबालिकाहरूलाई,
6: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
5: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
3: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमाकुण्ड गाउँपालिका 4 स्थित च्यादलु उमाकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
4: उज्यालो नेपाल पार्टी रामेछाप।

सब परीक्षण पोस्टमार्टम सेवा संचालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट संचालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड हलिडे
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

टोलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना।
1: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
0: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
0: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता नीति 2083 साल असोज 26 गते भित्र कार्यान्वयन समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान:
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
1: गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
6: टन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली। सम्पर्क नम्बर 0848543998, 0848543398
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका रामिछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
11: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
10: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
12: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
13: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
10: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
12: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
14: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
12: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
15: सम्पर्क नम्बर 0447904662 9896625998
17: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायौ?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टीलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएसँगै सबै एकताबद्ध। सबै एकताबद्ध भएर नागरिकको विश्वास जित्ने अभियानमा जुट्नुपर्ने बताउनु भएको छ। 15 महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टीको केन्द्रीय कार्यालय सानिध्यबाट सम्बोधन गर्दै थापाले प्रतिस्पर्धालाई जित हारका रूपमा मात्र लिन नहुने बताउनु भएको। नवनिर्वाचित सभापति थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेर गएका साथीहरूलाई समेत फर्काउने दावी गर्नुभएको छ। नेकपा एमाले मंगसिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। अस्ट्रेलिया सरकारले नेपालको बाढ़ी पछिको राहत पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1.50 करोड़ अस्ट्रेलियन डलर अर्थात 1.61 करोड़ रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। काठमाडौँ महानगरपालिकाले कंगबुमा रहेको नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायक उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभएको छ। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको 9 महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको 9 महाधिवेशनका निर्वाचन समितिका संयोजक अधियुक्त राधाकृष्ण पाठकले जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस एलआरएमआईएस तथा मेरो किता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको हो। पृथ्वी राजमार्गमा सवारी आगमन पूर्ण रूपमा अवरूद्ध भएको छ। सो राजमार्ग अन्तर्गत गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले सवारी आगमन पूर्ण रूपमा अवरूद्ध भएको सड़क
विभागले शनिबार साँझ जारी गरेको सूचना अनुसार अवरूद्ध सड़क यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको र सड़क भोलि बेलुकादेखि मात्र दुईतर्फी खुल्ने जनाइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्ने चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौ आवाजलाई सम्मान गरौं परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ, तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडुवा गाउँपालिका बनाघुस्त्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपेक्षक एम बहादुर केसीले जानकारी दिनुभएको छ। रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ़दै गएको छ। मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 बहिरंग सेवा ओपीडी लिने बिरामीको संख्या 10,000 नागेको छ। चिकित्सालयले जिल्लाका 8 वटा स्थानीय तहमा सेवा विस्तार गर्दै निशुल्क स्वास्थ्य शिविर घर दैलो अभियान लगायत कार्यक्रम सञ्चालन गरेको छ। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशालय र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापको आयोजनामा सम्पन्न वर्ष 2082-83 सम्पादित आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष 2080-81 5,784 जनाले ओपीडी सेवा लिएकामा 2081-82 8,846 र 2082-83 10,194 जनाले सेवा लिएका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Was it?

0: हजुरले दुःख गरेर कमाएको पैसाले बनाएको घर पनि पापी भूकम्पले बत्लाइदिए। यही बेलामा चाडपर्व आइरहेछ, भाकेको घर अनि रहिरहेको मेरो कसरी हजुर बिना चाडपर्व मनाउ? त्यसरी हजुर जसरी पनि आए।
1: चिन्ता नमान रन्जु, हाम्रो घरमा त होइन धेरैको घर भत्केको छ, म पनि तिम्रो आँसु देख्न कहाँ सक्छु? आउँछु निकाली यो दसैँमा।

0: कम्तीमा एउटा भैंसी भए पनि पाल्न थालेका हुन्। उत्तरी भेगको घारी बथान, देउराली, परमानीपुर, जियोचोर, रानीगंज लगायत क्षेत्रमा घर घरबाटै डेरी संचालक तथा सहकारी संस्थाले दूध खरिद गरिदिन थालेपछि किसानको भैंसी पालनतर्फ आकर्षण बढ़ेको हो। गाउँबाट भैंसीको दूध प्रति लिटर 75 देखि 90 रूपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन्। लालबन्दी नगरपालिका 15 देउरालीका कविता रायमाझीले दूध बेच्न सहज रहेकाले घर व्यवहार धान्न गाउँमा कम्तीमा एउटा भए पनि भैंसी पाल्न थालेको बताउनुभयो। खेतीपाती सम्हालेर पनि एउटा भैंसीको दूध बेचेर महिनामा 8-10 हजार सजिलै आर्जन भइरहेको र त्यसबाट घर खर्च धान्न निकै सहज भएको रायमाझीले बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: हेल्दी हो।

0: ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
1: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
1: हामीले राजा च्याउ त्यसै भनेको हो र।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैंको औपचारिक शुरूआत भएको हो। घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले घर घरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन्। आजदेखि शुरू भएको नवरात्रीमा नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। शुभसाहितमा माटो वा बालुवा राखिएको पत्रमा जौ छरेर जमरा उमार्ने परम्परा छ। नौ दिनसम्म विधिपूर्वक पूजा गरी हुर्काइएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्दा लगाउने गरिन्छ।
3: नेपाली खबरमा अब कांग्रेस महाधिवेशनको पछिल्लो अपडेट। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना जारी रहँदा पछिल्लो परिणाम अनुसार उपसभापति र महामन्त्री पदमा रोचक प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 1025 मतगणना हुँदा खुला उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र खुल्ला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। दुई पदका लागि भइरहेको खुल्ला उपसभापतिको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी 543 मतसहित पहिलो स्थानमा अग्रता कायम गर्न सफल भएका छन्। दोस्रो स्थानमा इन्जिनियर मधु आचार्य 295 मतसहित पछ्याइरहेका छन् भने गोविन्द भट्टराई 245 मत र सुरेन्द्र राज पाण्डे 244 मतसहित कड़ा प्रतिस्पर्धामा छन्। त्यस्तै दीपक गिरीले 212, धनराज गुरूङले 176 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 118 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरी 301 मतका साथ शीर्ष स्थानमा रहेका छन्। उनलाई जीवन परियारले 246 मतसहित कड़ा टक्कर दिइरहेका छन्। त्यसै गरी फर्मुला मनसुरले 143, सीता गुरूङले 131 र रंजित कण्डले 87 मत पाएका छन्। दुई खुला महामन्त्री पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल 595 मतसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा अमर सिंह पुन मगर 399 मतसहित अघि देखिएका छन् भने उदय शमशेर राणा 323 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 259 मत प्राप्त गरेका छन्। त्यसै गरी गुरूराज घिमिरेले 149, नयन सिंह महरले 111, शंकर तिवारीले 17 र डाक्टर सन्तोष उपाध्यायले 16 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको महिला महामन्त्रीको प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ। डाक्टर डिला संग्रौला पन्तले 481 मतका साथ अग्रता लिएकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले 436 मतसहित उनलाई पछ्याइरहेकी छन्। अर्की उम्मेद्वार रीता खनालले भने 126 मत प्राप्त गरेकी छन्। मतगणना कार्य तीव्र गतिमा अघि बढ़िरहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। मतगणना गैरातीदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको कांग्रेसको मीडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।
2: यसैबीच हामी यति बेला मीडिया सेन्टरमा जोड़िन्छौं। नेपाली कंग्रेस मीडिया सेन्टरबाट केदार दाहाल यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ र मतगणनाको पछिल्लो जानकारी र त्यहाँको अवस्थाबारे जानकारी लिन्छौ। केदारजी, स्वागत छ नेपाली खबरमा। यति बेला हामी केदार दाहालसँग सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनपछि अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका अन्य विविध पदहरूको मतगणना भइरहेको छ र अहिलेसम्मको मत परिणाम हेर्ने हो भने निकै रोचक देखिएको छ, निकै प्रतिस्पर्धात्मक देखिएको छ। एकले अर्कोलाई पछ्याइरहेको, एकले अर्कोलाई उछिनिरहेको अवस्था देखिएको छ र यसै विषयमा अहिले यो मतगणना कसरी अगाडि बढ़िरहेको छ र यो कसरी अगाडि बढ़छ अनि यो कति समयसम्म सम्पन्न होला भन्ने सन्दर्भमा यति बेला हामी सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौं। उहाँसँग सम्पर्क भएपछि यस विषयमा हामी जानकारी गराउनेछौ।
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतदानको शनिबार बिहान सम्पन्न सभापतिको मतगणनामा थापा प्रतिस्पर्धी उम्मेद्वारसँग भारी मतान्तरमा विजय हुनुभएको। थापाले 6584 मत पाउँदा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ भने थापाले खड्गी भन्दा 6209 मत बढ़ी प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसको राजनीतिमा नवनिर्वाचित थापाले लामो समय प्रश्न उठाउनुभयो। कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसदबाट त कहिले पार्टीका आन्तरिक मञ्चहरूबाट उहाँले परम्परागत नेतृत्वलाई चुनौती दिनुभयो। थापाले पुस्तान्तरणमा जोड़ दिँदै पार्टीको कार्य शैली बदल्न निरन्तर चेतावनी समेत दिनुभएको थियो। अब भने थापा आफै प्रश्नको सामना गर्नुपर्ने ठाउँमा पुग्नु भएको छ। पन्ध्रौं महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूहलाई एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी 4 वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
2: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोड़िएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई 6 महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई 6 महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। झट्ट सुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मस्यौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा रासोपा प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि 3 दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 जना मनोनित रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
2: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।